0: कान्छी गर्भनुहुने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: me a extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
3: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
4: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
3: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
4: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
3: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
4: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
3: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 0665201552,
4: मोबाइल 97460054।
3: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक फौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
8: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
9: प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।
10: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
11: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
10: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
11: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर बलराम खत्री ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसिसार नगरपालिका साथ मनाङ्गी चौतारा लमजुङ।
10: सम्पर्क मोबाइल 9846609918 9846609918।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल जेठ 30 गते शनिबार, सन 2026 जून 13 तारीक अधिक जेठ कृष्ण पक्षको त्रयोदशी तिथि।
5: काया कैरन का साथ में
6: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्र कुसान किसान
6: अ कम्प्लीट पाइपिंग सोल्यूशन्स।
3: आज वार्षिक उत्सव मनाउँदै गरेको दाङको रेडियो बंगलाचुली 91.7 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
4: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
3: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
4: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ़दो, सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
7: पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सृजना हुन्छ।
3: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश, एलन मस्क विश्वको पहिलो खर्बपति बने।
4: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो, अहिले बिहान 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर गरेको छ। न्यायाधीशद्वय टेक प्रसाद ढुङ्गाना र शान्ति सिंह थापाको संयुक्त इजलासले जेठ 29 गते संक्षिप्त आदेश जारी गर्दै निगमको संचालक सदस्य नियुक्ति प्रक्रियामा मनपरी गरिएको भन्दै यही वैशाख 31 गते गरिएको नियुक्ति निर्णयलाई हिजो बदर गरिदिएको हो। अदालतले सुशासनको मूल्य र मान्यता विपरीत भएको ठहर गर्दै योग्यता क्रमका आधारमा पुनः निर्णय गर्न सरकारका नाममा परमादेश समेत जारी गरेको छ। सर्वोच्चको आदेशमा भनिएको छ, अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यता विपरीत नहुने गरी स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न विपक्षीहरूका नाममा परमादेश जारी गरेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। यस्तै सर्वोच्च करको आदेश पनि छ। सर्वोच्च अदालतले बाल सैनिक प्रयोगलाई दण्डनीय अपराध ठहर गर्ने गरी कानून बनाउन निर्देशनात्मक आदेश दिएको छ। बाल सैन्य दुरूपयोग सम्बन्धी मुद्दामा हिजो फैसला गर्दै सर्वोच्चले 18 वर्ष मुनिका बाल बालिकालाई कुनै पनि सैन्य बलमा समावेश वा उपयोगलाई पूर्णत निषेध गर्नुपर्ने भनेको छ। सशस्त्र द्वन्दकालमा बाल सैनिकको भर्ना र प्रयोगको विषयलाई लिएर लेनिन विष्ट लगायतले दायर गरेको रिटमा सुनवाई गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले सरकारका नाममा आदेश जारी गरेको हो। सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको तेस्रो संशोधनको मानवाधिकारको गम्भीर उल्लंघनको परिभाषाबाट बाल सैनिकको प्रयोगलाई वञ्चित गरेको महसुस भएको इजलासले भनेको छ। युद्ध अपराधमा नेताद्वय पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई अभियोजन गर्नुपर्ने निवेदनको मागमा भने सर्वोच्चले आदेश जारी गर्न अस्वीकार गरेको छ। सर्वोच्चले सेनामा समायोजन हुन नसकेका व्यक्तिहरूलाई सरकारी दस्तावेजमा अयोग्य र बहिर्गमित शब्द प्रयोग नगर्न पनि परमादेश गरेको छ। सशस्त्र द्वन्दमा समावेश बाल सैनिकहरूलाई सरकारले दिएको आर्थिक राहत पर्याप्त नभएको पनि सर्वोच्चले जनाएको खबर कान्तिपुरले लेखेको छ। यस्तै हिजै नै सर्वोच्च अदालतले कर्मचारी संगठन खारेजीको आदेशलाई अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ। कर्मचारी संगठन ट्रेड युनियन खारेजी सम्बन्धी सरकारी निर्णय कार्यान्वयनको बाटो खुल्ने गरी सर्वोच्च अदालतले आदेश दिएको हो। संवैधानिक इजलासले हिजो यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नहुने तथा पूर्ण सुनवाईका लागि पेश गर्ने आदेश गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: भारत भ्रमण सम्पन्न गरेको केही दिनमै परराष्ट्र मन्त्री शिशिर खनाल चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ। भोलिदेखि असार 3 गतेसम्म हुने परराष्ट्र मन्त्री खनालको चीन भ्रमणलाई नेपाल चीन सम्बन्धको भविष्य, बीआरआई कार्यान्वयन, कनेक्टिभिटी, व्यापार घाटा न्यूनीकरण र चीनको बढ़दो चासोबीच नेपालको सन्तुलित कूटनीतिक रणनीतिको महत्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणको क्रममा मन्त्री खनालले चिनिया विदेश मन्त्री वाङ यी र चिनिया कम्युनिष्ट पार्टी सीपीसीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। नेपालले हालै भारतसँग सम्बन्ध सुधार र आर्थिक सहकार्यलाई प्राथमिकता दिएको सन्देश दिएपछि चीनले पनि नेपालको विदेश नीतिको दिशालाई नजिकबाट नियालिरहेको छ। यही पृष्ठभूमिमा हुन लागेको भ्रमणको प्रमुख उद्देश्य बेजिङलाई नेपाल कुनै एक शक्ति केन्द्रतर्फ नढल्किएको र सन्तुलित कूटनीति नै सरकारको मूलनीति भएको चीनसामु विश्वास दिलाउनु रहेको विश्लेषण गरिएको छ।
1: नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खोलेको छ। उल्लेखित सार्वजनिक जग्गा तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाडौँ महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिश गरेको थियो। त्यही सिफारिश कार्यान्वयन गर्ने हिजोको मन्त्री परिषद बैठकले निर्णय गरेको हो। यसैबीच भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले हिजो नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको खबर गोर्खा पत्रले लेखेको छ।
2: खाद्यान्न बिक्रीका लागि एक समय बस्ती आसपास गल्ला मण्डी हुन्थे। सिजन अनुसार उब्जाएका खाद्यान्न लगेर सर्वसाधारणले मण्डी अर्थात भण्डारमा बिक्री गर्थे। ग्रामीण क्षेत्रमा बजार विस्तार नभएका बेला यस्ता मण्डी व्यापारिक केन्द्र रहेका थिए। खाद्यान्न र वस्तु विनिमय गर्ने भएका कारण बाह्रै महिना चहल पहल हुन्थ्यो। शहरीकरणसँगै गाउँघरमा व्यापारिक केन्द्र बने, किनबेचको परम्परा बदलियो, जसले गर्दा ग्रामीण क्षेत्रबाट यस्ता गल्ला मण्डी हराउन थालेका छन्। पहिलेका गल्ला मण्डी अहिले आधुनिक बजारमा परिणत भइसकेका छन्। घरमै पुग्ने कतिपय व्यापारीहरूले तौलमा समेत किसानलाई ठग्ने गरेको गुनासो बढ़ेको छ। गल्ला भण्डारमा तत्काल वा निश्चित समयभित्र भुक्तानी पाइने ग्यारेन्टी हुन्थ्यो, तर अहिले उधारोमा अन्न उठाएर व्यापारी बेपत्ता हुने जोखिम उत्तिकै बढ़ेको पनि किसानहरू गुनासो गर्छन्। पहिला जस्तो गल्ला व्यवसाय नहुँदा व्यवसायलाई जीविकोपार्जन गर्नै धौधौ हुन थालेको कपिलवस्तु दुई रमतहलामा श्याम ट्रेडर्स सञ्चालन गरिरहेका गल्ला व्यवसायी पुजारी गुप्ताले बताउनु भएको छ। गल्ला भण्डार हराउनुको एउटा कारण मधेसमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट हो। देशको अन्न भण्डार भनिने मधेसका खेत पलटिङले चिराचिरा रहेका छन्, जसका कारण उत्पादकत्व दिनानुदिन घट्दो छ। फेरि यो गल्ला व्यापार मण्डी जति बने आधुनिक बजार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: कायाकैरनमा विश्वकप फुटबल र सामूहिक रूपमा खेल हेर्ने संस्कृतिको विषयमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
5: एसआईपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
6: जहाँ फेरिन्छ सुखको त्यही हो घर, जहाँ हुन्छ खुसीको बाट, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कत्तिले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एशियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नाघेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश, परराष्ट्र मन्त्री खनाल भोलिदेखि चीन भ्रमणमा जाँदै, रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपाल भारतको संयुक्त सीमा कार्य समूह अर्थात बाउण्ड्री वर्किङ ग्रुप बीडब्ल्यूजीले दक्षिण सीमा क्षेत्रको 10 गजा र सीमा व्यवस्थापनको कार्य शुरू गरेको छ। बीडब्ल्यूजीका प्राविधिकहरू नेपालको पूर्वी सीमादेखि पश्चिमसम्मै खटिएका छन्। पश्चिम नेपालको सीमावर्ती जिल्ला बाँकेमा नेपाली पक्षले 49 सीमा स्तम्भको मरमत गरिसकेको छ भने 22 पुनर्निर्माण गरेको छ। भारतीय प्राविधिकहरूले पनि 46 मरमत र 16 पुनर्निर्माण निर्माण गरेका छन्। सीमा तथा दश कजा व्यवस्थापन कार्यमा दुवै देशका प्राविधिकहरू संलग्न छन्। संयुक्त सीमा कार्य समूहले जिल्लाको 65 किलोमिटर सीमा क्षेत्र दश गजामा देखिएका समस्याको समाधान गरिसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यसैबीच नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली हिजो बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले होहल्ला गर्दै उनीहरूलाई भारतीय भूमितर्फ नै लखेटेका हुन्। नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई आफ्नै भूमिमा फर्कन भन्दै फर्काएको दृश्य सामाजिक सञ्जालमा देखिन्छ। नदी नारायणी नदीमा निर्माण हुन लागेको तटबन्धको काम रोक्न एसएसबी यसअघि जेठ 17 नेपाली भूमिमा प्रवेश गरेका थिए। हिजो बिहान पुनः भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि खेतमा काम गरिरहेका स्थानीय बासिन्दाले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै आपत्ति जनाएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीबीच केही समय सामान्य विवाद समेत भएको थियो। स्थानीयको प्रतिवादपछि भारतीय सुरक्षाकर्मी आफ्नो भूमितर्फ फर्किएका थिए। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले सुस्ताको समस्या पुरानो समयदेखि रहँदै आएको उल्लेख गर्दै कूटनैतिक रूपमा सरकारले आवश्यक कदम चाल्ने बताउनु भएको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा चित्त नबुझाएर 33,851 विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका थिए। शिक्षक र बोर्डको लापरवाहीका कारण 5% भन्दा बढ़ी विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको छ। विद्यार्थीले 500 शुल्क बुझाएर पुनर्योगका लागि अनलाइन आवेदन दिएका थिए। नतिजामा सुधार भएका विद्यार्थी मध्ये धेरैको उत्तर पुस्तिकामा शिक्षकले प्राप्ताङ्क जोड्न नै गड़बड़ गरेको पाइएको छ। उत्तर पुस्तिकाभित्र विद्यार्थीको प्राप्ताङ्क शिक्षकहरूले जोड्न छुटाएको पाइयो। इन्ट्री गर्दा 70 अंक ल्याउने विद्यार्थीको अंक 7 मात्र इन्ट्री भएका जस्ता केस पनि भेटिए। परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, उत्तर पुस्तिकाभित्र 68 अंक प्राप्त गरेको भए पनि जोड्न छुटाएर वा त्रुटि गरेर 32 मात्र दिएको पनि भेटिएको पुनर्योगमा सहभागी एक कर्मचारीले बताएका छन्। कतिपय विद्यार्थीले अंक प्राप्त गरेको भए पनि इन्ट्री गर्दा शून्य कायम भएर नतिजामा एनजी पनि आएको थियो। यस वर्ष विद्यालयमा उत्तर पुस्तिका परीक्षण गरेका कारण नतिजामा आशंका गर्दै आवेदन दिने विद्यार्थीको संख्या बढ़ेको थियो। गएको वर्ष 27,317 जनाले पुनर्योगका लागि आवेदन दिएकामा यस वर्ष झण्डै 34,000 आवेदन दिएका छन्। यस पटक पनि त्रुटि संख्या वृद्धि भएको परीक्षा नियन्त्रक अधिकारीले जनाउनुभयो। अघिल्ला वर्षहरूमा 3-4% नतिजामा त्रुटि भेटिने गरेको थियो। बिहिबार अस्तिसम्म 31,516 जना विद्यार्थीको पुनर्योगको नतिजा आएको छ, जसमा 1,810 जनाको नतिजामा परिवर्तन आएको छ। अर्थात 5.73% विद्यार्थीको पुनर्योगमा नतिजा परिवर्तन भएर आएको खबर कान्तिपुरले लेखेको छ।
2: विश्वकप फुटबलका धेरै खेलहरू रातीको समयमा हुने भएकोले सार्वजनिक ठाउँमा ठूलो पर्दा राखेर सामूहिक रूपमा खेल हेर्ने भीड़ बढ़न थालेको छ। खेलप्रेमीहरूका लागि यस्तो व्यवस्था उत्साहको विषय भए पनि सुरक्षा चुनौतीहरू पनि देखिन थालेका छन्। रातीको समयमा ठूलो संख्यामा मानिस भेला हुँदा भीड़ व्यवस्थापन, पार्किङको अव्यवस्था, झैझगड़ा तथा चोरीका घटना हुन सक्छ। त्यस्तै अत्यधिक आवाज, जाँडरक्सी खाने तथा सार्वजनिक ठाउँको अनुशासन कायम राख्नु पनि चुनौतीपूर्ण बन्न सक्छ। काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा खेल प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। थप जानकारी विकास चापागाईबाट।
8: काठमाडौँको ताहाचल बस्ने साइरेस श्रेष्ठसँग 20 वर्ष अघि सन् 2006 विश्वकप फुटबल हेरेको अनुभव छ। त्यसबेला टेलिभिजनमा एन्टिनाको प्रयोग गरी हेरिने विश्वकप फुटबल अहिले प्रविधिको विकाससँगै सबैको पहुँचमा पुगेको छ, तर पनि केही चुनौती रहेको उहाँ बताउनुहुन्छ।
9: फरक क्वालिटी वाइज त अब पहिला हेर्दाखेरि ब्ल्याक एण्ड व्हाइटमा हेर्न सुरु गरेको थियौँ हामीले त, अनि त्यही च्यानल पनि राम्ररी आउँदैन थियो, एन्टिनाको जमाना थियो पहिला, सबैले एक्सेस त थिएन हेर्नलाई। अहिलेको टाइममा सबैसँग एक्सेस हुँदा पनि तर अब त्यही पेमेन्टको कुरामा चाहिँ अब मिडल क्लास अनि हायर क्लासहरूले त अभियसली सक्नुहुन्छ, उहाँहरूले त किनेरै हेर्नुहुन्छ, तर सबैजनाले चाहिँ हेर्न नपाउँदा चाहिँ अलिकति चित्त चाहिँ दुख्छ।
8: यस वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा शुरू भएको विश्वकप फुटबलका खेल हुने समय नेपाली समय अनुसार अनुकूल छैन। उता दिउँसोमा खेल हुँदा यता राति हुन्छ। कतिपय सार्वजनिक ठाउँमा ठूलो पर्दा लगाएर पनि खेलप्रेमीहरू भेला भएर हेर्ने गर्छन्। यस्तो बेला विशेष गरी महिला र बालबालिकालाई सुरक्षाको दृष्टिकोणबाट केही समस्या पर्न सक्छ भन्नुहुन्छ पोखराका सिद्धार्थ गौतम।
10: त्यो अब मान्छेमा डिपेन्ड गर्छ, मान्छेको सोच र नियत कस्तो छ भन्ने कुरामा। आफूले गएर गेम हेर्नु त रमाइलोको लागि हो, तर त्यही सोचले कोही कति मान्छेले नहेर्न सक्छ, त्यही सोचलाई फाइदा लिन सक्छ। तर सेक्युरिटीहरू अलिकति टाइट चाहिँ हुनुपर्छ। हेर्न त वर्ल्ड कप फुटबल भनेको फुटबल हो, रमाइलो हो, त्यो जय झगडा चाहिँ हुनु भएन।
8: एकातर्फ रातिमा खेल, अर्कोतर्फ सार्वजनिक ठाउँमा गएर खेल हेर्न चुनौती, अनि घरमै टीभीमा खेल हेर्न छुट्टै पैसा तिर्नुपर्ने बाध्यता रहेको काठमाडौँका किसु आङ्लावती गुनासो गर्नुहुन्छ।
11: डिफेन्स त धेरै छ, अब पहिला अब टाइम जोनले गर्दा पनि अब हाम्रो गेम त राति हुन्छ, रातिको 11-12 बजे अनि 2-3 बजे 7 बजेतिर हुन्छ। त्यही भएर स्पेसली अब म कलेज पढ्नेलाई पनि अब बिहान उठेर गेम हेर्नु हुन्छ कि रेडी पनि हुनु भन्ने हुन्छ। कलेज वर्क भएको बेला चाहिँ साह्रै गाह्रो हुन्छ, कतारदेखि चाहिँ सब्सक्रिप्सन लिनुपर्ने जो भएको थियो, राइट्सहरू पनि अब वर्ल्ड कप महँगोमा बेच्छ अनि अब कम्पनी जस्तो पनि प्रफिट खानै पर्छ। त्यही भएर
8: काठमाडौँ सहित केही जिल्ला प्रशासन कार्यालयले सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले कार्यालयबाट अनुमति लिनुपर्ने भनेका छन्। पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड़ जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबलिन सक्ने हुँदा सबैलाई अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल बताउनुहुन्छ।
12: कतिपय व्यक्तिहरूले चाहिँ मादक पदार्थ सेवन गर्ने अवस्था र समाजमा उल्लङ्घन गर्ने अवस्था पनि हुन सक्ने भएको हुनाले अब बालबालिका महिला पनि अब सार्वजनिक स्थानमा प्रदर्शन गर्ने र त्यहाँ चाहिँ सबैजना जम्मा हुने हो भने आजको समयमा सबैलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिनलाई अलिकति चुनौती हुन सक्छ भन्ने हिसाबले चाहिँ त्यसको पूर्व जानकारी होस् र हामीले स्पेसिफिक यहाँ यसरी चाहिँ सार्वजनिक प्रदर्शन हुँदैछ, यहाँ समूहमा जम्मा हुँदैछन् भन्ने पूर्व जानकारी भयो भने त्यसको सुरक्षा योजना तयार गरेर सुरक्षित वातावरणमा खेलको आनन्द लिने अवस्थाको सिर्जना हुन्छ भन्ने हिसाबले चाहिँ हामीले यो तयारी गरेका छौँ। अहिले
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
16: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
15: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
17: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र डिसमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पछिल्लो समय काठमाडौँ उपत्यकाका यातायात कार्यालयको सेवा प्रवाहमा सुधार देखिएको छ। ती कार्यालयहरूले कर्मचारी थपेर विदाको दिन सेवा दिएर होस् वा अनलाइन प्रणाली शुरू गरेर भए पनि सेवाग्राहीलाई शास्तिमुक्त बनाउन थालेका छन्। अहिले लामो लाइन र समय नलाग्ने, कागजातको फोटोकपी बोकिरहनु नपर्ने भएको छ। सेवाग्राहीले आफ्नो अनुकूल सेवा लिन सक्ने गरी कार्यालयको समय व्यवस्थापन भएको छ। यातायात व्यवस्था कार्यालय चावहिलले शनिबार र विदाको दिन पनि सेवा प्रवाह गरिरहेको छ। बिहान 7 बजेदेखि बेलुका 6 बजेसम्म कार्यालय खोलिएको छ। यो कार्यालयबाट प्रिन्ट भएको सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स शनिबार र आइतबार पनि लिन सकिन्छ। चावहिल कार्यालयले सेवा प्रवाहलाई छिटो छरितो बनाउन शनिबार र आइतबार मात्र होइन विदा नभएको दिनमा पनि बेलुका 6 बजेसम्म सेवा दिइरहेको छ। नयाँ लाइसेन्सको परीक्षा, वर्ग थप, नवीकरण, प्रतिलिपि दिने जस्ता सेवा दिइरहेको चावहिल कार्यालयले आधा घण्टामा सेवा गराएको काम सम्पन्न गर्ने गरेको छ। कार्यालयका प्रमुख पेशल कुमार पोखरेलले चावहिल कार्यालय सेवा गराएको चाँप रहने ठाउँ भएको बताउनुभयो। साथै उहाँले सेवालाई प्रभावकारी र छिटो छरितो बनाउन प्रक्रियामा प्रवेश गरेपछि 30 मिनटमै काम सक्ने समेत बताउनु भएको छ। लाइसेन्स लिन आउनेको चाँप बढ़ेपछि बिहान 7 बजेदेखि नै वितरण गर्ने गरेका छौं उहाँले भन्नुभयो। शनिबार र आइतबार पनि 9 बजेदेखि 3 बजेसम्म वितरण हुन्छ। 3-4 वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुशी भएका छन्। काम छिटो हुँदा सेवाग्राही खुशी शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: अब विदेशको खबर। स्पेस एक्स औपचारिक रूपमा शेयर बजार प्रवेश गरेसँगै एलन मस्क विश्वकै पहिलो खर्बपति भन्नुभएको छ। प्रविधि उद्यमी मस्कको कुल सम्पत्ति 10 खर्ब डलर भन्दा धेरै रहेको छ। बीबीसीका अनुसार अस्ति बिहिबार रकेट कम्पनी स्पेस एक्सको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ पछि उहाँ खर्बपति भन्नुभएको हो। एलन मस्कको मुख्य सम्पत्ति स्पेस एक्स र टेस्लामा रहेको उहाँको शेयर हिस्सा हो। स्पेस एक्सले आईपीओ मार्फत सर्वाधिक 75 अर्ब डलर संकलन गरेको थियो। स्पेस एक्समा मात्रै मस्कको शेयरको रकम झण्डै 8 खर्ब 66 अर्ब डलर छ। अमेरिकी बजारमा सन् 2026 जून 12 कारोबार शुरू भएपछि उहाँको सम्पत्तिमा उछाल आएको हो। मस्कको यो सम्पत्ति विश्वका अरू 4 धनी व्यक्तिको कुल सम्पत्ति भन्दा पनि धेरै छ। दोस्रो स्थानमा रहेका ल्यारी पेजको सम्पत्ति मस्कको तुलनामा झण्डै 1/3 मात्रै छ। एलोन मस्कको सम्पत्ति ताइवान, स्वीडेन र दक्षिण अफ्रिका जस्ता धेरै देशको कुल अर्थतन्त्र भन्दा पनि ठूलो भएको छ। 54 वर्षीय मस्कले टेस्ला र स्पेस एक्स बाहेक न्यूरालिंक, द बोरिङ कम्पनी जस्ता अरू प्रविधि कम्पनीहरू पनि स्थापना गर्नुभएको छ। त्यस्तै सामाजिक सञ्जाल प्लेटफर्म एक्स अर्थात ट्वीटर पनि उहाँकै हो।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा घरेलु टोली क्यानाडा र बोस्निया एण्ड हर्ज गोविना बीचको खेल बराबरी भएको छ। सह आयोजक समेत रहेको क्यानाडाले आज बिहान टोरन्टो स्टेडियममा भएको खेलमा बोस्निया एण्ड हर्ज गोविनासँग 1-1 गोलको बराबरी खेलेको हो। खेलको 21 मिनटमा जोबो लुकिजले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए, तर बोस्नियाले अग्रता जोगाउन सकेन। 78 मिनटमा क्यानाडाले बराबरी गोल फर्कायो। काइल लारिनले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए। त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले 1-1 अङ्क बाँडेका छन्। विश्वकपको चौथो खेलमा अहिले बिहान 7:15 आयोजक अमेरिका र पाराग्वेले खेल्दैछन्। सन् 2010 पछिका 3 विश्वकपमा पाराग्वे छनौट हुन सकेको थिएन। अमेरिकाले 16 वर्षपछि विश्व फुटबलको महाकुम्भमा फर्किएको टोलीसँग खेल्न लागेको हो। विश्वकप फुटबलमा मेक्सिकोले दक्षिण अफ्रिका र दक्षिण कोरियाले चेक रिपब्लिकलाई हराउँदै विजयी शुरूआत गरेका छन्।
1: कायाको इरनमा अब केही खबर संक्षेपमा। काभ्रेको नमोबुद्ध नगरपालिका 2 बुच्चा कोटको बीपी राजमार्गमा हिजो दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा 8 जनाको ज्यान गएको छ भने 16 जना घाइते भएका छन्। बनेपाबाट रोशी खार्पा चोकतर्फ छुटेको 23X8398 नम्बरको पूर्व रनीको यातायातको बस अनियन्त्रित भएर सड़कबाट करिब 300 मिटर तल खसेर दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ।
2: गैराती पूर्व र मध्य क्षेत्रका केही ठाउँमा हल्का वर्षा भएको छ। आज पनि देशभर बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिन यता देशभर वर्षा भएसँगै गर्मी घट्न थालेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकीको हिमाली र पहाड़ी भेगका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने अनुमान छ।
1: पोर्चुगल सरकारले डिपोर्ट अर्थात निष्कासनको अवस्थामा पुगेका झण्डै 2000 नेपालीलाई अस्थायी आवासीय अनुमति टीआरसीका लागि आवेदन दिन मौका दिएको छ। पोर्चुगलमा रहेका आप्रवासीलाई कानूनी हैसियत दिने अधिकार सम्पन्न निकाय एकीकरण आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले नक्कली प्रमाणीकरण अर्थात फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानूनी संकटमा फँसेका नेपालीलाई पोर्चुगलमा नै बस्न पाउने गरी आवेदन दिन मौका दिएको हो।
2: पूर्वाधार विकास मन्त्रालयले अघि बढ़ाएको डिजिटल मोबिलिटी सेवा सञ्चालन सम्बन्धी मापदण्ड राइड हेलिङ मस्यौदाप्रति सरोकारवालाले असन्तुष्टि जनाएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
1: काया कैरनमा अब पालो उखानको।
2: जति धेरै मानिस उति धेरै कुरा।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: सर्वोच्च अदालतद्वारा वायु सेवा निगमको बोर्ड सदस्य नियुक्ति बदर, बाल सैनिक प्रयोग दण्डनीय अपराध ठहरिने कानून बनाउन आदेश।
1: रावल आयोगको प्रतिवेदन कार्यान्वयनको निर्णयसँगै सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुल्यो। प्रतिवेदन कार्यान्वयनको लागि भूमि व्यवस्था मन्त्रालयद्वारा सहजीकरण समिति गठन।
2: विश्वकप फुटबलको रौनक थपिँदै ठूलो पर्दामा सामूहिक रूपमा खेल हेर्नेहरूको संख्या बढ़दो। सार्वजनिक ठाउँमा खेल प्रसारण गर्दा प्रशासनलाई जानकारी दिएमा सुरक्षा चुनौती कम हुने।
1: स्पेस एक्स औपचारिक रूपमा शेयर बजारमा प्रवेश, एलन मस्क विश्वको पहिलो खर्बपति।
2: र विश्वकप फुटबलमा अग्रता जोगाउन नसक्दा क्यानाडासँग बोस्निया बराबरीमा रोकियो। अहिले बिहान पाउने 7 बजे अमेरिका र पाराग्वेले खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसद बैठकमा उठेर विरोध गरिरहने श्रम संस्कृति पार्टीका अर्क साम्पाङसँग यो कार्टुन सम्बन्धित छ। यहाँ श्रम संस्कृति पार्टी लेखिएको कार्यालय अघिल्तिर अर्क साम्पाङ जस्तै देखिने मान्छे छन् अनि पत्रकारसँग उनी भन्दैछन्, संसदमा किन नगारे, त्यस्ता बस्ने ठाउँमा नि के जानु हौ, उठ्ने भए पो दौडेर जानु त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
2: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
3: ए हेर्नुहोस् त, यो समाचार त कस्तो असम्मको छ, शेयर गर्दिन कि क्या हो?
4: पख्नुस नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
7: खाना पनि के खानु, के बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
6: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
8: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
9: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: लिभन अर्गानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
10: विगत 2 अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 0665909999, 98477-69229, सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा बिहान 6:35 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मर्सङ्गी करिडोर र आन्दोलनरत पक्षबीच 12 बुधे सहमति। हुलाक सेवा विभागद्वारा लमजुङमा एक

0: कमर सम्बन्धी जनचेतनामूलक कार्यक्रम बेसर 11 वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन र नेकपा एमाले प्रदेशसभा लमजुङ खको बैठकद्वारा 4 बुधे प्रस्ताव पारित। अब समाचार विस्तारमा। लामो समयदेखि स्थानीय अवरोध र असन्तुष्टिका कारण प्रभावित हुँदै आएको मर्संगदी करिडोर 220 केबी प्रसारण लाइन आयोजनामा अनन्त स्थानीय सरकारवालासँग 12 बुधे सहमति भएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको उपस्थितिमा भएको छलफलमा नेपाल विद्युत प्राधिकरणको मर्संगदी करिडोर 220 केबी प्रसारण लाइन आयोजना र अधिकार मंच एपीएफ लमजुङ एफपीक लमजुङ बीच सहमति भएको हो। सहमति पत्रमा प्राधिकरणको तर्फबाट आयोजना प्रमुख नारायण रेग्मी र अधिकार मंचका अध्यक्ष खेमजङ गुरूङले हस्ताक्षर गर्नुभएको छ। गुरूङको नेतृत्वमा एफपीक नामबाट स्थानीय बासिन्दा एक दशकदेखि आन्दोलन थिए। सहमति अनुसार भविष्यमा निर्माण हुने आयोजनाहरूमा आदिवासी तथा जनजातिको हक अधिकार सम्बोधन गर्ने गरी स्वतन्त्र अग्रिम जानकारी सहितको अवधारणालाई आत्मसात गर्ने मानव बस्ती धार्मिक सांस्कृतिक तथा ऐतिहासिक स्थानलाई न्यूनतम असर पर्ने गरी प्रसारण लाइन निर्माण गर्ने तथा प्रभावित जग्गाधनीका समस्यालाई सम्बोधन गर्ने निर्णय गरिएको छ। टारमुनिको जग्गामा 7% मुआवजा उपलब्ध गराउने तथा टारमुनि पर्ने जग्गाको क्षतिपूर्तिका विषयमा स्थानीयको मागलाई समन्वय मार्फत सम्बोधन गर्ने सहमति भएको छ। साथै मुआवजा तथा क्षतिपूर्ति वितरण गर्दा कानूनअनुसार जग्गाधनीलाई अधिकतम सहज हुने व्यवस्था मिलाइने भएको छ। आयोजनाको सामूहिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम प्रभावित समुदायको सहभागितामा सञ्चालन गर्ने बजेट तथा खर्च विवरण पारदर्शी रूपमा सार्वजनिक गर्ने तथा जोखिममा रहेका समुदायलाई विशेष प्राथमिकता दिने निर्णय गरिएको छ। त्यसै प्रसारण लाइनबाट कुनै मानवीय पशुपन्छी वा वातावरणीय क्षति भएमा प्रचलित कानून तथा नेपाल विद्युत प्राधिकरणको क्षतिपूर्ति निर्धारण समितिको निर्णय अनुसार क्षतिपूर्ति उपलब्ध गराइने सहमति भएको छ। सहमतिसँगै स्थानीय पक्षले निर्माण कार्यमा सहयोग गर्ने र आयोजनको काममा अवरोध पुग्ने गतिविधि नगर्ने प्रतिबद्धता जनाएको छ। सहमतिपछि हालसम्म अवरोध रहेको आयोजनाको निर्माणमा सहज रूपमा अगाडि बढ़ने र सहमति कार्यान्वयनमा सम्बन्धित निकाय जिम्मेवार भन्नुपर्ने अधिकार मंचका अध्यक्ष खेमजङ गुरूङले बताउनुभयो।
1: 220 केबी हाइटेन्सन लाइन जो लमजुङमाबाट बन्दै थियो, यो मनङदेखि लिएर भरतपुरसम्म जो बन्दै थियो, यसमा चाहिँ जनताको अधिकार या आदिवासी जनजाति र स्थानीय जनताको अधिकारको लागि यो अन्तर्राष्ट्रिय कानून प्रदत्त अधिकार यो एफपी भन्छ फ्री प्रायर इन्फर्म कन्सेन्ट स्वतन्त्र अग्रिम जानकारी सहितको मन्जुरीको लडाई मुद्दा लिएर लडाई आन्दोलन गरेको र आन्दोलनको क्रममा धेरै चाहिँ उता चढाव भयो। पुरा इन्टरनेसनल हाइलाइट पुरा युरोपियन युनियनसम्म हाइलाइट भयो केस चाहिँ अन्तर्राष्ट्रियकरण भयो र अहिले आएर 10 वर्षको यो आन्दोलनपछि आज आएर बल्ल हाम्रो चाहिँ एउटा त्रिपक्षीय सहमतिको रूपमा चाहिँ परियोजन पक्ष हामी पीड़ित पक्ष र राज्य पक्षको एउटा सहमति भयो र यो चाहिँ एकदमै जेन्युन केस थियो र अब आउने भविष्यमा पनि चाहिँ आदिवासी जनजाति लगायतका स्थानीय जनताले उठाएको जो एफपीको कुराहरू छ त्यो चाहिँ अब अनिवार्य रूपमा लमजुङमा लागू हुने चाहिँ प्रतिबद्ध सही चाहिँ आज 11 बजेमा सही गरेर हस्तान्तरण गर्यो।
0: यस सहमतिले ऐतिहासिक सफलता भएको र यसले लामो समयदेखि रोकिएको लमजुङ खण्डको प्रसारण लाइन निर्माण कार्य अब निर्वर्ध रूपमा अघि बढ़ने आयोजना प्रमुख नारायण रेग्मीले बताउनुभयो।
2: विगत लामो समयदेखि चाहिँ यो लमजुङ जिल्लामा एफपिक तथा अधिकार मंचको तर्फबाट विद्युत प्रसारण लाइनको चाहिँ निर्माणमा विभिन्न मागहरू राखेर चाहिँ उहाँहरूले भनेको चाहिँ यसमा चाहिँ अवरोध गर्नुभएको थियो। उहाँहरूका पनि मागहरू थिए अनि आज धेरै लामो समयको निरन्तर प्रयासपछि एउटा सहमतिमा पुगेका छौं। 12 बुधे सहमति, त्यो 12 बुधामा चाहिँ उहाँहरूका मागहरूलाई हामीले चाहिँ कसरी सम्बोधन गर्ने भन्ने विषयहरू राखिएको छ। हाम्रो नीति नियम ऐन कानूनको परिधिभित्र रहेर हामीले उहाँहरूलाई चाहिँ दिन सकिने कुराहरूलाई चाहिँ हामी सिडिओ साथकै रोभरमा बसेर एउटा सहमति गरेका छौं। यो सहमति कार्यान्वयन पनि गर्ने र यो लामो समयदेखि चाहिँ रोकिएको यो लमजुङ जिल्लाको यो प्रसारण लाइनको चाहिँ निर्माण कार्यलाई चाहिँ बिना अवरोध चाहिँ काम अगाडि बढाउने विषयमा सहमति भएको छ। यसले गर्दाखेरि चाहिँ यो विद्युत प्राधिकरणको चाहिँ यो मनाङदेखि भरतपुरसम्मको 112 किलोमिटर लामो प्रसारण लाइन चाहिँ बन्नेछ र 1600 मेगावाट क्षमता बोक्न सक्ने यो प्रसारण लाइनले गर्दाखेरि विभिन्न आइपिपीहरूले चाहिँ उत्पादन गरेको चाहिँ बिजुली खेर जाँदैन, समयमा प्रसारण लाइन सम्पन्न गर्यौं भने यो एकदम ऐतिहासिक कदम भएको छ। अब हामी कसरी अगाडि बढ्छौं भन्दाखेरि सिडिओ साहबले पनि निर्देश गर्नुभएको छ, त्यसलाई पनि हामीले चाहिँ फलो गर्दै उहाँहरूका कुराहरूलाई पनि हामीले चाहिँ समाधान गर्दै हामी अगाडि बढ्छौं। अब हाम्रो निर्माण काम अगाडि बढ्छ।
0: मर्सङ्गी करिडोर अन्तर्गत मनाङदेखि लम्सुङ तनहुँ गोर्खा हुँदै चितवन जिल्लासम्म 220 केबी राष्ट्रिय विद्युत प्रसारण लाइन निर्माणको क्रममा रहेको छ। कुल 112 किलोमिटर लामो सो आयोजनामा मर्सङ्गी नदी र आसपासमा निर्माण भएका र निर्माणधीन जलविद्युत आयोजनाको विद्युत जडान गरिने आयोजनाले जनाएको छ। लमजुङ सदरमुकाम बेस्तरमा शुक्रबार ई कमर्स सम्बन्धी जनचेतनामूलक कार्यक्रम भएको छ। हुलाक सेवाको विस्तार, सेवाको आधुनिकीकरण तथा डिजिटल कारोबार बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले हुलाक सेवा विभागले जिल्ला हुलाक कार्यालय लमजुङको समन्वय तथा सहजीकरणमा कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा ई कमर्सको बढ़दो प्रयोग, अनलाइन कारोबारका अवसर तथा हुलाक सेवा मार्फत वस्तु तथा सामग्रीको सुरक्षित ढुवानी र वितरण प्रणाली बारे जानकारी प्रदान गरिएको थियो। जिल्ला हुलाक कार्यालयका प्रमुख श्याम विक्रम नेउपानीले लमजुङ जिल्लामा हुलाक सेवा प्रवाह तथा हुलाकको इतिहास बारे संक्षिप्त जानकारी गराउनु भएको थियो भने हुलाक सेवा विभागका निर्देशक सपना कुमारी भट्टराईले नेपालमा हुलाक विभागको स्थापना, विभाग मार्फतको संरचना, कानूनी र नीतिगत व्यवस्था, नेपाल व्यापार एकीकृत रणनीति लगायतका विषयमा प्रस्तुतिकरण राख्नु भएको थियो। कार्यक्रममा डिजिटल प्रविधिको प्रयोग मार्फत स्थानीय उत्पादनलाई अनलाइन बजारसँग जोड्न सकिने सम्भावना, हुलाक सेवाको प्रभावकारी उपयोग तथा आधुनिक सेवाप्रतिको जनविश्वास, जनअभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो। पछिल्लो समय ई कमर्सको दायरा तीव्र रूपमा विस्तार भइरहेको बेला ग्रामीण क्षेत्रका व्यवसायी तथा सेवाग्राहीलाई समेत डिजिटल कारोबारमा आबद्ध गराउने, हुलाक कार्यालयका सेवा प्रभावबारे जानकारी गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। हुलाक कार्यालयको सेवा तथा ई कमर्स सम्बन्धी सहभागीका जिज्ञासा सम्बोधन गर्दै हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराईले समय सापेक्ष ऐन नियममा परिवर्तन हुन नसक्दा केही समस्याहरू देखिएको बताउनुभयो। ई कमर्स जस्तो नयाँ विषयलाई कार्यान्वयन गर्न सबै पक्षको साथ सहयोगको आवश्यकता औल्याउनुभयो। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले हुलाक कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा जनसमुदाय जानकार नहुँदा पनि जति सेवा पाउनुपर्ने सो उपलब्ध हुन नसकेको धारणा राख्नुभएको थियो। यद्यपि भौगोलिक विकटता र जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या उत्पन्न हुने अवसर रहेको उहाँको भनाइ थियो। कार्यक्रममा सरकारी कर्मचारी, स्थानीय सरकारवाला, व्यवसाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले डिजिटल कारोबारको विस्तारसँगै हुलाक सेवाको प्रभावकारी उपयोगले स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधि प्रवर्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन विभागका किशोर विश्वकर्माले गर्नुभएको थियो। बेस्तर नगरपालिका वडा नम्बर 11 आर्थिक वर्ष 82-83 वार्षिक समीक्षा तथा आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रमका लागि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। वार्षिक समीक्षा कार्यक्रममा वडाभित्र केही नयाँ तथा उदाहरणीय काम गर्ने संस्था समूह र कृषि फर्महरू, उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरू, एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, राष्ट्र सेवा कर्मचारी, सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरू तथा आमा समूहहरूलाई वडाले सम्मान गरेको छ। विभिन्न राजनीतिक दलका प्रमुख, आमा समूह, टोल सुधार समितिका प्रतिनिधि तथा अतिथिहरूलाई मायाको चिन्ह प्रदान गरिएको थियो। वडा कार्यक्रम वडा अध्यक्ष शिव प्रसाद जोशीको अध्यक्षता एवं बेसर नगरपालिकाका कार्यवाहक प्रमुख पद्मा गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी र योजना अधिकृत मेघेन्द्र पोखरेल, वडा स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, टोल सुधार समितिका संयोजक, आमा समूह तथा स्थानीयहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्षले समिति सीमित बजेटका बावजूद पनि वडाका सबै क्षेत्र र समुदायलाई समेटेर विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निरन्तर लागि परेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सबै पक्षको सुझाव र सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी आमा समूहले विशेष गरी महिलाहरूलाई सिपमूलक तालिम उत्पादनमूलक कार्यक्रममा सहयोग सामूहिक खेतीमा सहयोग गर्नुपर्ने वडामा कोसेली घर निर्माणको माग गरेका छन्। 11 टोल रहेको उक्त वडाका स्थानीयले सामुदायिक फन कुलो बाटो निर्माण सड़क कालो पत्रे गर्ने लगायतका योजनाहरू माग गरेका छन्। कार्यक्रमको सञ्चालन वडा सचिव उषा खत्रीले गर्नुभएको थियो। स्थानीय विकास सहभागितामूलक योजना निर्माण तथा उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थाहरूलाई सम्मानले वडाको समग्र विकासमा सकारात्मक सन्देश दिनुका साथै स्थानीय सहभागिता वृद्धिमा सहयोग पुग्ने सहभागीहरूले बताएका छन्। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
4: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
5: खै जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
10: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
11: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083/84 का लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
11: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
10: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
11: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
10: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
11: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
10: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
11: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
10: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
11: मासिक एकाइ परीक्षाको व्यवस्था,
10: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
11: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
10: GPA 3.6024 सम्म 100% छात्रवृत्ति,
11: GPA 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
10: GPA 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
11: थप जानकारीका लागि
10: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ, सम्पर्क फोन 9460074553, 9560445875, 9460857091 र 9460838062।
12: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
13: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
12: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
14: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
12: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
15: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी।
16: हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
15: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
0: नेकपा माले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी लमजुङ खको बैठकले सीमा विपद जोखिम सुगुम्बासी व्यवस्थापन र महँगी नियन्त्रण लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै 4 बुँदे प्रस्ताव पारित गरेको छ। बेसर स्थित एमाले जिल्ला कमिटी लमजुङको कार्यालयमा शुक्रबार बसेको बैठकले सुपर अल निनोका कारण सम्भावित प्राकृतिक विपद, राष्ट्रिय सीमा सम्बन्धी विवाद, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या र मूल्य वृद्धिका विषयमा सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ। मौसमविदहरूले यस वर्ष सुपर अल निनोका कारण खडेरी, अतिवृष्टि तथा हावाहुरी जस्ता विपद बढ़न सक्ने पूर्वानुमान सार्वजनिक गरेको उल्लेख गर्दै बैठकले सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले प्रभावकारी पूर्व तयारी गर्नुपर्ने जनाएको छ। नागरिकलाई अति आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै प्रधानमन्त्रीले संसदमा देशको सीमा सम्बन्धी विषयमा गलत सूचना प्रस्तुत गरेको भन्दै बैठकले त्यसप्रति आपत्ति जनाएको छ। बैठकले सम्बन्धित अभिव्यक्तिप्रति आत्मालोचन गर्दै संसदको अभिलेख सच्याउन प्रधानमन्त्रीसँग माग गरेको छ। बैठकले वर्षायामका बेला विस्थापित भएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई सुरक्षित र थाय आवासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। उनीहरूको पुनर्स्थापना र संरक्षणका लागि तत्काल पहल आवश्यक रहेको प्रस्तावमा उल्लेख छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि उपभोग्य वस्तुको भाव बढ्दा आम नागरिक प्रभावित भएको भन्दै बैठकले मूल्य वृद्धि नियन्त्रण गर्न तथा राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ। बैठकले आर्थिक तथा सामाजिक चुनौती समाधानमा सरकार प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै जनता पक्षमा निरन्तर आवाज उठाइरहने निर्णय पनि गरेको जनाएको छ। बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जमिन्द्रमान खलेले वर्तमान सरकार जनसरकारका विषयमा संवेदनशील बन्न नसकेको आरोप लगाए। राष्ट्रिय र जन जीवितसँग जोड़िएका मुद्दामा पार्टीले सदन र सड़क दुवैबाट दबाव सिर्जना गर्नुपर्ने उनले जोड़ दिएका थिए। बैठकमा नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण प्रसाद अधिकारी, गण्डकी प्रदेश सचिवालय सदस्य लक्ष्मी देवी अधिकारी, पार्टी गण्डकी प्रदेश कमिटी सदस्य महेन्द्रलाल श्रेष्ठ, जिल्ला कमिटी उपाध्यक्ष जित बहादुर गुरूङ लगायतले पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारमा विषयमा धारणा राखेका थिए। नेकपा एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी लमजुङ खको संयोजक सुभाष पौडेलको अध्यक्षतामा बसेको बैठकमा संयोजक जनकराज मिश्रले स्वागत मन्तव्य राखेका थिए। बैठकको सञ्चालन सचिव कृष्ण आचार्यले गरेका थिए। लमजुङको मर्सङ्गी गाउँपालिका 7 अन्तर्गत गाँधी बजार क्षेत्रमा सार्वजनिक सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले 8 वटा सीसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइएको छ। आधुनिक प्रविधिको प्रयोगले सामाजिक अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा अभिवृद्धि तथा शान्ति व्यवस्था सुव्यवस्था कायम गर्न सीसी क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने पाउँपालिका अध्यक्ष अर्जुन गुरूङको भनाई छ। अध्यक्ष गुरूङको अनुसार सीसी क्यामेरा प्रणालीलाई सार्वजनिक सम्पत्तिका रूपमा संरक्षण गर्न तथा यसको प्रभावकारी सदुपयोग गर्नका लागि स्थानीयवासीहरूको सहयोग आवश्यक रहेको बताउनुभयो। समुदायको सक्रिय सहभागिताले मात्र सुरक्षित व्यवस्थित र सभ्य समाज निर्माण सम्भव हुने उहाँको भनाई थियो। वडा कार्यालय परिसर बजार क्षेत्र बस पार्क मुख्य सड़क तथा भित्री सड़कहरूमा जडान गरिएका क्यामेरा मार्फत क्षेत्रका गतिविधिमाथि निगरानी राख्न सहज हुने अपेक्षा गरिएको पालिकाले जनाएको छ। यसबाट अपराधिक गतिविधि न्यूनीकरण, दुर्घटना नियन्त्रण तथा अन्य सुरक्षा चुनौतीहरूको व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास लिएको छ। स्थानीय तहले प्रविधि मैत्री तथा नागरिक मैत्री समाज निर्माण गर्ने लक्ष्य सहित अघि बढ़ाएको यस पहलले गाँधी बजार क्षेत्रलाई अझ सुरक्षित, व्यवस्थित र आधुनिक बनाउन महत्वपूर्ण योगदान पुग्ने प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनुभयो। भीषण नगरपालिका एघारका गर्भवती तथा सुत्केरी आमालाई पोषण प्याकेज वितरण गरिएको छ। रामचौक, बुढीकुवा र तिलहार हेल्थ पोस्टमा 1,000 दिने गर्भवती तथा सुत्केरी आमाहरूका लागि पोषण प्याकेज वितरण गरिएको हो। भीषण नगरपालिकाको आर्थिक सहयोगमा वडाभित्रका 36 गर्भवती तथा सुत्केरी आमाहरूलाई पोषण प्याकेज वितरण गरिएको हो। सोही कार्यक्रममा नगरपालिकाले प्रदान गर्दै आएको सुत्केरी आमाहरूलाई प्रति व्यक्ति रू 3,000 दरले आर्थिक सहयोग समेत प्रदान गरिएको थियो। चितिथल स्वास्थ्य चौकीको आयोजनामा गरेको उक्त कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकी प्रमुख कालिका ढकालले गर्नुभएको थियो। वडा अध्यक्ष शिवा प्रसाद जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य विजय सिंहराय, स्वास्थ्यकर्मीहरू तथा महिला स्वयंसेवीकाहरूको सहभागिता रहेको थियो। कार्यक्रम मार्फत लाभान्वित सम्पूर्ण आमाहरूलाई आफ्नो तथा शिशुको स्वास्थ्यप्रति सचेत रहन, सन्तुलित तथा पोषणयुक्त आहार सेवन गर्न र स्वास्थ्य जीवनशैली अपनाउन आग्रह गरिएको छ। स्वास्थ्य आमा र स्वास्थ्य शिशुको आधार परिवार र समुदायबाट नै शुरू हुने भएकाले पोषण र स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएको थियो। मर्सेनी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
17: मुख्य समाचारका प्रायोजक
18: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: मर्सेङ्गी करिडोर आन्दोलनरत पक्षबीच 12 बुँदी सहमति। उलाग सेवा विभागद्वारा लमजुङमा ई कमर्स सम्बन्धी जनचेतनामूलक कार्यक्रम। बेसीसर 11 वार्षिक समीक्षा तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सुझाव संकलन र नेकपा एमाले प्रदेशसभा लमजुङ खको बैठकद्वारा 4 बुँदे प्रस्ताव पारित। बिहान 6:35 बजेको मर्सेङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बनी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
4: Extreme energy drink. Taste the difference. Feel the energy.

0: कार्यक्रम रंग रस
1: रेडियोमा रचना सँगै स्रष्टाको अनुभव अनि साहित्यिक रंग भित्रको रस प्रवाहका लागि रेडियो कार्यक्रम रंगरस
0: प्रत्येक शनिबार बिहान 7 बजे
1: मात्र रेडियो मर्सेङ्गी 95 मेगाहर्ज।

नमस्कार। कार्यक्रम रंगरसमा यो प्रभातकालीन एवं सन्ध्याकालीन साँझको प्रस्तुति रंगरस कार्यक्रममा उपस्थित भइसकेको छु। हरेक शनिबार यसै समय तपाईँहरूको माझमा विभिन्न साहित्यिक गतिविधिहरू लिएर उपस्थित हुने गरेको छु। आज पनि म तपाईँहरूको माझमा उभिसकेको छु एउटा छुट्टै साहित्यिक खुराक लिएर। जो साहित्यिक खुराकमा एकजना साहित्यकार गजलकारको प्रस्तुतिलाई अगाडि सार्ने जमर्को गरिरहेको छु। आज म तपाईँहरूको माझमा एकजना यस्तो व्यक्तित्वको परिचय गराउँदैछु र उहाँको लेखकीय र उहाँको बारेमा केही टिका टिप्पणी गर्ने साहित्यकारहरूको बारेमा पनि चर्चा गर्न गइरहेको छु। उहाँ हुनुहुन्छ विश्वनाथ सञ्जय, जो 43 असार मकवानपुरको साहित्यिक अध्ययन र लेखनमा अघिल्लो पंक्तिमै नाम लिइने सर्जक हुन्। बकैया चार्ज छतिवन मकवानपुरका स्थायी निवासी, विश्वको कलम मुक्त गजलका साथै कविता र समालोचनामा पनि उत्तिकै चलेको देखिन्छ। साहित्य संगम लगायतका संस्थामा सक्रिय, विश्व गृह संस्था झरना साहित्यिक परिवारका उपाध्यक्ष अनि झरना साहित्यिक पत्रिकाका सम्पादक समेत हुनुहुन्छ। शिक्षा शास्त्रमा स्नातकोत्तर उनी शिक्षण पेसामा आबद्ध रहनुहुने व्यक्तित्व हुनुहुन्छ। मसिना विषयहरूको गहिराई खोतल्ने, विशाल कुराहरूलाई सरलीकरण गर्ने अनि ज्ञानवकर पौडेलले भन्नुभयो नै युगबोधको पीड़ालाई सशक्त ढंगले उतार्ने विश्वको भद्रतायुक्त गम्भीरे मलाई खुब मनपर्छ। पलपलको मूल्य गजल संग्रह 2068, क्षितिज यात्रा मुक्तक संग्रह 75, पश्चात आएको विश्वको यो पुस्तक फर्कियौं किनाराबाट गजल संग्रह 78 उनको व्यक्तित्वलाई अतिरिक्त उचाइमा त पुर्याउने नै छन्। नेपाली साहित्यलाई एउटा गहकिलो गजल कृति समेत प्रदान गर्नेछ। प्रहलाद सिन्धुलियले उहाँको यो व्यक्तित्वको बारेमा चर्चा परिचर्चा गर्ने क्रममा फर्कियौ किनाराबाट विश्वनाथ सञ्जयलको यो एउटा सानो कृति मैले तपाईँहरूको माझमा पस्किरहेको छु। विश्वनाथको गजल सृष्टिमाथि मेरो दृष्टि भन्ने ज्ञानवकर पौडेलको भनाई सँगै म बीचबीचमा उहाँका लिखित गजलहरू पनि वाचन गर्नेछु। यसरी उहाँको व्यक्तित्वको बारेमा चर्चा परिचर्चा गर्दा गरिरहँदा म कार्यक्रम सञ्चालकसँग झन्डै 2 वर्ष अगाडि उहाँले आफ्नो स्थानबाट मलाई सम्पर्क गर्नुभयो कि घलिगाउँको यात्राको बारेमा उहाँहरू तम तयार हुनुहुँदो रहेछ र मलाई अनायास उहाँ फोन आयो र म सायद सामाजिक सञ्जालको मार्फत झरना साहित्य परिवारसँग नजिक थिए, त्यसैले उहाँले मलाई सम्पर्कमा लिने प्रयास गर्नुभयो र उहाँले मलाई त्यही सञ्चारका माध्यमबाट स्थान त्यहाँको परिवेशको बारेमा सोध्नुभयो र मैले खुशीसाथ एउटा साहित्य व्यक्तित्वसँग परिचय हुन पाउँदा निकै पुलकित भए र उहाँलाई मैले करिब फोन भएको भोलिपल्ट रातमा 4 बजे मलाई उहाँले फोन गर्नुभयो। यही बेसी सर आएपछि र उहाँसँग झम्काभेट भयो र उहाँको त्यो साहित्यिक टोलीलाई मैले आफ्नै निवासमा लगेर चियापान गराएँ। चियापानका साथ मेरो परिवारसँग पनि राम्रो चिनाजान हुन सक्ने मौका मिल्यो र यसरी उहाँहरूलाई हार्दिक स्वागत गर्दै र बेसी सरकै एउटा करप्पो टारको त्यो पार्कमा लगेर हामीले एउटा काव्य गोष्ठी गर्यौं। निकै रोमाञ्चक विभिन्न परिवेशमा लेखिएका रचनाहरू सुन्ने र सुनाउने मौका मिल्यो। त्यसपछि हामीले उहाँलाई खानपिनको व्यवस्था गरेर उहाँहरूलाई घलेगाउँ यात्राको लागि विदाई गरेका थियौं। यसरी झरना साहित्य परिवार र हरि विश्वनाथ सञ्जेलसँग प्रत्यक्ष यो भेटघाट हुन पाउँदा हामी लिस्न साहित्यिक मञ्च परिवार पनि निकै गौरवान्वित भएका थियौं। यसै सिलसिलामा आज पनि म तपाईँहरूको माझमा उनी विश्वनाथ सञ्जेलको यो कृति जो फर्कियौ किनारबाट गजल संग्रह लिएर तपाईँहरूको माझमा उभिरहेको छु उहाँको बारेमा छोटो एउटा टिप्पणी ज्ञानवकर पौडेलले लेख्नुभएको छ। यसरी उहाँ अगाडि बढ्नुहुन्छ। जितेर खुशी हुनुहोस् या निराश हुनुहोस् हारबाट, जितेर खुशी हुनुहोस् या निराश हुनुहोस् हारबाट, एक दिन सबैले विदा लिनै पर्छ संसारबाट, जितेर खुशी हुनुहोस् या निराश हुनुहोस् हारबाट। जीवन नदी हो अक्सर भेलबाडी आइरहन्छ,
जीवन नदी हो अक्सर भेलबाड़ी आइरहन्छ। म हेलिएरै पारी पुगे तिमी फर्कियौ किनारबाट, म हेलिएरै पारी पुगे तिमी फर्कियौ किनारबाट, जितेर खुशी हुनुस या निराश हुनुस हारबाट, एक दिन सबैले विदा लिनै पर्छ यस संसारबाट। यो गजलबाट ज्ञानोकर पौडेलले उहाँको बारेमा यसरी कलम अगाडि बढाउनु भएको छ। केही समय यता नेपाली भाषाका कुनै गगिल र पठनीय पढ्न गजल पढ्न नपाई मन खल्लो भएको र निराश्री रहेको थिएँ। हिन्दी एवं उर्दू गजल पढेर नै चित्त बुझाइरहेको रहनु परेको अवस्था थियो मेरो। यतैमा भूमिका लेखनाथ विश्व सञ्जेलको युविका प्रकाशोन्मुख गजल संग्रह फर्कियौ किनारबाट पढेपछि भने अब कहिले कसैको किताबको भूमिका नलेख्ने आफ्नै प्रणबाट च्युत हुनुपर्ने अवस्थाको आइलाग्यो र पनि मलाई खेद होइन प्रसन्नता नै लागेको छ। फारसी एवं उर्दू शायरीको लोकप्रिय गजल हिन्दी हुँदै नेपाली भाषासम्म आइपुग्दा यो विधाले हाल आएर नेपालमा पनि निकै लोकप्रियता प्राप्त गरिसकेको तथ्य जगजाहेर नै छ। आफ्नो प्रारम्भिक कालमा फारसी गजलको जुन स्वरूप थियो त्यो ईस्वी सम्मतको 17 शताब्दीमा देखिएका उर्दू गजलका प्रणेता बम बली औरंगाबादीको पालादेखि नै गजल सनै सनै परिष्कृत भएर वर्तमान कालसम्म आइपुग्दा गजल केही फरक रूपमा देखा परेको मात्र होइन, छिमेकी देशहरूमा केन्द्रीय विधाको रूपमा समेत मान्यता पाइसकेको छ। अब भविष्यमा गजल कस्तो हुने हो यसको जवाब चाहिँ कसैले दिन नसक्ने अवस्था छ अहिले। भलै रदीप र काफिया, मतला र मकताको संरचनागत फ्रेम भित्र राखिएर लेख्नु पर्ने प्रचलित परिपाटी चाहिँ तोडिने छैन, तर गजलको आन्तरिक संरचनामा न्यूनाधिक फेरबदल त पक्कै देखिनेछ। केही हदमा देखि नै सके पनि उर्दूका बम बली औरंगाबादी मीर तकी मीर मर्जा गलिब नजीर अकराबादी दाग देहलनी चकबस्त सीमाब अकराबादी इकबाल सहीर लुदिनाबी फैज अहमद फैज का गजल लेखाएका कारण यो विधा लोकप्रियताको उत्कृष्टमा पुर्याइएको वास्तविकता पनि छलङ्ग छ। नेपाली गजलको हकमा भने मोतीराम भट्टदेखि भीमनिधि तिवारीसम्म आइपुग्दा उर्दू हिन्दीको नै प्रभाव छाइरह्यो। 30 दशकमा मध्यदेखि भने आधुनिक नेपाली गजलले आफ्नो काँचुली मात्र फेरेन। केही गजलकारहरू आफ्नो बेग्लै बाटो शैली र ट्रेन्ड समातेर अघि बढ्दै आएको यथार्थ पनि अब कसैबाट छेपेको छैन। प्रस्तुत गजल संग्रहका श्रेष्ठ विश्वनाथ स्वयंले समेत यस्तो लेखेछन्। सिर्जनाको अनेकौं मोर्छ गजलमा मेची काली सबैतिर होड्छ गजलमा, सिर्जनाको अनेकौं मोर्छ गजलमा जीवन्त छन् भावहरू उस्तै वाचन कला, जीवन्त छन् भावहरू उस्तै वाचन कला, काफिया र दीपको जोड्छ गजलमा, सिर्जनाको अनेकौं मोर्छ गजलमा प्रणयका शब्दहरू खेल्छन् मिसरामा, प्रणयका शब्दहरू खेल्छन् मिसरामा, मिलन मात्र छैन काहीँ बिछोड्छ गजलमा, सिर्जनाको अनेकौं मोड्छ गजलमा मियो बनेका उर्दूबाट नेपालीमा मोती, मियो बनेका उर्दूबाट नेपालीमा मोती, ज्ञानु मनु घनुहरूको गोड्छ गजलमा, सिर्जनाको गनेकौं मोड्छ गजलमा, मेची काली सबैतिर होड्छ गजलमा। उपरोक्त गजल पढेर के पनि अनुमान लगाउन सकिन्छ भने गजल विश्वनाथका लागि मदिरा सर्व गर्ने भट्टीको कुनै फूलमायालाई सुनाउनको लागि लेखिने वा प्रेयसीलाई रिजाउन लेखिने विधा नभएर छिमेकी देश भारतका प्रसिद्ध गजलकार कुँवर बेचनले लेखे जस्तै आम जनताको पिरमर्कालाई सार्वजनिक गरिने एउटा प्रभावकारी माध्यम पनि रहेछ। यसरी नै खुदको नजर के सामान्य लाकार गजल कहू, ईसा दिलमे कोही दर्द बिठकर गजल कहू, खुदको नजर के सामान्य लकर गजल कहू, अब तक तो तुमने मय खाने पेही गजल कही, होठे से सब ए जाम अटकर गजल कहू, खुदको नजर के सामान्य लाकार गजल कहू। कुंवर बचैले लेखेको यो गजल यसरी कवि गीतकारको दाजुमा मुक्तकार र गजलकारको रचनात्मक भूमिका बढ़ी नै महत्वपूर्ण हुने गर्छ, हुनु पनि पर्छ। कारण केवल दुई दुई पंक्तिको केही शिर युगमा पंक्तिहरू मिलेर बनेको एउटा सिंह गजलको यो सुन्दर माला तयार गर्नु खेलाँचीको विषय होइन। विश्वनाथ सञ्जेल जस्ता मुक्तक र गजल साधकको अभ्यस्त हात चाहिन्छ, अनि चाहिन्छ उर्वर कल्पनाशीलता र अनुभव सम्पन्नता पनि। विश्वनाथकै गजलको माध्यमबाट गजलबारे गरेको यो खुलासा मलाई बेस लाग्यो। फेरि गजल यसरी अगाडि बढ्छ,
लेखे गजल नाता गाँसना मोतीराम भट्टसँग लेखे गजल नाता गाँसना मोतीराम भट्टसँग मतला मकाता रदी काफिया मिलाएर चट्टसँग लेखे गजल नाता गाँसना मोतीराम भट्टसँग अक्षरहरू सलबल आउँछन् भावहरूमा कहिले कहिले अक्षरहरू सलबल आउँछन् भावहरूमा कहिले कहिले शेरहरूमा बग्न थाल्छ मन पनि लट्ठसँग लेखे गजल नाता गाँसना मोतीराम भट्टसँग कुतकुत्याउँछन् नयाँ विषयले घरिघरि कुतकुत्याउँछन् नयाँ विषयले घरिघरि बस्छु अनि एकान्तमा गजल लेख्न झट्टसँग बस्छु अनि एकान्तमा गजल लेख्न झट्टसँग लेखे गजल नाता गाँसना मोतीराम भट्टसँग मतला मकाता रदी काफिया मिलाएर चट्टसँग हरेक व्यक्तिभित्र आफ्नो आफ्नो खास विशेषता लुकेको हुन्छ। तर कोही अरूको विशेषता देखेर उस्तै बन्न खोज्दा उसले आफू विशेष भएको त्यो खास विशेषता भनौँ या योग्यता पनि हराउँदै गएको उसलाई पत्तै हुँदो रहन्छ। सुन्तलाको बोटमा जुनार फल्दैन, भोटेको बोटमा कागती फलाउन चाहेर हुन्छ हुँदैन। तै धन्य मेरा प्रिय गजलकार एवं मुक्तकार विश्वनाथ सञ्जेल यसका अपवाद देखिए। माया प्रीतिको भावना मानव जातिका लागि एउटा ईश्वरीय देन हो, जसको भावमा मान्छेले सारा जीवन आफूलाई खोक्रो या निस्तो बाँचिरहेको अनुभव गर्न सक्छ। त्यसैले मान्छे कहिलेकाहीँ कोही न कोही यस्तो जीवनसाथीलाई खोजिरहेको हुन्छ, जससित क्षणभरका लागि भए पनि सँगसँगै बसेर आपसी सुख दुःख साट्न पाइयोस्। प्रेमी प्रेमिका भेटिँदा या भेट्ने चाहनाका यस्ता प्रमिल हरबहरू पनि जन्मिन पुग्दा रहेछन्। कि तिमी मुटुनेरै छौ भन्ने लाग्छ अझै पनि, तिमी मुटुनेरै छौ भन्ने लाग्छ अझै पनि, सत्य सत्य मेरै छौ भन्ने लाग्छ अझै पनि, तिमी मुटुनेरै छौ भन्ने लाग्छ अझै पनि। भन्थ्यौ तिमी बिर्सिदिनु नदेख्नु सपनीमा, भन्थ्यौ तिमी बिर्सिदिनु नदेख्नु सपनीमा, स्मृतिमा धेरै बेर छौ भन्ने लाग्छ अझै पनि, तिमी मुटुनेरै छौ भन्ने लाग्छ अझै पनि। एकान्तमा याद आउँदा मेरै प्रतीक्षा गरी, एकान्तमा याद आउँदा मेरै प्रतीक्षा गरी, घरिघरि हेरै हेरै छौ भन्ने लाग्छ अझै पनि, तिमी मुटुनेरै छौ भन्ने लाग्छ अझै पनि, सत्य सत्य मरे मेरै छौ भन्ने लाग्छ अझै पनि। यसरी गजलभित्र प्रेमको संसार र प्रेमको संस्कार दुवै अटाएको देख्न सक्छौ हामी यिनका केही गजलमा। परन्तु यिनी विद्रोही चेतका गजलकार भएर होला यस संग्रहभित्र सामाजिक र राजनीतिक चेतनका गजलहरूको अनुपातका प्रमिल गजल अत्यन्त संख्यामा छन्। 46 सालको होस या 62-63 को जनआन्दोलन, त्यसपछि आम जनताले परिकल्पना गरेको जस्तो सोचे जस्तो स्वतन्त्रता र शान्तिपूर्ण जीवन उपभोग गर्न पाएनन् नै, उल्टो देशको अस्मितामाथि कालो छाया पर्यो। यति मात्र होइन, नेताहरूद्वारा गरिएको भ्रष्टाचार, राजस्वको दोहन, माफियाहरूको पक्षपोषण एवं अमानवीय क्रियाकलाप निरन्तर बढ्दै आयो। त्यसैको मार्मिक चित्रण गरिएका गजलहरूको आदित्य रहेछ प्रस्तुत संग्रहमा। लौन कोही त सुशासनको उपाय सुझाइदिनुहोस्, लौन कोही त सुशासनको उपाय सुझाइदिनुहोस्, बचाउनु छ देशलाई हत्या हिंसावाद भ्रष्टाचारबाट। युगोदको पीड़ालाई यसरी सशक्त ढंगले आफ्नो गजलमा उतार्न सफल देखिएका कारण फुर्सदमा विश्वनाथका यी गजल पटक पटक पढ्नु भनेको नयाँ नयाँ बेग्लै अनुभव संसारबाट गुज्रिँदै हिँडिरहे जस्तो महसुस हुँदो रहेछ। आफ्नो मूल र आम जनताप्रति भावनात्मक लगाव राख्नु, आफ्नो अस्मिता र स्वाभिमान बचाउन खोज्नु र अन्यायको विरूद्ध आफ्नो आवाज बुलन्द गर्नु भनेको अझै ठूलै जोखिम मोल्नु जस्तै हो। यी सब जान्दा जान्दै पनि सत्य बोल्नु र आफूले देखेको सत्यलाई गजल र मुक्त सिर्जनाहरूका माध्यमबाट सार्वजनिक गर्दै जाने अठोट लिएर लेखिएका यी गजल पढ्दै गर्दा विश्वनाथ सञ्जेलको सृजनात्मक स्वभाव र यी गजलको प्रभावकारिता स्पष्टतासित देख्न सकिन्छ। कि सबै मान्छे सुन्दर बिहानको प्रतीक्षामा छन्, सबै मान्छे सुन्दर बिहानको प्रतीक्षामा छन्, जीवन झै रंगीन उद्यानको प्रतीक्षामा छन्, सबै मान्छे सुन्दर बिहानको प्रतीक्षामा छन्। सुनिँदैनन् घण्टीका आवाज आस्थाका मन्दिरमा, सुनिँदैनन् घण्टीका आवाज आस्थाका मन्दिरमा, लाग्छ अझै के कोही भगवानको प्रतीक्षामा छन्, सबै मान्छे सुन्दर बिहानको प्रतीक्षामा छन्। नगर सन्धि सम्झौता राष्ट्र बन्धक राखेर, नगर सन्धि सम्झौता राष्ट्र बन्धक राखेर, सारा देशप्रेमी स्वाभिमानको प्रतीक्षामा छन्, सबै मान्छे सुन्दर बिहानको प्रतीक्षामा छन्, जीवन झै रंगीन उद्यानको प्रतीक्षामा छन्। देशमा लोकतन्त्र त आयो भनिन्छ, तर खै कहाँ छ लोकतन्त्र? अझै यो देशका जनता आधारभूत सुविधा पाउनबाट वञ्चित छन्। जनताले चुनेर पठाएका जनप्रतिनिधि जनताले नै तिरेको करको दुरूपयोग गर्दैछन्। शक्ति सम्पन्न माफियाहरू देशलाई लुट्नुसम्म लुटेर
खोक्रो बनाउन हुसिएका छन्। संविधान र लोकतन्त्रको कुरा गर्नु त अब मजाक भइसक्यो। यी सब विसंगति देखेर नै नदेखे जस्तो गरी विश्वनाथ चुप लागेर बस्न के सक्दे? हार्नु पर्नेले जित्छ, जित्नु पर्नेले हार्छ, हार्नु पर्नेले जित्छ, जित्नु पर्नेले हार्छ, कसरी गर्नु र विश्वास भोटहरूमा, कसरी गर्नु र विश्वास भोटहरूमा? समाजमा भटिरहने अप्रिय र अवांछित यथार्थ देखेपछि मनमा उत्पन्न ग्लानी र आक्रोश व्यक्त गर्न सम्भव यी गजल र मुक्तक विधा उपयुक्त लाग्दो हो यिनलाई। खासमा यिनी सफल पनि छन्। संग्रहभित्रका सबै जसो गजल पढ्दा सजिलैसित के पनि अनुमान लगाउन सकिन्छ भने यिनी गहन अध्ययन, आफ्नो प्रतिभा सृजनशील एवं धैर्यशीलताका पर्याय हुन्। यिनका यी गजल पढ्दै गर्दा के पनि लाग्यो भने लेख्नु अघि यिनी गजलको विषयवस्तु अथवा गजलको कथ्यलाई पहिले नै आत्मसात गर्छन्। त्यसमा डुब्छन् र आफ्नो अनुभव अनुभूतिलाई आफ्नै ढंगले गजलमा रूपान्तरित गर्दोरहेछन्। त्यसैले प्रस्तुत गजल संग्रह पठनीय मात्र होइन, संग्रहणीय पनि बन्न पुगेको छ। गजललाई सस्तो नारा र सिंगारिकताको न्यूमा अशोभनीय उच्छृङ्खलताको घेराबन्दीबाट मुक्त गरी जीवनसित जोड्ने अभिष्ट विश्वनाथले राखेको हुनुपर्छ। यो सकारात्मक पक्ष हो। यिनले आफ्नो मुक्तक संग्रहको सो कथनमा स्वीकारेका पनि छन्। भलै यो भनाई यिनको आफ्नो मुक्तहरूको सन्दर्भमा आएको किन नहोस्। आदरणीय मित्रहरू, हामी रेडियो मर्सङ्गी पञ्चनय मेघाजको स्टेजमा बसेर कार्यक्रम रंगरसमा आज यो साहित्यिक रस पसिरहेका छौं। अब भने एउटा कविता महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित यो यात्री भन्ने यो शीर्षकको कविता तपाईँहरूलाई छोड्दै एकैछिन विश्राम लिन चाहन्छु।

पुनः नमस्कार छ। कार्यक्रम प्रभात कालीन यो समयमा रंगरसको यो प्रस्तुति आज मैले फर्कियौ किनारबाट विश्वनाथ सन्जेलको यो गजल संग्रहको बारेमा उनको बारेमा टिका टिप्पणी र व्यक्तित्वको बारेमा भएको यो विश्लेषणात्मक आलेख तपाईँहरूको माझमा पस्किरहेको छु। पुनः कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। यो रंगीन दुनियाँलाई नियाल्लाका अनुभूति जीवनका अविराम यात्रामा लागेका ठेसहरू नै मेरा सिर्जनाका हरपहरूमा पोखिएका छन् सन्जेल भन्दछन्। मैले विश्वनाथ र यिनका सिर्जनाका बारे आज यति लेखिसकेपछि यिनका गजल मुक्तहरू सर्वथा दोषमुक्त छन् भन्ने अर्थ पनि नलागोस्। यिनमा स्तरोन्नतिर थप परिष्कारका ठाउँ पनि छन् र आगामी कृतिहरूमा ती पक्कै देखिनेछन्। म आश्वस्त छु। यो आश्वस्ति पनि आकारण होइन। 13-14 वर्ष अघिको कुरा हो। नेपाल जापान मैत्री संघ काठमाडौँद्वारा आयोजित प्रतियोगितात्मक गजल गोष्ठीमा यिनी पनि सहभागी थिए र पुरस्कृत भएका थिए। त्यसैले बेलादेखि नै मैले यिनलाई नोटिसमा लिएको थिएँ र पुरस्कार प्रदान गर्दै भनेको पनि थिएँ, राम्रो लेख्नुहुँदो रहेछ, तपाईँको यो सृजनशीलताको निरन्तरता पाए गजलको क्षेत्रमा तपाईँको राम्रै चिनारी बन्न सक्छ। कार्यक्रम सकिए लगत्तै यिनी मेरै साथ लागेका थिए। बातचितको क्रममा विश्वनाथले गजलप्रति देखाएको अभिरुचि लगाव जिज्ञासा देख्दा सोचे थिए यिनले यदि गजल र मुक्तक लेखनलाई निरन्तर दिइरहने हो भने साहित्यमा यिनी लामो र रेसको घोडा जस्तै हुनेछन् र साहित्य यस क्षेत्रमा विशिष्ट योगदान पुर्याउन सक्नेछन्। नभन्ने भएछ त्यस्तै 28 चैत्र 2077 झरना साहित्य परिवार मकवानद्वारा आयोजित मुक्तक साँझ कार्यक्रममा भेट भई परिचयको नवीकरणको क्रममा यिनले पलपलको मूल्य गजल संग्रह र क्षति यात्रा मुक्त संग्रह प्रकाशित भइसकेको एवं समीक्षा एवं समालोचनाका पनि कलम चलिरहेको देख्दा पाहुना हुनुसम्म खुशी लाग्यो। विभिन्न साहित्यिक र सामाजिक संस्थामा पनि यिनले लोभलाग्दो रचनामा सहयोगता देखाइरहेका रहेछन्। अर्थात बितेको 14-15 वर्षसम्म यिनी साहित्यिक साधनामै लिप्त रहेछन्, निष्क्रिय रहेछन्, रहनेछन्। सृजनात्मक प्रतिभा र रचनात्मक सक्रियता भनेको प्रेमी प्रेमिका जस्तै हो। यी दुई मध्ये कुनै एकको अभाव साहित्य साधनाको राम्रो परिणाम देख्न सकिँदैन। तसर्थ हाम्रा यी धेरै युवा साहित्यकारको अपेक्षित सफलता प्राप्त गर्न सकेका हुँदैन। विश्वनाथले पाएको यो सफलताले धेरै त्यस्ता युवा गजलकार मुक्तकारहरूलाई प्रेरित गर्नेछ भन्ने मलाई पूर्ण विश्वास छ। म विश्वास गर्छु कि विश्वनाथ सन्जेलको उत्तरोत्तर प्रगति र उज्जवलको भविष्य समेत कामना गर्दछु। ज्ञानोकर पौडेल हिमाडोल लपुबाट आफ्नो दृष्टिकोण राख्दै बिदा हुनुहुन्छ। आदरणीय मित्रहरू, यस्तै लेखकीय दृष्टिकोणबाट स्वयं विश्वनाथ सन्जेल आफ्नो यो फर्कियौ किनारबाट यो कृतिमा आफ्ना विचारहरू राख्नुहुन्छ। विचारहरू यसरी अगाडि बढ्छ। नेपाली गजलको विकास विक्रम सम्वत 1940 दशकबाट भएको हो। उर्दू अरबी हिन्दी हुँदै मोतीराम भट्टद्वारा नेपाली माटोमा भित्रिएका गजल वर्तमान समयको सर्वप्रिय र चर्चित विधा हो। भीमनिधि तिवारी उपेन्द्रबहादुर जिगर हुँदै अघि बढेको नेपाली गजल विक्रमसम्म 1979 विक्रमसम्म 2036 निकै सुस्ताएको पाइन्छ। त्यसपछि गजलकारहरू ज्ञानवकर पौडेल मनु ब्राजागी बुद राणा घनश्याम परिश्रमी ललिजन रावल आदिले गजललाई गोडमेल गरी हुर्काएको देखिन्छ। 60 दशकबाट लेखनमा मौलाएको आधुनिक नेपाली गजलले अहिले आएर क्रमशः लेखन र गायन दुवैमा आफ्नो सशक्त उपस्थिति जनाएको छ। बहर र स्वतन्त्र दुवै शैलीमा लेखिँदै आएको गजलले कवितामा जस्तो भाव र विचार गीतको जस्तो लय समात्न सक्नुपर्छ भन्नेमा प्राय गजलकारहरूको एकमत छ। शुरू शुरूमा कविताको उपविधाका रूपमा मानिने गरिएको भए पनि गजल अहिले पूर्ण विधाको रूपमा स्थापित भइसकेको छ। आजकल गजल सम्बन्धी विभिन्न प्रागिक बहस र छलफलहरू हुने गरेका छन्। शास्त्रीय बहरमा गजल लेख्ने र स्वतन्त्र रूपमा गजल लेख्नेहरूका बीचमा पानी बाराबारको स्थिति पनि यताकता देखिएको छ। गजल लेखनमा देखिएका यस प्रकारको बहसले चाँडै निकास दिए हामी गजलका प्रेमीहरूलाई सहज हुन्थ्यो भन्ने मलाई लाग्छ। गजलका आफ्नै संरचना छन्। गजलमा काफिया रदी शेर मतला मकता जस्ता आधारभूत तत्वहरू छन्। हरेक गजलमा अन्तिममा 5 शेर हुनुपर्छ भन्ने मान्यता पनि छ। हरेक शेरलाई सशक्त बनाउने प्रयत्न सबै गजल सर्जकले गर्न आवश्यक हुन्छ। बहरमा लेख्न पनि रहरमा लेखे पनि सुन्दर गजल लेख्न सक्नु नै गजलकारको सफलता हो। स्वतन्त्र गजल लेख्दा पनि गजल भावमा भाव विचार र लयको उत्कृष्ट संयोजन चाहिँ हुनैपर्छ। त्यसैले गजल सम्बन्धी यस्ता बहस उचित निष्कर्षसहित चाँडै टुङ्गोमा पुगुन् भन्ने कामना गर्दछु भन्दै आफ्ना विचारहरू पोख्नुहुन्छ फर्कियौ किनारबाट कृतिका कृतिकार विश्वनाथ सन्जेल। आदरणीय मित्रहरू, म कार्यक्रम रंगरसमा तपाईँहरूको माझमा प्रस्तुत भइरहँदा समयको यो सीमा अवधिका कारण
म कार्यक्रम रंगरवसबाट अर्को शनिबार यसै समय तपाईहरुको माझमा फेरि नयाँ खुराक लिएर उपस्थित हुने वाचा गर्दै बिदा हुन चाहन्छु। जय साहित्य, जय भाषा।

सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसीसह नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ। सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234, मोबाइल नम्बर 98-560-14-549। रोजगार सेवा केन्द्र बिसी सहर सम्पर्क फोन नम्बर 98-470-14-549।

0: नमस्कार, तपाईहरु सबैलाई हार्दिक स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकारमा। यो कार्यक्रम तपाईलाई सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सही जानकारी अर्थात सही सूचना दिनका लागि तयार पारिएको हो। कार्यक्रम अन्तिम सम्म सुनेर साथ दिनुहुनेछ भन्नेमा म पुनः विश्वस्त छु। बेसिका नगरपालिका र सुरक्षित अप्रवासन कार्यक्रम सामीको सहयोगमा लमजुङ मीडिया हाउसले तयार पारेको यो कार्यक्रम लमजुङका तीनवटै रेडियो रेडियो मर्सिङ्गी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेवडा 90.8 मेगाहर्जमा हरेक शनिबार बिहान 7:30 बजे सुन्न सक्नुहुनेछ। साथै रेडियोका अनलाइन र फेसबुकबाट पनि एकसाथ सुन्न सकिन्छ। आज कार्यक्रमको आठौं भाग हो। आज हामी कार्यक्रममा जानकारीमूलक सूचना, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी गतिविधि, सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश खतीसँगको छोटो कुराकानी र लघुनाटिका प्रसारण गर्छौं।
1: सूचना सूचना सूचना
2: वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनको लागि वैदेशिक रोजगार सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायतामा पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा बेसिसा नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 0665902334 र 98560145। रोजगार सेवा केन्द्र बेसी सर 98470145।
0: यो छोटो जानकारी मूलक सूचना पछि पुनः स्वागत छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारमा। अब सुनौ गतिविधि।
3: सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत संचालित आप्रवासी स्रोत केन्द्र लमजुङबाट चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म 4,630 जना सेवाग्राहीले सेवा लिएका छन्। आप्रवासी स्रोत केन्द्रका अनुसार सेवा लिने मध्ये 1,830 जना पुरूष र 2,800 महिला रहेका छन्। वैदेशिक रोजगारी, सुरक्षित आप्रवासन, श्रम स्वीकृति, पुनः एकीकरण तथा विभिन्न परामर्श सेवा सम्बन्धी जानकारी तथा सहजीकरणका लागि जिल्लाका विभिन्न स्थानीय तहबाट सेवाग्राही केन्द्रमा पुगेका हुन्। केन्द्रले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा बढी बेसी सह नगरपालिकाका 1,014 जना सेवाग्राहीले सेवा लिएका छन्। त्यसपछि सुन्दरबजार नगरपालिकाका 691, दोर्दी गाउँपालिकाका 613, मर्स्याङ्दी गाउँपालिकाका 571, मध्य नेपाल

0: नगरपालिकाका 545, राइनस नगरपालिकाका 531, कोलासचर गाउँपालिकाका 387 तथा दुधपोखरी गाउँपालिकाका 288 जना सेवाग्राहीले सेवा लिएका छन्। 2081 जेठ 21 गते स्थापना भएको आप्रवासी स्रोत केन्द्र लमजुङले वैदेशिक रोजगारीमा जाने तथा फर्किएका श्रमिकलाई सूचना परामर्श र सहजीकरण सेवा प्रदान गर्दै आएको छ। केन्द्र स्थापना तथा सञ्चालनका लागि शुरूआती चरणमा बेसीसह नगरपालिकाले जनशक्ति व्यवस्थापन गरेको थियो। गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा भवन निर्माण, फर्निचर, कम्प्युटर तथा अन्य आवश्यक सामग्री उपलब्ध गराइएको थियो। सामी कार्यक्रम अन्तर्गत हेल्भेटासले प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। हाल केन्द्रमा बेसीसह नगरपालिका तथा गण्डकी प्रदेश सरकारको सहयोगमा दुईजना सूचना तथा परामर्शकर्ता कार्यरत रहेका छन्। आप्रवासी स्रोत केन्द्रका सूचना तथा परामर्शकर्ता पूजा भण्डारी र गोमा अर्यालले केन्द्र मार्फत वैदेशिक रोजगारीमा जाने तथा फर्किएका श्रमिक र उनीहरूका परिवारलाई आवश्यक सूचना तथा परामर्श सेवा प्रदान गरिँदै आएको बताउनुभयो। उहाँका अनुसार सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीका लागि जनचेतना अभिवृद्धि गर्ने कार्यलाई समेत निरन्तरता दिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ आकर्षित गर्दै उनीहरूको सीप, दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्ने उद्देश्यले दोर्दी गाउँपालिकामा अन्तर्क्रिया तथा छलफल गरिएको छ। केही साता अघि आयोजित कार्यक्रममा गाउँपालिकाका 9 वडाबाट वैदेशिक रोजगारीबाट फर्किएका 2-2 प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवाको अनुभव, चुनौती, सम्भावना तथा स्वदेशमै रोजगार र उद्यम विकासका अवसरबारे छलफल गरिएको थियो। रिटर्नी युवाको सिप र अनुभवलाई स्थानीय उत्पादन, कृषि, पर्यटन तथा साना उद्यममा उपयोग गर्न सकिने विषयमा सहभागीहरूले सुझाव दिएका थिए। दोर्दी गाउँपालिका रोजगार सेवा केन्द्रका प्रमुख धर्मराज गुरूङले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशील र आत्मनिर्भर बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले आन्तरिक रोजगारी प्रवर्धन गर्दै विदेशमा आर्जन गरेको सीप, दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वैदेशिक रोजगारीबाट फर्किएका युवाको ज्ञान, सीप र अनुभव गाउँपालिकाको महत्वपूर्ण सम्पत्ति भएको बताउनुभयो। उहाँले विदेशमा आर्जन गरेको पुँजी, प्रविधि र दक्षतालाई स्वदेशमै उत्पादनशील क्षेत्रमा लगानी गर्न सके स्थानीय अर्थतन्त्र सुदृढ हुने र रोजगारीका थप अवसर सिर्जना हुने धारणा व्यक्त गर्नुभयो। गाउँपालिकाले रिटर्नी युवाको उद्यमशीलता विकास र स्वरोजगार प्रवर्धनका लागि आवश्यक नीति, कार्यक्रम र सहजीकरणलाई प्राथमिकता दिने उहाँको भनाई थियो। कार्यक्रममा सुरक्षित आप्रवासन कार्यक्रम सामिका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीको वर्तमान अवस्था, सुरक्षित वैदेशिक रोजगारीका उपाय तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सीप, पुँजी र प्रविधिलाई स्थानीय विकास तथा समृद्धिमा उपयोग गर्ने विषयमा जानकारी गराउनु भएको थियो। उहाँले रिटर्नी युवाको अनुभवलाई स्थानीय विकाससँग जोड्न सके आर्थिक तथा सामाजिक रूपान्तरणमा टेवा पुग्ने बताउनुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज काफले, लेखा अधिकृत ताराचन्द्र ढकाल, प्रशासकीय अधिकृत सस बहादुर पुन लगायतको समेत उपस्थिति रहेको थियो।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार, हाम्रो सरोकार। अब प्रस्तुत छ सुन्दरबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घटीसँगको छोटो कुराकानी।
2: वैदेशिक रोजगारीलाई व्यवस्थित मर्यादित गर्नको लागि सुन्दरबजार नगरपालिकाले गत आर्थिक वर्षदेखि यो सामी परियोजनासँग पनि सहकार्य गर्दै कार्यक्रमहरू चाहिँ शुरूआत गरेको छ। अहिले खास गरी अब वैदेशिक रोजगारीमा जानेहरूको लागि सुसूचित गर्ने, उहाँहरूलाई चाहिँ यथोचित सूचनाहरू प्रवाह गर्ने काम, वैदेशिक रोजगारीमा जाने क्रममा ठगिएका अथवा गइसकेपछि विभिन्न समस्याहरूमा परेकाहरूलाई न्यायिक कार्यमा चाहिँ सहजीकरण गर्ने कुराहरू र मनोसामाजिक समस्यामा परेका परिवारका सदस्यहरू अथवा वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई चाहिँ मनोसामाजिक परामर्श दिने लगायतका कामहरू चाहिँ नगरपालिकाबाट हुँदै आएको छ।
3: तपाईँहरूले गाउँ गाउँमा यो कार्यक्रमहरू सञ्चालन गर्नको लागि कर्मचारी व्यवस्थापनदेखि लिएर होइन अरू व्यवस्थापकीय पक्षहरू कसरी अगाडि बढाउनु भएको छ?
2: नगरपालिकाको नीति कार्यक्रम बजेटमा पनि ती वैदेशिक रोजगारीसँग सम्बन्धित कार्यहरूलाई प्राथमिकतामा राखेर गइराखेको अवस्था छ। अहिले कर्मचारीको व्यवस्थापनको हिसाबले चाहिँ रोजगार संयोजक संघीय सरकारको श्रम मन्त्रालय संघको सहकार्यमा उहाँ कार्यरत हुनुहुन्छ। उहाँको नेतृत्वमा दुईजना चाहिँ हाम्रो रिटर्निङ भोलिन्टियर्सहरू कार्यरत हुनुहुन्छ। उहाँहरूले सबै ओडाहरूमा बस्तीमै गएर वैदेशिक रोजगार संघ सम्बन्धी सूचनाहरू प्रवाह गर्ने कामहरू र त्यहाँका तीरमरका समस्याहरू छन् भने त्यसलाई चाहिँ सम्बन्धित निकायमा पुर्याउने काम गर्नुभएको छ। यसै गरी एकजना चाहिँ मनोसामाजिक परामर्शकर्ता चाहिँ कार्यरत हुनुहुन्छ। यसरी खास गरी त्यही कामको लागि चाहिँ हामीले दुईजना रिटर्निङ भोलिन्टियर्स, एकजना मनोसामाजिक परामर्शदाता र एकजना चाहिँ रोजगार संयोजक चारजनाको टिम चाहिँ कार्यरत रहेको अवस्था छ।
3: उहाँहरू फिल्डमा खटिरहँदाखेरि अथवा गाउँ गाउँमा पुगिरहँदाखेरि जुन नागरिकले चाहिँ के कस्ता समस्याहरू व्यक्त गरिरहेका छन् अथवा तपाईँहरू समक्ष चाहिँ के कस्ता समस्याहरू उहाँहरूले चाहिँ भनिरहनु भएको छ?
2: धेरै समस्याहरू, कतिपय चाहिँ जस्तै अब यहाँबाट एउटा कम्पनी अथवा एउटा पारिश्रमिकको कुराहरू लिएर उहाँ पुग्दाखेरि चाहिँ त्यो भन्दा चाहिँ अलग दुःखहरू झेल्न परेको कुराहरू छ। कतिपय चाहिँ अब विदेशमा गएर बिरामी हुने अथवा एक्सिडेन्टमा पर्ने अथवा मृत्यु नै हुने त्यस्ता कुराहरूमा चाहिँ समस्यामा परेका कुराहरूलाई पनि सहजीकरण गर्नुपर्ने परिस्थिति छ। र कतिपय चाहिँ अब हामी फर्केर केही गर्न चाहन्छौँ त्यो खालको आइडियाहरू भए हुन्थ्यो, त्यसमा चाहिँ सहजीकरण गरिदियो हुन्थ्यो स्थानीय सरकारले भन्ने खालको अपेक्षाहरू पनि हामीले पाएका छौँ।
3: अब ती कुराहरू जस्तै विदेशमा भएका नागरिकले हामी समस्यामा पर्यौं भनिरहँदाखेरि अथवा त्यो मात्रै नभइकन स्वदेशमै पनि यहाँबाट वैदेशिक रोजगारका लागि जानको लागि जुन तयारी अवस्थामा रहेर पनि केही व्यक्तिहरूबाट ठगिएका कुराहरू पनि नगरपालिका समक्ष अथवा तपाईँ कहाँ आइपुगेको होलान् होइन, ती कुरालाई चाहिँ कसरी समाधानको बाटोतिर चाहिँ लगाउनु भएको छ?
2: हजुर, हाम्रो ठ्याक्कै अब ठगीकै केसमा चाहिँ हामीले प्रमुख जिल्ला अधिकारी अथवा जिल्ला प्रशासन कार्यालय मार्फत हामीले त्यसलाई सल्टाउने गरी हामीले सहजीकरण गरेका हुन्छौँ। जस्तै विदेशमै समस्यामा परेकाहरूलाई चाहिँ हामीले कन्सुलर सेवा विभाग थ्रु त्यसलाई चाहिँ समाधानको लागि डकुमेन्टेसन गर्ने हामीले चाहिँ सम्पर्क सम्बन्धहरूको चाहिँ सहजीकरण गर्ने कामहरू चाहिँ नगरपालिकाले गर्ने गरेको छ।
3: यी सूचनाहरू विदेशमा ठगिएका अथवा चाहिँ यहीँ पनि ठगिएका अथवा जुन वैदेशिक रोजगारीमा लागेकाहरूको समस्या चाहिँ तपाईँहरू समक्ष कसरी व्यक्तिले अथवा परिवारले चाहिँ तपाईँहरूसँग चाहिँ कसरी सम्पर्क गरिरहनु भएको छ?
2: त्यसैको सहजीकरणको लागि हामीले विदेशमै काम गरेर फर्केका अनुभवी साथीहरूलाई दुईजना हामीले चाहिँ रिटर्निङ भोलिन्टियर्सको रूपमा परिचालन गरेका छौँ। त्यससँगसँगै उहाँहरूले परेका पीरमर्काहरू आफ्नो समस्याहरू चाहिँ जनप्रतिनिधिहरू मार्फत पनि केही रूपमा चाहिँ आउने गरेको छ। र हामीले चाहिँ वैदेशिक रोजगारीमा हाम्रो नगरपालिकामा कति घर परिवारबाट कतिजना हुनुहुन्छ भनेर त्यसको चाहिँ हामीले प्रोफाइल डाटा बेस पनि हामी तयार गर्दैछौँ। त्यसरी चाहिँ हामी काम गरिरहेको छौँ।
3: विदेश नजानुस् भन्ने कुरा त त्यो हाम्रो चाहिँ कर्तव्य भयो होइन, तर विदेश जान लागेका उहाँहरूले चाहिँ के कुरामा चाहिँ ध्यान दिन आवश्यक छ जस्तो लाग्छ?
2: उहाँहरू जानुभन्दा अगाडि चाहिँ कुन कम्पनीमा जाने, त्यो लिगल प्रोसेसमा हामी जाँदैछौँ कि छैनौँ, त्यो श्रम स्वीकृति प्राप्त देश हो कि होइन भन्ने कुराहरू बुझ्नु पर्यो। आफूले पाउने ज्याला आफ्नो कामको विषयमा चाहिँ विज्ञ हुनु पर्यो, अनि त्यो काम गर्न हामी चाहिँ दक्ष छौँ कि छैनौँ भन्ने कुराहरू पनि ख्याल गर्नु पर्यो। छैन भने केही समय विभिन्न सरकारी निकाय अरू निजी क्षेत्रमा पनि तालिमको अवसर हुन्छ, ती कुराहरू स्किल चाहिँ हासिल गरेर तालिम के अरे सिप हासिल गरेर जानु पर्यो, ती कुराहरूमा चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। मुख्य कुरा चाहिँ अलिकति इलिगल वेबाट जाने सम्भावना धेरै जोखिममा परेको देखिन्छ, अनि ठगीका कुराहरू पनि धेरै चाहिँ अत्यधिक छिटो कमाउने अथवा त्यो ठुलो पारिश्रमिकको लोभले अब त्यो चाहिँ यथार्थमा जाँदाखेरि चाहिँ त्यहाँ ठगिएको अथवा मर्कामा परेको समस्यामा परेको चाहिँ देखिया छ।
3: अब यी सबै समस्याहरूलाई समाधानको लागि आगामी आर्थिक वर्षमा सुन्दर बजार नगरपालिकाले के कस्ता कार्यक्रमहरू चाहिँ ल्याउने योजना चाहिँ तपाईँले बनाउनु भएको छ?
2: हजुर, योलाई एकदमै प्राथमिकताको रूपमै लिनुपर्ने हुन्छ। हाम्रो वैदेशिक रोजगारीमा भएका परिवारको संख्या नै एकदमै अत्यधिकै छ। अब यसलाई तत्कालै रातारात विदेशमा जान चाहिँ रोक्ने मात्रै भनेर पनि हुने परिस्थिति छैन। अब यो सबै यसमा चाहिँ हाम्रो बाध्यता पनि छ। अर्को कुरा, अब ग्लोबलाइजेसनको कुराहरू छ। अब सबै कुरा हाम्रो देशमा मात्रै, अरू देशमा पनि एक देशको मान्छे अर्को देशमा अवसर पाउँछ भने त्यहाँ सहज रूपमा पुग्ने, त्यहाँ राम्रो खालको चाहिँ आर्जन अथवा अरू अवसरहरू चाहिँ लिने चाहिँ अवस्था छ भने त्यसलाई हामीले रोकेर पनि रोक्न पनि सकिन्न। र तर सम्भव भएसम्म हामीले आफ्नै देशमा टिकाउनको लागि यहीँ आफू चाहिँ आत्मनिर्भर भएर आफ्नो चाहिँ आर्थिक हिसाबले समृद्ध भएर बाँच्ने वातावरण सिर्जना गर्नको लागि सरकारले चाहिँ पहल गर्नुपर्छ। त्यसको लागि हामीले सानातिना प्रयास चाहिँ गर्न सुरु गरेका छौँ। यही वर्ष पनि हामीले विदेशबाट फर्केकाहरूको लागि उद्यमशीलताको तालिम कार्यक्रम पनि राख्यौँ होइन, त्यसलाई चाहिँ आगामी वर्षमा निरन्तरता दिने, अब अरू गर्न चाहनेहरूलाई अरू टेक्निकल सपोर्टहरू पनि गर्ने गरी चाहिँ हामीले सोच बनाएका छौँ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकार। यो कार्यक्रम लमजुङका तीनवटै रेडियो मर्सिङदी 95 मेगाहर्ज, रेडियो चौतारी 91.4 मेगाहर्ज र रेडियो भोटेडा 90.8 मेगाहर्जमा एकसाथ प्रसारण भइरहेको छ। अब सुनौ लघुनाटिका।
4: हे भगवान, यो बजार पनि कति ठुलो हुँदै गयो।
5: ए माया,
4: सुषमा
5: कस्तो छौ हौ, कति कामले आयो?
4: ठिकै छु नि, तिमीलाई भेट्न आएको नि।
5: होला खुब, म अर्को हप्ता गाउँ आउने लागेको थिएँ।
4: आए पनि हामीलाई भेट्दैनस् क्यारे?
5: अस्तिको पालि एक रात मात्रैको लागि थिए कि, अब त भेट भइहाल्छ नि। बरु भन् त, किन आएको?
4: अलिकति कामले आएको, काठमाडौँसम्म जाउँ भनेर।
5: ए, एक्लै आएकी त? के विदेश जाने हो?
4: कसरी थाहा पायो?
5: थाहा पाइहाल्छ नि, भन बरु कहाँ जान लागेको?
4: यही जाने भन्ने पनि छैन, कम्पनीको मान्छेलाई भेट्नु छ अनि थाहा हुन्छ।
5: कस्तो कम्पनीको मान्छे हो? कम्पनीले नै पठाउँछ त?
4: विदेश पठाइदिने मान्छे नि, अहिले अलि कस्तो कस्तो कुरा गरिरहेको छ, एकपटक आफै गएर बुझौ भनेर नि।
5: विदेश जाने जस्तो गम्भीर कुरा सोच विचार गरेर जानुपर्छ है माया।
4: त्यो त हो।
5: अनि अहिले उड्ने हो त नि?
4: उड्ने त भनेको भिसा आउँदैछ मात्रै भन्छ, भिसा आएपछि आफै खबर गर्छु मात्रै भन्छ। अब त एक वर्ष नै हुन लाग्यो।
5: लौ र
4: त्यसैले आफै गएर के भइरहेको छ भनेर बुझौ भनेर नि।
5: ए साथी, पैसा पनि दिइ छाड्यो होला?
4: दिएको त हो नि, किस्ता किस्तामा गरेर 1.5 लाखै पुग्यो भाइ।
5: 1.5 लाख रे? ओए, 1.5 लाख भनेको यहाँको कुरा हो?
4: कतै सापट्टि कतै ऋण खोजेर दिएको त हो नि, तैले पत्ताइनस् क्यारे?
5: त्यो कुरा छोडिदेऊ साथी, अरू भन् त के भइरहेको छ?
4: भिसा आउँदैछ भन्छ, फोन उठाउँदैन। फोन उठाए पनि भिसा आएपछि आफै खबर गर्छु भन्छ अनि फोन राखिदिन्छ।
5: ओहो, कुरा अलि गम्भीर लाग्यो माया।
4: किन र?
5: पासपोर्ट पनि उनैसँग होला होइन त?
4: हो, किन र?
5: हेर साथी, तिमीलाई मैले भनेको सुन्दा अप्ठ्यारो लाग्छ होला, होइन जस्तो पनि लाग्छ होला, तर तिमी गलत मान्छेकोमा पुगेको हो कि भन्ने लागिरहेको छ।
4: हो र, त्यस्तो त होइन होला।
5: अब पैसा दिएको नै एक वर्ष भयो, भिसा आउँदैन, कुन देश जाने हो त्यो पनि थाहा छैन, अरू गर्नुपर्ने कामहरू के हो त्यो पनि केही थाहा छैन, भनेपछि यस्तो तालले त तिम्रो पैसा फस्यो भन्दा पनि हुन्छ। अब त
4: हो र ला, अब के गर्ने त, म त बर्बाद हुन्छु कि के हो?
5: आत्तिनु पर्दैन, सुरुमा तिमीले त्यो मान्छे म्यान पावरको हो कि होइन भनेर बुझ्नु पर्ने हो। आत्तिएर हुने पनि केही होइन, विदेश पठाइदिने नाममा अहिले धेरैजना ठगिरहेका छन्।
4: तिम्रो कुरा सुन्दा म त साँच्चीकै ठगिएको झैँ लाग्यो, म त ठगिएको रहेछु कि के हो, के गर्ने होला अब? लौ
5: नआत्तिउ न साथी, म सक्दो सहयोग गर्छु तिमीलाई, बरु उसलाई पैसा बुझाउँदाको रसिदहरू के कस्तो छ?
4: पैसा त उसले पनि लिएन, म्यान पावर को मान्छे भनेर अर्कैले लिएको थियो। रसिदहरू त छ, भर पर्नु भनेपछि केही पैसा त उसैले यत्तिकै दिएको।
5: ल ठिक छ, अब तिमी काठमाडौँ जाने कुरा नगर, तिम्रो समस्याको समाधान अब यतैबाट गर्ने प्रयास गरौँ।
4: अनि मेरो पैसा कसले दिन्छ त? मेरो पैसा
5: पहिला हामी जिल्ला प्रशासन कार्यालयतिर जाउँ, त्यहाँ आप्रवासी स्रोत केन्द्र छ, त्यहाँ गएर तिम्रो सबै कुरा भनौ ल।
4: हुन्छ।
5: सुन माया, उनीहरूले सबै काम गरिदिने पनि होइन, तर उनीहरूले सक्दो सहयोग गर्छन्। के गर्ने, कहाँ उजुरी गर्ने, कसरी अगाडि बढ्ने भनेर सल्लाह दिन्छन्। धेरैको फसेको पैसा उठेको छ, ठगिनबाट जोगिएका छन्।
4: हुन्छ हुन्छ, तसँग भेट नभएको भए म त झनै बर्बाद हुने रहेछु। धन्यवाद साथी।
5: ल ल, बरु ढिलो नगरौ, जे प्रमाण छ सबै लिएर जाउँ।
6: सुरक्षित वैदेशिक रोजगार हाम्रो सरोकार।

0: हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। तपाईलाई हाम्रो कार्यक्रम कस्तो लाग्यो? कृपया तपाईले सुनिरहनु भएको रेडियोको फेसबुक र हाम्रो इमेल lamjungmediahouse@gmail.com मा कमेन्ट लेख्न सक्नुहुन्छ। आजको लागि कार्यक्रम सुरक्षित वैदेशिक रोजगार हाम्रो सरकारको समय सकियो। अर्को साता शनिबार बिहान 7:30 बजे फेरि भेटौला। कार्यक्रमका लागि सहयोग गर्नुहुने रेडियो मर्सेङ्गीका लक्ष्मी घले, डिलु तामाङ, रेडियो चौतरीका एलिसा श्रेष्ठ साथै आशु गुरूङलाई धन्यवाद दिँदै कार्यक्रम प्रस्तुता म खुशीमाया गुरूङ पनि विदा हुन्छु। सुरक्षित वैदेशिक रोजगारीका लागि सचेत रहनुहोस्। आधिकारिक निकायबाट आधिकारिक सूचना लिनुहोस्। नमस्कार, शुभ दिन।
1: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
1: रोजगार सेवा केन्द्र, बेसी सहर, 98470-14-549।

0: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरे नि आमा, आया नि आया।
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खाकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845680।

0: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
2: सुनौलो हजार दिनको यो सुनौलो यात्रामा यहाँहरूलाई आफ्नो बच्चाहरूको तौल लिनको लागि अनुरोध गर्दछु।
3: बच्चा लिएर कता लाग्नु भयो त दाई भाउजू? हरेक महिना बच्चा लिएर स्वास्थ्य चौकी गएको देख्छु त।
4: के हुनु नि, बच्चाको तौल लिनको लागि प्रत्येक महिना जान्छु नि।
3: प्रत्येक महिना तौल लिने रे? के हुन्छ र तौल लिएर? हामीले त आफ्नो बच्चाहरूलाई केही गरेनौ त।
4: बच्चाको उमेर अनुसार तौल बढेको वा नबढेको थाहा पाउनको लागि यो गर्नुपर्छ, बुझ्नुभयो? अनि थाहा छ, बच्चाको उमेर अनुसार तौल बढेको नै उसको शारीरिक र मानसिक विकास भएको मानिन्छ। साथै तौल लिए मात्र बच्चा कुपोषित छ कि छैन भनेर थाहा पाउन सकिन्छ।
3: कति वर्षसम्म तौल लिनुपर्छ र?
4: कम्तीमा पनि बच्चा 2 वर्ष नहुन्जेलसम्म हरेक महिना बच्चाको तौल लिनुपर्छ।
3: पक्नुहोस्, त्यसो भए म पनि आफ्नो बच्चा लिएर आउँछु, अनि सँगै जाउँला।
2: सुनौलो हजार दिनको यो सुनौलो यात्रामा बच्चा जन्मेदेखि 2 वर्षसम्म हरेक महिना स्वास्थ्य संस्थामा गएर बच्चाको तौल लिई बच्चाको उमेर अनुसार तौल रहेको वा नरहेको अनुगमन गर्नुहोस्।
5: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
6: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौं, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।

0: नमस्कार, म मीना गुरूङ प्राविधिक मित्र सुजनसँगै तपाईलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्साङ 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईले रेडियो मर्साङ 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आईसीआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कासी गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौं। नेपाल आदिवासी जनजाति महासंघको गत चैत 5 र 6 गते सम्पन्न भएको 11 महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचित पदाधिकारीले प्राकृतिक स्रोत, जल, जंगल र जमीनमा आदिवासी जनजातिको अधिकार सुनिश्चितका लागि पहलका साथै संविधान संशोधन, बहस पत्र तयार, छलफल र सुझाव संकलनका साथै सम्बन्धित निकायहरूलाई आडान पत्र समेत हाल बुझाइरहेको छ। कार्यक्रम साइनोको आजको श्रृंखलामा हामी नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्षद्वय जुनिता राय र राम कुमार सिंह दनवारसँग महासंघका कार्यक्रम तथा गतिविधिहरूमा केन्द्रित रहेर गरेको कुराकानी तपाईलाई सुनाउनेछौ। कार्यक्रमको शुरूआतमा सुनौ आदिवासी जनजाति महासंघ उपाध्यक्ष जुनिता राईसँग गरिएको यो कुराकानी। म्याडम, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
1: धन्यवाद यहाँलाई।
0: नेपाल आदिवासी जनजाति महासंघमा चाहिँ हजुर उपाध्यक्ष रूपमा हुनुहुन्छ होइन, तपाईँको भूमिका चाहिँ के छ नि त्यहाँ?
1: हो, प्रश्नको लागि धन्यवाद। म जुनिता राई, म याखा कमिटीबाट प्रतिनिधित्व गर्छु। नेपाल आदिवासी जनजाति महासंघ 11 महाधिवेशनबाट उपाध्यक्षको पदमा निर्वाचित भएर आइरहँदाखेरि मैले योभन्दा अगाडि नेपाल राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको महासचिवको रूपमा पनि आफ्नो पद चाहिँ कोरोना कारणले 5 वर्षसम्म चाहिँ त्यो भूमिका निर्वाह गरिरहँदाखेरि नेपालमा आदिवासी अधिकार, आदिवासी महिलाहरूको अधिकार, आदिवासीहरूको संस्कार, संस्कृति, सांस्कृतिक भूमि, प्रथाजनित कानून, हाम्रो जति पनि अहिले भूमिको विषयमा अथवा पहिचानको विषयमा उठान भएका कति धेरै मुद्दाहरू छन्, ती मुद्दाहरूमा, ती क्षेत्रहरूमा चाहिँ सशक्त रूपमा चाहिँ वकालत गर्ने, बहस गर्ने, पैरवी गर्ने चाहिँ भूमिका चाहिँ मैले आफ्नो भूमिका बन्ठानेको छु।
0: नेफिनको उपाध्यक्ष पनि हुनुहुन्छ, सँगसँगै अब महिला भएको हिसाबले पनि यो महिलाको चाहिँ परम्परागत भूमिका चाहिँ कस्तो छ नि?
1: सबैभन्दा पहिले चाहिँ आदिवासी महिलाहरू चाहिँ हिजो मातृसत्तात्मक प्रणालीबाट विकसित भएको हाम्रो संस्कार छ, पछिल्लो समयमा चाहिँ पितृसत्तात्मक केही अँगालिएको छ। तथापि हामीले चाहिँ मातृसत्तात्मक प्रणालीलाई नै निरन्तरता दिनुपर्छ। त्यो भइरहँदाखेरि हामीले जल, जमिन, जंगल, जडीबुटी, परम्परा, प्रथा, हाम्रो सांस्कृतिक संस्कार जति पनि कुराहरू छन् ती त्यहाँ चाहिँ हाम्रो आदिवासीहरूमा चाहिँ सर्वप्रथम रूपमा चाहिँ महिलाहरू नै त्यहाँ अग्रसर रूपमा अगाडि हुन्छन्। तपाईँले घरमा अन्तिम संस्कारको कुरा गर्दा होस्, जन्मिँदा होस्, जन्मिनु पूर्व आदिवासीहरूले चाहिँ जस्तै पूर्वमा किराँत समुदायमा चाहिँ बुढी पूजा भन्छ, जसलाई चाहिँ गर्भवती महिलालाई र गर्भको बच्चालाई सुरक्षित होस् भनेर उनीहरूको चाहिँ पौष्टिक आहारहरूको विषयदेखि लिएर उहाँहरूलाई चाहिँ हामीले दैविक शक्ति, हामीले जति संसारमा देखेको राम्रो नराम्रो इनर्जीहरू छ तिनीहरूबाट बचाउनलाई भनेर चाहिँ राम्रो होस्, भोलि उपकार लागोस् भनेर चाहिँ पूजा गर्ने चलन छ। त्यहाँ चाहिँ सुँगुर, कुखुरा, अण्डाहरू सबै उपलब्ध गरेर चाहिँ पूजाआजा गरिन्छ, ताकि कतिपय अवस्थामा चाहिँ ती महिलाहरूलाई त्यो चाहिँ एउटा पोषण तत्व पनि उपलब्ध हुन्छ त्यहाँबाट उहाँहरूलाई चाहिँ आत्मसम्मान पनि प्राप्त हुन्छ होइन अनि बिउ बिजन राख्नेदेखि लगेर पानी कति चलाउने कुन बिउ बिजन चाहिँ कुन महिनामा राख्ने कुन बाली कुन बेला पाक्छ कुन पूजा कतिखेर गर्ने भन्ने लगायतका सबै कुराहरू महिलाहरूलाई थाहा हुने भएको हुनाले ती महिलाहरूले चाहिँ जल पनि होइन जंगलमा पनि जाँदाखेरि कुन जड़ीबुटी कतिखेर टिप्ने कुन दाउरा घाँस पानी ल्याउँदाखेरि फारो गर्ने जतन गर्ने भन्ने महिलाहरूमा कन्सेप्ट भएको हुनाले ती जल जमिन जंगल जड़ीबुटी महिलाहरूको थैलीमै रहने हुनाले ती व्यवस्थापन गर्नुमा चाहिँ आदिवासी महिलाहरूको चाहिँ एकदमै महत्वपूर्ण भूमिका छ।
0: अहिलेको अवस्थामा चाहिँ महिलाले ती स्रोतहरूमा चाहिँ निर्णय गर्ने अधिकार चाहिँ कतिको पाएको छन् नि?
1: यो विषयमा चाहिँ अलि हाम्रो पोजिटिभ धारणा छैन। जब तपाईँले कुखुरा बाख्राको पाठा सुँगुरको पाठा बिक्री गरिरहँदाखेरि चाहिँ तपाईँको त्यो एक्सेस टु के अरे सम्पत्तिमा चाहिँ नियन्त्रण अथवा पहुँच छ होइन। तर अलिकति ठूलो मात्रामा चाहिँ जस्तै तपाईँले अन्नपानी धेरै मात्रामा बिक्री गर्नु पर्यो तपाईँले चाहिँ ठूल्ठूलो राँगा भैँसी बेच्नु पर्यो भने त्यो सम्पत्तिमाथि चाहिँ फेरि पुरूषहरूको नै एकाधिकार अथवा उहाँहरूको नै निर्णय चल्ने हुन्छ। त्यसले गर्दा सानसानो कुरामा महिलालाई त्यो अधिकार दिए पनि त्यो एक्सेस दिए पनि फेरि पनि अलिक ठूलो निर्णायक जग्गा जमिन किन्नु पर्यो बेच्नु पर्यो भने ठूल्ठूलो रकमको भैँसी गोरु बेच्न पर्यो भने अथवा किन्न पर्यो भने त्यो पैसामाथि चाहिँ फेरि पनि पहुँच र नियन्त्रण चाहिँ पुरुषको नै हुने गरेको छ अहिले पनि। केही अब अपवाद होला होइन, कुनै जाति समुदायमा चाहिँ होला, त्यो जस्तै हिमाली समुदायमा चाहिँ प्राय जसो महिलाहरूको नै चाहिँ एकाधिकार हुन्छ पुरुषहरूको भन्दा भने न। तर अहिले हामीले भर्खर भर्खर यो हिन्दू संस्कार संस्कृति धर्मसँग चाहिँ हामी नजिक हुँदै जाँदाखेरि चाहिँ अहिले चाहिँ यो आदिवासी महिलाहरू पनि पुरुषहरूलाई धेरै मान्नुपर्छ होइन, त्यो सम्मान गर्नुपर्छ, तर एक अर्कामा बराबर हुनुपर्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले अर्काको देखेसेखी गरिरहँदाखेरि चाहिँ हाम्रो चाहिँ पहुँच र नियन्त्रणमा चाहिँ हामीले चाहिँ नियन्त्रण चाहिँ गुमाउँदै गइरहेको आभास चाहिँ हुन्छ।
0: यो जैविक विविधता संरक्षणमा चाहिँ आदिवासी महिलाहरूको भूमिका सँगसँगै यो परम्परागत जुन ज्ञान छ नि हामीसँग आदिवासीसँग त्यसको संरक्षणको लागि चाहिँ महिलाको भूमिकालाई चाहिँ कसरी लिन सकिन्छ र त्यस्तो केही उदाहरणहरू यहाँसँग छन् तपाईँसँग छ भने त्यो पनि भनिदिनुहोस् न।
1: अवश्य, जैविक विविधतामा महिलाहरूको महत्वपूर्ण भूमिका हुन्छ। अघि हामीले भन्यौं जड़ीबुटीहरूदेखि लगेर उनीहरू त्यो जड़ीबुटी तपाईँले कुन याममा टिप्ने होइन, कुन सिजनमा टिप्ने र तपाईँले टिपिरहँदाखेरि जस्तै पाखन बेत टिप्दाखेरि पाखनमा त एउटा जड़ीबुटी वनस्पति हो नि त, त्यो टिप्दाखेरि उसको जरा टिपेर चाहिँ हामीले जड़ीबुटीको लागि राख्छौँ भने त्यो कति भागदेखि माथि चाहिँ फेरि रोप्नुपर्छ क्या त्यहीँ, त्यस्तो कुराहरू भयो। जस्तै चेपाङ्गो भन्नुहुन्छ भने उहाँहरू त गिठा भ्याकुर तरुल खाएर वनतरुल खाएर बाँच्ने जाति होइन, त्यो बाँच्ने भन्नाले त्यो उहाँहरूको परम्परामा छ होइन, हिजो गरिबीको कारणले विविध कारणले भए पनि, तर त्यो एउटा उखालेपछि अर्को चाहिँ अर्को सालको लागि चाहिन्छ भनेर रोपिराख्ने त्यो प्रचलन छ कि, त्यो चाहिँ महिलाहरूले नै आमाहरूले बच्चाहरूलाई सिकाउँदै सिकाउँदै गयो किनभने त खानापिना जौ जतन गर्ने त आमाकै भूमिका हुन्छ नि त महिलाको। त्यसले गर्दा त्यो कुरामा छ भने हामीले चाहिँ हाम्रो परम्परागत ज्ञान सिकेको कुरा गरिरहँदाखेरि जस्तै किराँतीहरूले तान बुन्ने होइन, यो गुरुङ मगरहरूले भेडाको उन काट्ने त्यहाँदेखि राडी पाखी बुन्ने छ नि, त्यो परम्परागत सिप हो। त्यो सिप चाहिँ हस्तान्तरण पुस्तान्तरण कसलाई हुन्छ भन्दा त छोरीलाई हुन्छ बुहारीलाई हुन्छ। कहिले पनि पुरुषहरू त झाँडसी बेचेर एकार पैकार गरेर 2 रुपियाँ आय आर्जन गर्नुहुन्न, त्यो राडी पाखी बुन्नुहुन्न, अपवादमा बुन्नुहुन्छ होइन, तर त्यो हामीले भन्नुपर्दाखेरि चाहिँ पुरुषहरूले भन्दा चाहिँ महिलाहरूले नै गर्नुहुन्छ। त्यसले गर्दा परम्परागत ज्ञान सिप संरक्षण सम्वर्धनमा र जैविक विविधताको चाहिँ संरक्षणमा चाहिँ महिलाहरूको महत्वपूर्ण भूमिका हुन्छ।
0: अहिले हामीले यो जुन जलवायु परिवर्तनको कुरा एकदमै उच्च रूपमा अथवा एकदम धेरै सुन्दै आएको छ नि त होइन, र यसको प्रत्यक्ष असर चाहिँ जति पुरुषलाई गर्छ त्योभन्दा बढी चाहिँ महिलालाई पर्छ भन्ने कथनहरू पनि हामीले हेरेका छौं, देखेका छौं, सुनेका छौं, त्यो के साँच्चै हो र कस्तो खालको असर चाहिँ महिलालाई पर्छ नि यदि यो साँचो हो भने चाहिँ?
1: जलवायु परिवर्तनको कारणले महिलाहरूलाई खास गरेर पनि आदिवासी महिलाहरूलाई एकदमै ठूलो असर हुन्छ। यो असरहरू चाहिँ जस्तै तपाईँले भन्नुपर्दाखेरि जलवायु परिवर्तनले सबभन्दा पहिले चाहिँ वन जंगल जड़ीबुटी होइन हाम्रो रैथाने बिउ बिजनहरू र ढलो कुलो पानीमा नै हुन्छ नि त असर त्यो जब सुक्दै जान्छ त्यसपछि महिलाहरूले नजिकको धारा कुलोबाट पानी ल्याउनलाई चाहिँ घरमा व्यवहार गर्नलाई पानी ल्याउन सक्नुहुन्न खेतीपाती गर्नलाई चाहिँ पुरुषहरूले कुलो खन्न गए पनि दैनिक रूपमा चलाउने पानी त महिलाले ल्याउनु पर्ने हुन्छ घाँस दाउरा ल्याउनु पर्ने हुन्छ बिउ बिजन राख्नका लागि उहाँहरूले त्यो सोतरहरू सोर्ने उठाउने हुन्छ तिनीहरू जब टाढा टाढासम्म लिन जानुपर्ने हुन्छ अनि उहाँले आफ्नो स्वास्थ्यको लागि ध्यान दिन सक्नुहुन्न आफ्नो बालबालिका लागि समयमा खाना दिन सक्नुहुन्न समयमा स्कूल पुर्याउन सक्नुहुन्न चौतर्फी रूपमा चाहिँ त्यसको नकारात्मक असर चाहिँ बच्चाहरू समयमा स्कूल जान सक्दैन भने उनीहरूको पढाइमा असर हुन्छ आफूले दुई घण्टा लाएर ल्याउने पानी चाहिँ चार घण्टा भयो भने आफ्नो त्यो पानी ल्याउने समय उहाँलाई अझै डबल लाग्यो भने उहाँको प्रजनन स्वास्थ्यमा उहाँको मानसिक हरेक कुरामा चाहिँ उहाँको चाहिँ असर गर्छ भनौँ न तपाईँको गर्भवती महिला छ भने ऊ महिनावारी भइरहेको छ भने उसले एक घण्टा काम गर्नुपर्ने ठाउँमा तीन घण्टा गर्नु पर्यो भने त्यो स्वतः नकारात्मक असर पर्यो नि त त्यसले गर्दाखेरि तपाईँले घरमा सागसब्जीहरू फुलाउन नसकेपछि उहाँलाई चाहिँ आहार विहारमा पनि त फरक पर्यो नि त त्यसले गर्दाखेरि उहाँको आफ्नो स्वास्थ्य कमजोरी हुन्छ भने गर्भावस्थामा पनि उहाँको बच्चाको ग्रोअप राम्रो हुँदैन भने जन्मिसकेको बच्चालाई अथवा बिरामी भएका घरमा भएका ज्येष्ठ नागरिक सासू ससुरा आमा बुवाहरूलाई हेर्नुपर्ने हेरचाह गर्नुपर्ने समय पनि दिन सक्नुहुन्न भने आफ्नो स्वास्थ्यमा पनि उहाँले पूर्ण ध्यान दिन सक्नुहुन्न र सबभन्दा बढी चाहिँ आदिवासी महिलाहरूलाई चाहिँ यसको नकारात्मक असर पर्न जान्छ भन्न चाहन्छु म चाहिँ
0: यो प्राकृतिक स्रोतमा चाहिँ पहुँच र उपभोगमा चाहिँ जुन यो महिलाहरूले जुन एउटा भूमिका खेलिरहेको छ नि त त्यो भूमिकामा चाहिँ यो प्राकृतिक स्रोत साधनलाई चाहिँ उपभोग गर्नको लागि चाहिँ मुख्य मुख्य चुनौतीहरू चाहिँ अहिले पछिल्लो समयमा चाहिँ तपाईँले के देख्नुहुन्छ
1: प्राकृतिक स्रोत साधन उपभोग गर्नलाई चाहिँ सबैभन्दा ठूलो चुनौती भनेको चाहिँ वन ऐन उपभोक्ता समिति हामीले यो निजी वन होइन यो विभिन्न सामुदायिक वनहरूभित्र पनि धेरैवटा वनहरू छ होइन अब यो ती वनहरूमा चाहिँ सहज रूपमा एक्सेस नहुँदाखेरि होइन प्राकृतिक स्रोत साधनहरूमा चाहिँ हामीले उपभोग गर्नु नसक्दा अथवा त्यो एक्सेस नहुँदाखेरि पहुँच नहुँदाखेरि चाहिँ हामीले अघि मैले माथि भनिसकेको जस्तै सहज रूपमा जडीबुटी नपाइरहँदाखेरि हामीले जडीबुटीहरू जुन हस्पिटलको भन्दा पनि धेरै त हाम्रो त आम्ची पद्धति पनि छ होइन हाम्रो धेरै अझै पनि हाम्रो चाहिँ चलन चल्तीमा के छ भने पहिलो चाहिँ हाम्रो जडीबुटी प्रयोग गर्छौँ दोस्रोमा हामीले विश्वास गरेको धामी चाक्री त्यसपछि मात्रै हामीले चाहिँ स्वास्थ्य चौकीको औषधिहरू होइन अनि हस्पिटलको औषधिहरू चलाउने गरेको छौँ त्यो नै नपाइरहँदाखेरि हामी चाहिँ अब हाम्रो त घरमा नजिक नजिकमा स्वास्थ्य चौकीहरू छैन अहिले पनि कति ठाउँमा यातायातको व्यवस्था छैन त्यसले गर्दा हिँडेर जानुपर्ने हुन्छ ताकि त्यो समयमा पाउनुपर्ने उपचार ढिलो भइरहेको छ भने अघि भनेको जस्तै घाँस दाउरा जडीबुटी लिन जानुलाई चाहिँ एउटा वन उपभोक्ता समितिको सेड्युलमा खोलेको दाउरा लिन जानलाई उसले त्यो स्वास्थ्यले भ्याउनु पर्यो अर्को चाहिँ जन पनि चाहियो युवाहरू सबै विदेशमा गइरहेको बेलामा अहिले महिलाहरूले एकल महिलाहरू घरमा बसिरहेछ उहाँहरू चाहिँ श्रीमान भए तापनि एक्लै बच्चा हुर्काउनु परेको छ एक्लै सासूसरा हुर्काएर बस्नु परेको छ घर व्यवहार गर्नु परेको छ भनेपछि उहाँहरूको समय उहाँहरूको स्वास्थ्य उहाँहरूको सम्पत्ति चाहिँ त्यो पहुँच नपुगिरहँदाखेरि हामी दोहोरो मारमा चाहिँ परिरहेका छौँ
0: समुदाय र राज्य दुवै तहमा चाहिँ महिलाहरूको अवस्था सशक्त बनाउनलाई चाहिँ के गर्न आवश्यक छ सँगसँगै विशेष गरेर युवा पुस्ता त्यसमा पनि विशेष गरेर युवतीहरूलाई चाहिँ यो क्षेत्रमा चाहिँ कसरी जोड्न सकिन्छ नि
1: सर्वप्रथम चाहिँ अहिले जनजाति महासंघले गरिरहेको कार्यक्रमहरू जुन छ साइनो अभियान रेडियो मर्स्याङ्दी रेडियो अन्नपूर्ण जस्तो मीडियाबाट संचार माध्यमहरूबाट आदिवासीहरूको अधिकारको कुराहरू आदिवासीहरूको अभ्यासका कुराहरू आदिवासीहरूले पाउनुपर्ने अधिकार राज्यले दिएको राज्यसँग डाइरेक्ट एक्सेस टू कन्ट्रोलमा पुर्याउने नीतिहरू बनाउनलाई अहिलेको हाम्रो नयाँ युवाहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ हामीले आकर्षण त्यहाँ बढाउनुपर्छ उहाँहरूलाई चाहिँ हामीले यो आदिवासीहरू सम्बन्धी ज्ञानहरू दिनुपर्छ हाम्रो परम्पराहरू कति राम्रो असल अभ्यासहरू छ हाम्रो प्रथाजनित कानून छ हाम्रो चाहिँ प्रथाजनित संस्थाहरू छन् ती संस्थाहरूले गरेको अभ्यासहरू हामी आदिवासी चाहिँ मैत्री छन् है यो चाहिँ भोलि परम्परामा लामो समयसम्म जाँदा पनि यो धरतीलाई लामो समय टिकाउनुपर्छ हाम्रो अस्तित्वलाई हाम्रो पहिचानलाई चाहिँ सधैँ जीवित राख्नुपर्छ भने यो अभ्यासलाई चाहिँ जारी राख्नुपर्छ भन्ने ज्ञानहरू उहाँलाई दिन सक्नुपर्छ भने राज्यलाई चाहिँ आदिवासीहरूको आदिवासीहरू मैत्री कानूनहरू बनाउनुपर्छ त्यस्ता कानूनहरू बनिरहँदाखेरि जो अहिले स्थानीय सरकारमा अथवा संघीय अथवा प्रदेशमा भएका जति नै जनप्रतिनिधिहरू हुनुहुन्छ उहाँहरूलाई न कि राजनीति राजनीति सँगै आदिवासी नीति आदिवासी अधिकार आदिवासी मैत्री कानूनहरू बनाउनलाई उहाँहरूलाई पनि हामीले टाइम टाइममा यसरी आदिवासी जनजाति सम्बन्धित कानूनहरू सेमिनार गोष्ठीहरू तालिमहरू चाहिँ दिएर हाम्रो आफ्नो कुराहरू सुनाएर त्यसमा प्रतिबद्ध बनाएर उहाँहरूलाई चाहिँ त्यहाँ पुर्यायो भने र आदिवासी अधिकारसँग सम्बन्धित आदिवासी हामीले भन्दाखेरि अब अलि नमिठो हुन्छ होला तर भावनाले पनि आदिवासी न कि शरीरले मात्रै के त्यस्ता व्यक्तिहरूलाई चाहिँ हामीले प्रमोट गरेर चाहिँ राज्यको विभिन्न ठाउँमा चाहिँ नीति निर्माण गर्ने तहमा चाहिँ पुर्याउनु पर्छ भन्ने चाहिँ मेरो भनाइ हो।
0: जस्तो अहिले अब सरकार त तीन तहमा छ नि त स्थानीय सरकार प्रदेश सरकार अब केन्द्र सरकार छ होइन र यो नीति निर्माण गर्ने स्थानमा चाहिँ महिला त्यसमा पनि विशेष गरेर आदिवासी महिलाको सहभागी बढाउनको लागि चाहिँ जस्तै आदिवासी जनजाति महासंघ जस्ता यो आदिवासीको हकमा बोल्ने संघ संस्थाले चाहिँ कस्तो खालके पहल गर्नुपर्छ होला जस्तो चाहिँ यहाँलाई लाग्छ नि।
1: हामीले अहिले आदिवासीहरूको जुन नयाँ जेनेरेसन छ उहाँहरूलाई अघि मैले भनेको जस्तै आदिवासी भनेर आदिवासीकै मन भएको भावना भएको महिलाहरूलाई राजनीतिमा पनि आकर्षण गराएर उहाँहरूलाई चाहिँ राजनीतिमा पनि सहभागी गराएर सहभागी पनि अर्थपूर्ण सहभागी गराएर चाहिँ हरेक राज्यको नीति निर्माण तहमा पुग्नलाई चाहिँ आकर्षण जस्तै अब हामीले चाहिँ कोटाहरू छुट्याएर आरक्षण कोटाहरू बनाएर उहाँहरूलाई चाहिँ परिशिक्षण दिएर भए पनि विभिन्न तह तब्कामा चाहिँ महिलाहरूलाई पहिलो प्राथमिकतामा राखेर प्रायोरिटीमा दिएर उहाँहरूलाई चाहिँ तत्त ठाउँमा पुर्याउने गरियो भने चाहिँ तपाईँको प्रश्नलाई चाहिँ हामीले सकेसम्म न्याय दिन्छौँ होला भन्ने लाग्छ।
0: हजुरहरू चाहिँ भर्खरै मात्रै अब नेपाल आदिवासी जनजाति महासंघमा चाहिँ अब निर्वाचित भएर आउनु भएको छ नि त नयाँ कार्य समिति यहाँहरूको चाहिँ सो नयाँ कार्य समितिको चाहिँ आगामी आउने दिनमा चाहिँ यो प्राकृतिक स्रोत साधन व्यवस्थापनमा होइन अधिकारमा आधारित प्राकृतिक स्रोत साधन व्यवस्थापनमा चाहिँ त्यहीसँग सम्बन्धित भएर चाहिँ कस्तो कस्तो खालको कार्यक्रमहरू गर्ने चाहिँ यहाँको योजना छ नि।
1: यो अहिले जुन कार्यक्रम सञ्चालन भइरहेको साइनो जुन अभियान छ त्यस्तै प्रकारको कार्यक्रमहरूलाई निरन्तरता दियो भने चाहिँ भविष्यमा यस्तो कार्यक्रमहरू अझ थप अरूहरूसँग पनि मिलेर गर्न सकियो भने होइन अनि हामीले चाहिँ हाम्रो प्रयास चाहिँ के छ भने प्राकृतिक स्रोत साधनमा चाहिँ बढी से बढी हाम्रो आदिवासीहरूलाई संलग्नता गराउने र नयाँ अहिलेको पुस्ताहरूलाई पनि यो कुरामा चाहिँ हामीले विशेष ध्यान दिएर उहाँहरूलाई चाहिँ कार्यक्रममा सहभागी गराउने यसका लागि नै महासंघले चाहिँ कार्यक्रमहरू तय गर्ने परियोजना प्रपोजलहरू लेख्ने र कार्यक्रमहरू ल्याउने प्रयास चाहिँ हामी एकदमै रहनेछ।
0: हामी चाहिँ कार्यक्रमको करिब यो अन्तर्वार्ताको चाहिँ अन्त्यमा छौँ होइन र यो अधिकारमा आधारित दृष्टिकोणलाई चाहिँ व्यवहारमा लागू गर्न सरकार र यो सरकारवाला पक्षले चाहिँ के गर्नुपर्छ जस्तो चाहिँ तपाईँलाई लाग्छ।
1: सरकारवाला चाहिँ हामी हो सरकारले चाहिँ हामीलाई कहिले पनि आदिवासीहरूको हितमा अथवा आदिवासीहरूलाई चाहिँ ध्यानमा राखेर कार्यक्रम गर्नुपर्छ भनेर एउटा सानो सानो थोरै थोरै एउटा बास्केट फण्ड जस्तो चाहिँ प्रोग्रामहरू चाहिँ हामीलाई छुट्याइदिनुपर्छ होइन त्यसमा चाहिँ जस्तै कि जब प्रत्यक्ष रूपमा हाम्रो असर गर्ने प्राकृतिक स्रोत साधनमा हाम्रो एक्सेस हुने पहुँच हुने नियन्त्रण हुने खालको कानूनहरू गर्नुपर्छ यसको मतलब चाहिँ सबै कुरो चाहिँ हाम्रो आफ्नो आफ्नो प्रशासनिक संस्थाहरू छ नि उसलाई मान्यता दिएर होइन उसलाई पनि सहभागी गराएर त्यो ऐन नै त्यसरी परिवर्तन गरेर ऐन नै बनाइदियो भने चाहिँ हाम्रो टार्गेट त्यो कार्यक्रमहरू चाहिँ सफल हुन्छ भन्ने लाग्छ।
0: हस् तपाईँले व्यस्त समयको बावजुद पनि कार्यक्रम साइनको लागि समय दिनुभयो यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
1: हस् धन्यवाद मिनाजी तपाईँलाई पनि यो समयको लागि।
0: सुन्नुभयो केन्द्रीय उपाध्यक्ष जुमिता राईसँग गरिएको यो कुराकानी। तपाई अहिले कार्यक्रम साइनो सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक शनिबार बिहान 8 बजेदेखि सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्ज र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा एकैसाथ सुन्न सक्नुहुनेछ। अब भने हामी तपाईलाई कार्यक्रममा फेरि कुराकानी सुनाउनेछौ। सुनौ नेपाल आदिवासी जनजाति महासंघकै केन्द्रीय उपाध्यक्ष रामकुमार सिंह दनवारसँगको यो कुराकानी। सर कार्यक्रम साइनोमा यहाँलाई स्वागत छ।
2: धन्यवाद नमस्कार।
0: नेपालको संविधानले आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गरेको भने पनि व्यवहारमा चाहिँ त्यस्तो देखिँदैन, यहाँलाई चाहिँ कस्तो लाग्छ नि?
2: पक्कै पनि नेपालको संविधानमा जुन आदिवासी जनजातिको अधिकार छ त्यो पक्कै पनि जुन रूपमा चाहिँ हामीले पाउनुपर्ने अधिकारहरू छन् त्यसमा पाएको छैन भनेर हामी भर्खर अहिले नवनिर्वाचित पदाधिकारीहरू नेपालको संविधानमा जुन आदिवासी जनजातिको अधिकारको बारेमा जुन उल्लेख भएको छ ती अधिकारहरू कसरी लागू गर्ने, कसरी हाम्रो आदिवासी जनजातिले अधिकार पाउने हो त्यस सम्बन्धमा चाहिँ हामी अगाडि बढ़ाउने नै छौं यो नयाँ कार्य समितिहरूले।
0: नीति निर्माण तहमा आदिवासी समुदायको उपस्थिति अझै पनि कम छ, यसलाई महासंघले चाहिँ कसरी सम्बोधन गर्ने योजना बनाउनु भएको छ?
2: पक्कै पनि नीति निर्माण तहमा चाहिँ हाम्रो आदिवासी जनजातिको सहभागिता एकदम कम देखिन्छ। जस्तो हाम्रै दनुवार जातिकै 82,784 जनसंख्यामा एकजना पनि अहिलेसम्म यो प्रतिनिधि सभामा चाहिँ प्रतिनिधित्व गर्न सकेका छन्, न समानुपातिकमा न प्रत्यक्षमा। यसबाट पनि देखिन्छ कि आदिवासी जनजातिले जुन रूपमा चाहिँ सहभागिता हुनुपर्ने त्यो सहभागिता नहुँदा पनि हामी नीति निर्माण बनाउने तहमा पनि हामी पुग्न सकिरहेका छैनौं र यसको लागि यो महासंघको नयाँ कार्य समितिले हामी योजना बनाएर अगाडि बढ्नेछौ।
0: भाषा, भूमि, शिक्षा र प्रतिनिधित्वका सवालमा अझै पनि महासंघ अथवा आदिवासी जनजातिहरूले चाहिँ एकदम धेरै चुनौती चाहिँ भोगिरहेको छन् होइन, र यी समस्याहरूको समाधान चाहिँ कसरी सम्भव छ जस्तो तपाईँलाई लाग्छ नि?
2: यसमा यस्तो छ, अब भाषाको संरक्षण गर्नुपर्छ। अहिले आधुनिक प्रवृत्तिको अवस्थामा, यो अहिले आधुनिक युगमा भाषा लोप हुँदै गएको अवस्थामा नेपाल आदिवासी जनजाति महासंघले भाषा सम्बन्धी सबै जातिहरूले आफ्ना भाषा संस्कृति कसरी संरक्षण गर्ने त्यस सम्बन्धमा पनि हामीले चाहिँ जिल्लागत रूपमा, प्रदेशगत रूपमा आदिवासी जनजाति महासंघले पनि भाषा आयोगसँग पनि कोअर्डिनेशन गरेर आदिवासीको भाषालाई चाहिँ संरक्षण गर्नेतर्फ चाहिँ हामी पहल गरिरहेका छौं। र 2059 भदौको 30 गते दनुवार जातिको भाषा चाहिँ रेडियो नेपालबाट पनि प्रसारण भइरहेको अवस्था छ, र जुन अहिले प्रदेशगत रूपमा पनि कामकाजी भाषाको रूपमा पनि अहिले सरकारले चाहिँ जुन विदा दिने र लागू गर्ने जुन योजनाहरू ल्याएर लागू गरिरहेको छ ती पक्कै पनि आगामी दिनमा भाषाको संरक्षण हुन्छ, संस्कृतिको संरक्षण हुन्छ भन्ने विश्वास लिएको छु।
0: जस्तो यो भाषालाई प्रदेश स्तरीय रूपमा पनि मान्यता दिएको कुरा गर्नु भएन, जस्तै महासंघकै अथक प्रयास, मार्गदर्शन र आन्दोलनले नै बागमती र गण्डकी प्रदेशले चाहिँ जातीय भाषाहरूलाई पनि सरकारी कामकाजी भाषाको मान्यता दिएको छ। कार्यान्वयन पक्ष चाहिँ यहाँले कस्तो देख्नुहुन्छ, र अन्य प्रदेशमा समावेशित र बहु जातीय पहिचान स्थापित गर्नको लागि महासंघले के कस्ता प्रयास गर्न जरूरी छ जस्तो तपाईँलाई लाग्छ?
2: पक्कै पनि यो महासंघको अहिलेको मात्रै होइन, पहिलाकै अब भनौं हाम्रो महासंघका पूर्व पदाधिकारीज्यूहरूले हाम्रो भाषा कामकाजी भाषा हुनुपर्छ प्रदेश स्तरमा भनेर पहल गरेकै कारणले अहिले यो जुन लागू भइरहेको अवस्था छ, र यो चाहिँ हामी सबैले मिलेर यो कामकाजी भाषालाई चाहिँ लागू गर्नुपर्छ। यसमा सरकारले मात्रै लागू गरेर हुँदैन, यसलाई हामीले पनि प्रायोरिटी दिएर यसलाई चाहिँ लागू गर्नेतर्फ चाहिँ हामी पहल गर्नुपर्छ सबै मिलेर, सबै हामी आदिवासी जनजाति दाजुभाइ दिदीबहिनी सबै मिलेर यसलाई चाहिँ हामीले प्रायोरिटी राखेर यसलाई लागू गराउनेतर्फ चाहिँ जोड़ दिनुपर्छ।
0: आदिवासी जनजातिको भाषा, संस्कृति, संस्कार अनि प्राकृतिक स्रोतमाथिको अधिकार संरक्षण र प्रवर्धन गर्नको लागि चाहिँ महासंघले के कस्ता परियोजनाहरू सञ्चालन गर्दै आएको छ, र यसको जुन अगाडि पनि यो परियोजनाहरू चलिरहेको छ र पछि आउने परियोजनामा पनि कस्तो कस्तो कार्यक्रमहरू छ समावेशको चाहिँ यहाँको चाहिँ कार्ययोजना छ नि?
2: यस सम्बन्धमा अहिले अब हाम्रो नयाँ कार्य समितिले अब सीसीपीपी वाला जुन कार्यक्रमहरू अहिले ल्याएर चाहिँ एवेरनेस प्रोग्रामहरू दिइरहेछ, यसमा फेरि टेक्निकल एजुकेशनहरूको बारेमा जस्तो प्लम्बिङ त्यसपछि इलेक्ट्रिसियन यो कार्यक्रमहरू पनि अब फ्रीसिप भनेर ल्याइरहेछ, त्यस्तै अन्य कार्यक्रमहरू पनि अब यसमा चाहिँ हाम्रो महासंघले चाहिँ योजना बनाएर कसरी आदिवासी जनजातिको लागि चाहिँ अब रोजगारमूलक, आयमूलक, सिपमूलक यी कार्यक्रमहरूको बारेमा कसरी चाहिँ एवेरनेस बनाउने, कसरी शिक्षाले प्रवर्धन गर्ने भन्ने सम्बन्धमा चाहिँ हाम्रो अहिलेको नयाँ कार्य समितिको अध्यक्षज्यू आफै लागि परिनु भएको छ र यसमा सबै कार्य समितिका पदाधिकारीहरूको साथ सहयोगले गर्दा आगामी दिनमा आदिवासी जनजाति महासंघको योजना आदिवासी जनजातिको हक हितमा चाहिँ राम्रै योजनाहरू ल्याएर लागू गर्नुहुनेछ भनेर हामीले सबैले साथ सहयोग दिइरहेका छौं। आशा छ यो कार्यक्रम चाहिँ राम्रै हुन्छ हाम्रो यो तीन वर्ष कार्यकालमा भन्ने हामीले विश्वास लिएका छौं।
0: जस्तो यो आदिवासी जनजाति महासंघ चाहिँ अब यो जातीय संसद सरको छात्र संगठनको रूपमा चाहिँ अब नेपालै भरि काम गरिरहेको छ नि त होइन, हिमाल पहाड तराईको अब विभिन्न ठाउँमा बस्ने आदिवासी जनजातिहरूको आफ्नै प्रकारको समस्याहरू छन् र त्यही समस्याहरू चाहिँ भोग्दै आएको छ। तर पछिल्लो परिवेशमा चाहिँ के पनि छ भने आदिवासी समुदायहरू चाहिँ एकदम धेरै मात्रामा चाहिँ अब वैदेशिक रोजगारतर्फ जाने, गाउँघर चाहिँ खाली हुने, फेरि हामी चाहिँ यता अर्को मुद्दा के उठाएर छौँ भने हामीले जल जमिन जंगलमा चाहिँ हाम्रो अधिकार हुनुपर्छ भन्ने जस्तो मुद्दा पनि हामी उठाइरहेको छ र यसरी गाउँ खाली हुँदै जाने फेरि अधिकारको बारेमा चाहिँ हामी लडाई पनि गराएको छ, यो दुईटै कुरा बाजेको जस्तो चाहिँ यहाँलाई लाग्छ कि लाग्दैन र त्यो युवाहरूलाई चाहिँ हामीले कसरी परिचालन गर्न सक्छौँ?
2: डेफिनेटली यो हामी सबैले भोगेकै कुरा हो, हामीले हेरेकै कुरा हो, यसमा सबैले सोच्नु पर्ने अहिलेको अवस्था छ। अब अहिलेको अवस्थामा युथलेस समाज भनौँ न र टिथलेसबाट भरिएको समाज हो। टिथलेस भन्नाले वृद्धावस्थाहरूका मान्छेहरू मात्रै गाउँघरमा बस्ने, युथलेस भनेको युवाहरू सबै विदेशी नै भन्ने अहिलेको जुन हामी देखिरहेका छौं। त्यसमा चाहिँ अब आदिवासी जनजातिको हकमा अब हामीले यही त छ, जस्तो प्लम्बिङको कुरा आयो, जस्तो टेक्निकल एजुकेशनमा इलेक्ट्रिसियनको कुरा आयो, सिलाइ बुनाइको, अब जस्तो हिजो मात्रै हामीले बर्दियाका बहिनीहरूले लेहेङ्गा पोसाकहरू जुन सिलाउने गर्नुभयो र उहाँहरूले पाँच सातजनाले पसल पनि सञ्चालन गरिसक्नु भएको छ। यस्तै किसिमका चाहिँ आदिवासी जनजातिहरूमा चाहिँ सिपमूलक तालिमहरू चाहिँ अलिकति विस्तार गर्दै गयो भने युवाहरू पलायन हुनबाट बच्छ कि भनेर हाम्रो जोड छ। अब मेरै कुरा भन्नु पर्दाखेरि म एउटा सुरक्षा सेवाबाट अवकाश पाइसकेर पनि रेगुलरली मैले मास्टर डिग्री त मैले 58 गराएको थिएँ, त्यसपछि पनि मैले एलएलबी सुरु गरे र नियमित रूपमै पास गर्दै जाँदाखेरि अहिले अधिवक्ताको लाइसेन्स पनि लिन सफल भएँ र यो हाम्रो आदिवासी जनजातिमा पनि एउटा शिक्षामूलक रूपमा पनि जान सक्छ। अहिलेको युवाहरूलाई त्यत्तिकै बस्नुभन्दा पनि शिक्षाले हाम्रो जीवनलाई चाहिँ अगाडि बढाउन सक्छ, यसमा सपोर्ट गर्छ भन्ने खालको सोच चाहिँ बनाउनु पर्छ। अघि हाम्रो सरले पनि भन्नुभयो एलएलबीको भर्खरै खुल्या छ फर्म, त्यसमा चाहिँ यहाँहरूले पनि कानून जान्नै पर्छ, इग्नोरेन्स ल इज नो एक्सक्युज भन्ने जस्तै सबैलाई चाहिँ यो जानकारी भयो भने कानूनको अनभिज्ञता क्षम्य हुँदैन भन्ने सवालमा सबै आदिवासी जनजातिले हाम्रो अधिकार के हो, संविधानमा के उल्लेख भएको छ, हामीले पाउनुपर्ने अधिकार के हुन् भन्ने मात्रै होइन कि अन्य कानूनको बारेमा पनि जानकारी राख्दाखेरि राम्रै हुन्छ भन्ने खालको मेरो चाहिँ सोच त्यस्तो छ।
0: जस्तो महासंघले अहिले जलवायु परिवर्तन साझेदारी कार्यक्रम पनि चलाइरहेको छ, सानो परियोजना पनि चलाइरहेको छ होइन, र त्यो परियोजना मार्फत पनि धेरै जनचेतनामूलक कार्यक्रमहरू आवश्यकमूलक तालिमहरू दिँदै आएको छ, गाउँकै पुराना सम्पदहरू पुनर्निर्माणदेखि लिएर हरेक कुरामा चाहिँ सहयोग गर्दै आएको छ नि त। र यो यस्तै महासंघले चाहिँ स्थानीय तह, प्रदेश सरकारसँग समन्वय सहकार्य गरेर चाहिँ आगामी दिनमा चाहिँ कस्तो खालको कार्यक्रमहरू गर्न सक्छ अथवा यहाँले चाहिँ त्यो नीति निर्माण तहमा चाहिँ महासंघको पहुँच वृद्धि गर्नको लागि चाहिँ महासंघ चाहिँ कसरी तयार गर्दैछ?
2: पक्कै पनि यो समस्या जुन हाम्रो संस्कृति संरक्षणको सवालमा अस्ति मोरङमा पनि यो कुराहरू आएको थियो, मोरङका साथीहरूले हाम्रो जुन प्राकृतिक पूजा गर्ने जुन थानहरू छ त्यो चाहिँ हटाउने क्रममा छ, त्यसको लागि चाहिँ हामीले कसरी संरक्षण गर्ने भन्ने कुरा पनि आयो। यसमा अब हाम्रा विभिन्न संगठनहरूको निर्माण गरेका छौँ हामीले, त्यसमा अब आदिवासी जनजातिले पर्ने मानवाधिकार सम्बन्धीको होस्, प्राकृतिक संरक्षणकै कुराहरू होस्, जस्तै थान कुलदेवताहरूको जुन प्रकृति पूजाहरू भइरहेछ त्यसको बारेमा चाहिँ संरक्षण कसरी गर्ने भनेर हामीले चाहिँ अब जिल्ला जिल्ला प्रदेशमा यसको लागि पनि एवेरनेस प्रोग्रामहरू चाहिँ सञ्चालन गर्नुपर्छ जस्तो मलाई लाग्छ, गर्छौं र यो बिस्तारै अब हामी यो नयाँ कार्य समितिले यी सबै समस्याको समाधान चाहिँ हामी गर्दै जान्छौं। यो भनाई मात्रै होइन कि काम गर्नलाई आएका हौं, हामी काम गर्नुपर्छ र यसको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग चाहिँ कोर्डिनेसन गरेर हामी काम गर्छौँ।
0: हामीले अब युवा पलायनको कुरा पनि गर्यौं थोरै होइन, त्यसै गरेर अब गाउँघरमा चाहिँ बढ़ी मात्रामा ज्येष्ठ नागरिकहरूको कुरा पनि अघि हाम्रो कुराकानीमा पनि आयो र महिलाकै अधिकार, त्यसमा पनि आदिवासी जनजाति महिलाहरूको अवस्था होइन कस्तो छ, त्यसपछि अनि यहाँहरूको जुन महासंघकै नेतृत्व दायक भूमिमा चाहिँ महिलाहरूको भूमिका अनि त्यो भूमिकालाई चाहिँ सही रूपमा स्थापित गर्नको लागि चाहिँ आदिवासी महिलालाई मात्रै प्राथमिकता राखेर त्यस्तो के गर्न सकिन्छ भने यहाँहरूको बारेमा कहिले छलफल हुने अथवा त्यस्तो केही भएको छैन नि?
2: अब हामी यो चैतको 6, 5, 6, 7 निर्वाचन भयो महासंघको र यो हामी नयाँ कार्य समिति भएकोले यस सम्बन्धमा चाहिँ छुट्टै आदिवासी महिलाको बारेमा चाहिँ छुट्टै किसिमको चाहिँ यसमा चाहिँ हामी अगाडि कसरी बढ्ने भन्ने खालको चाहिँ अब त्यस्तो त भएको छैन। अब पछिल्ला दिनहरूमा चाहिँ हाम्रो संघीय परिषदको बैठक हुँदाखेरि यो कुराहरू अवश्य नै आउनेछ र भर्खरै 8 अधिवेशन होला जस्तो लाग्छ महिलाहरूको पनि, नेपाल आदिवासी महिला संघको चाहिँ अधिवेशन भएको छ, त्यसबाट महिला महासंघले पनि त्यसबारेमा चाहिँ आदिवासी महिलाहरूको बारेमा चाहिँ सोच्ने नै छ र जुन संघीय परिषदको आगामी बैठकहरू जुन भयो भने हामी यसमा चाहिँ कसरी अगाडि बढ्ने, आदिवासी महिलाको हक हित अधिकारको लागि कस्तो किसिम

0: सरकारले चाहिँ पहल गरिदियोस् जस्तो चाहिँ तपाईँको अपेक्षा चाहिँ के छ?
1: अब नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट भन्नुपर्दाखेरि जुन नेपालको संविधानमा उल्लेख भएका आदिवासीका अधिकारहरू जुन संस्कृति संस्कारहरू हाम्रो चाहिँ लोप नहोस् त्यसको लागि चाहिँ हामीले जुन आईएलओ 169 को कुरा पनि आएको छ ती कुराहरू चाहिँ सबै हामीले पाउने अधिकारहरू आदिवासी जनजातिले पाउने अधिकारहरू चाहिँ त्यो चाहिँ सुरक्षित रहोस् त्यसमा अझ आगामी दिनमा चाहिँ अन्य नेपाली जनताले पाउने सेवा सुविधामा पनि आदिवासी जनजातिको अधिकार चाहिँ कटौती नहोस् उनीहरू बस्ने थात थलो जुन छ त्यसबाट विस्थापित हुन नपाओस् हामीले हिजो पनि कार्यक्रममा हेर्यौं धेरै ठाउँमा पनि विस्थापित गरेको अवस्था छ अहिले पनि विस्थापितकै चरणमा छन् कतिपय ठाउँमा तिनीहरूलाई चाहिँ संरक्षण सम्वर्धन कसरी गर्ने भन्नेतर्फ चाहिँ नेपाल आदिवासी जनजाति महासंघ अगाडि बढ्नेछ त्यसको लागि चाहिँ संघीय सरकारसँग प्रदेश सरकारसँग स्थानीय सरकारसँग हामी कोर्डिनेसन
0: गर्दा सर व्यस्त समयको बावजुद पनि तपाईँले कार्यक्रमको लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद
1: हस् धन्यवाद यो रेडियो अन्नपूर्ण अनि मर्स्याङदी रेडियो परिवारप्रति हार्दिक धन्यवाद र यो जुन मौका दिनुभयो यो मेरो लागि पनि अविस्मरणीय रहनेछ धन्यवाद नमस्ते
0: यिनै कुराकानी सँगसँगै साइनोको आजको श्रृंखला यति नै आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला रेडियो मर्संगी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टीमलाई धन्यवाद आजको कार्यक्रमबाट प्राविधिक मित्र सुजनलाई विशेष धन्यवाद दिँदै म मीना गुरूङ पनि बिदा हुन्छु तपाईँको साथ सुखद रहोस् नमस्कार

0: Bonia.
1: Extreme energy drink.
2: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
3: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: बैंकिंग फेमस बिले चौधरी एटीएम मोबाइल डे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल कर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो तने सतर्क तना ठजरे क्या बचेना सिद्धार्थ बैंगर क्याले जन हितरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन के तनाव दियो ए खुशी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495 94046 98130949
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज। एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
1: मुख्य खबर। मनसून नेपाल भित्र न ढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसूल बक्यौदा सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव, 88 करोड़ रूपियाँ भन्दा धेरै बक्यौता। वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक, सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजित। नेपाल खबरमा अब पूरा खबर। नेपालमा मनसून भित्रने औषध मिति आज अर्थात जून 13 तारीक हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा आसपास छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून नेपाल भित्रन ढिलाइ भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडा सैनिका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको औपचारिक रूपमा घोषणा गर्ने तयारी छ। पोहोर सरदर मितिभन्दा 15 दिन छिटो जेठ 16 मनसून नेपाल प्रवेश गरेको थियो, तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। यसैबीच आज कोशी प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। कोशी सहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा बाँकी पहाड़ी र तराई भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्रका पूर्वाधार बापतको महसूल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव गरेको छ। महासंघले बक्यौता रकम बुझाउने सम्बन्धी 7 दिने सूचना फिर्ता लिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आग्रह गरेको हो। लिमिटेडले गएको जेठ 25 बक्यौता रकम 7 दिनभित्र बुझाउन सूचना निकालेको हो। औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष इजाज आलमले बक्यौता सम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको जनाउँदै यो विषय निरूपण नभएसम्म महसूल उठाउने नाममा उद्योगीलाई दबाव नदिन आग्रह गर्नुभयो। अदालतबाट जे फैसला आउँछ उद्योगी मान्न तयार रहेको र त्यसबेलासम्म सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। देशका विभिन्न 10 औद्योगिक क्षेत्रमा झण्डै 700 उद्योग सञ्चालनमा छन्। महासंघले उद्योग बन्द हुँदा यस क्षेत्रमा आर्सित हजारौं श्रमिक र कर्मचारीको रोजगारी गुम्ने र बेरोजगारीको समस्या भयावह हुनेतर्फ चिन्ता व्यक्त गरेको छ। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरे बापत त्यहाँ सञ्चालित 300 उद्योगले 88 करोड़ रूपियाँ भन्दा बढ़ी महसूल भुक्तानी गर्न बाँकी रहेको लिमिटेडले जनाएको छ। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यताक्रमको आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस विषयमा रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामी छाने र लीलाराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यताक्रम अनुसार उम्मेद्वारलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परमादेश समेत दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग अर्थात रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको हो। हिजो बसेको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगत्तै मन्त्री स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयन सुरक्षा लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय दिल्ली बजारका प्रमुख, सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार समितिले चाँडोभन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। वर्षौंदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्री परिषदको निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको भन्दै वहाँले अब सबै सरकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिने पनि बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
2: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
3: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानको 24 वार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन भएको छ। यी पानको विधानमा भएको व्यवस्था अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वत अध्यक्षमा चयन हुनु भएको छ। वरिष्ठ उपाध्यक्षमा उत्तम बोलोन लामा तथा 7 उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुसन कर्मचार्य, विक्रम नेउपाने, नरेन्द्र वल्लभ पन्त, बलराम खतिवड़ा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभयो। महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा सबिना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुबेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञ मल्ल निर्वाचित हुनुभएको छ। कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त गरिएको छ। धेरै पदमा निर्विरोध निर्वाचित भए पनि कोषाध्यक्ष पदका लागि भने चुनाव भएको थियो। कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित हुनुभएको छ। यस्तै महिला सदस्यतर्फ ज्योति गैरे, संगीता धमला र प्रतिभा गेवाली निर्विरोध निर्वाचित हुनुभयो। खुला सदस्यतर्फ भरतमणि छत्कुल्ली, भरत खड्का, नारायण पौडेल, जगत बहादुर पोखरेल, जगदीश शिवाकोटी, पदम केसी, मिलन खड्का, बडन लामिछाने र अनुपाचार्य निर्वाचित हुनुभएको छ भने बाबुराम थापा, सुकुन्द ओझा, सन्तोष राज नेपाल, इन्दिरा पन्त र सोमनाथ कणेललाई सदस्यमा नियुक्त गरिएको छ। अब विदेशको खबर। इरान अमेरिका बीच तयार भइरहेको भनिएको समझदारी पत्रका मुख्य बुदा विभिन्न संचार माध्यमबाट सार्वजनिक गरिएको छ। इरानी सरकारी समाचार संस्था आईआरएनएले इरानको 14 बुदे प्रस्तावका आधारमा तयार गरिएको भनिएको मस्यौदाका केही प्रमुख विवरण सार्वजनिक गरेको हो। युद्ध अन्त्यका लागि प्रस्तुत खाकामा आणविक कार्यक्रमबारे इरानले तत्काल कुनै नयाँ प्रतिबद्धता नजनाउने जनाएको छ। त्यस्तै स्ट्रेट अफ हर्मुजको व्यवस्थापन तटीय देशहरूबीचको क्षेत्रीय समन्वयबाट मात्र हुने र अमेरिकाको कुनै प्रत्यक्ष भूमिका नहुने उल्लेख गरिएको छ। मस्यौदा पत्रमा उल्लेख भए अनुसार विदेशमा रोक्का गरिएका इरानको 24 अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति फुकुवा गर्नुपर्ने माग समावेश छ। यद्यपि संचार माध्यममा सार्वजनिक विषयहरू सम्बन्धित निकायले समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी रहेको बीबीसीको खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास अरागचीले अमेरिकासँग सम्झौता नजिक पुगेको र हर्मुजको जल डमरू पुनः खोल्ने विषय पनि समावेश रहेको बताउनु भएको छ। तर इरानको आणविक कार्यक्रममा वार्ता शुरू हुनेछ। यसैबीच इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्ने विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पूर्ण सहमति भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताउनु भएको छ। गएको फेब्रुअरी 28 इरानमा अमेरिका र इजरायली पक्षबाट आक्रमण शुरू भएसँगै इरानले जवाफी आक्रमण थालेको थियो। इरानले इजरायल र खाड़ीमा रहेका अमेरिकाका सहयोगी देशहरूमा आक्रमण गर्दै आएको छ। साथै विश्वको तेल र तरल प्राकृतिक ग्यासको लागि प्रमुख ढुवानी मार्ग हर्मुजको जल डमरूलाई उसले प्रभावकारी रूपमा बन्द गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजय शुरूआत गरेको छ। लस एन्जलस स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियन बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता बनाएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल थपे। पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकाको अग्रतालाई दोब्बर बनाए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियो भन्नी रियानले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा 1 फर्काए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजय शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराति 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:15 हैटी र स्कटल्याण्डले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सहआयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसून नेपाल भित्र न ढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। पूर्वाधार महसूल बक्यौता सम्बन्धी विषय आपसी समझदारीबाट टुंग्याउन प्रस्ताव, 88 करोड़ रूपियाँ भन्दा धेरै बक्यौता। वायु सेवा निगमको संचालक समिति नियुक्ति, सर्वोच्चद्वारा बदर, रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति गठन। इरान अमेरिका सम्भावित समझदारी पत्रका मुख्य बुदा सार्वजनिक सम्बन्धित निकायबाट समीक्षा तथा अन्तिम स्वीकृति दिन बाँकी। र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजय।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181, वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556943334955।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा निर्माण सम्पन्न भएका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ। यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालयले धोबी खोला, गुहेश्वरी र कोडकु लगायत क्षेत्रमा फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ। गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रमा प्रतिदिन 3,25,00,000 लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमताको निर्माण गरिएको छ। पीआईडी प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठले धोबीघाट र गुहेश्वरीमा निर्माण गरिएका प्रशोधन केन्द्र सञ्चालनको अन्तिम तयारीमा भइरहेको जानकारी दिनुभयो। काठमाडौँका नागरिकलाई दूषित पानीबाट हुने स्वास्थ्य जोखिमबाट जोगाउन एडीबीको सहयोगमा यी प्रशोधन केन्द्र निर्माण गरिएको हो। सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 2,00,000 रूपियाँ जरिमाना तिराएको छ। विभागले हिजो गरेको अनुगमनको क्रममा क्यान्टिनमा घुन लागेको 17 किलो चनाको दाल, ओसिएको 11 किलो नेपाली बदाम र 14 फुटेको अण्डा भेटिएको थियो। विभागको टोलीले 6,560 बराबरका ती अखाद्य वस्तु नष्ट गरेको छ। जीएनबी क्याफे ग्रुपले सञ्चालन गर्दै आएको क्याफेलाई विभागले जरिमाना गरेको हो। विभागले हिजै भक्तपुरको चाँगुनारायण नगरपालिका 3 को जयछुमा गणेश शुद्ध खानेपानी प्रणालीलाई खरिद बिल नराखेको पाएपछि 10,000 रूपियाँ जरिमाना तिराएको छ। हिजो विभागले काठमाडौँ उपत्यका विभिन्न 12 फर्म तथा व्यापारिक संस्थाको अनुगमन गरेको थियो। काठमाडौँको त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालले विदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ। नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यो अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सेवा उपलब्ध गराउँदै आएको हो। अस्पतालमा हरेक दिन बिहान 8:30 बजेदेखि बिरामी दर्ता शुरू हुने र दिउँसो 3 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा जाँच तथा उपचार सेवा प्रदान गरिने व्यवस्था गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकारी धर्मराज गोसाईले जानकारी दिनुभयो। अस्पतालमा दैनिक झण्डै 700 देखि 900 बिरामीले सेवा लिने गरेका छन् भने मोतीबिन्दु, रेटिना, जलबिन्दु तथा बाल आँखा रोग सम्बन्धी जटिल उपचार तथा शल्यक्रिया समेत नियमित रूपमा सञ्चालन हुने गरेको छ। र मानसिक स्वास्थ्य पेशाकर्मीहरूको सम्मेलन आज हुँदैछ। मानसिक स्वास्थ्य पेशाकर्मी समाज नेपालले आयोजना गरेको सम्मेलनमा मानसिक पेशासँग आबद्ध भएकाहरूलाई आफ्नो पेशामा देखिएका समस्या, मागको बारेमा आवाज उठाउन आग्रह गरिएको छ। समाजका अध्यक्ष उमेश चिवाकोटीले नेपालको मानसिक स्वास्थ्य क्षेत्रका विषय, अवसर, चुनौती, व्यावसायिक व्यवस्थापन तथा दीर्घकालीन विकासको लागि वकालत गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयो। बिहान 9 बजेको राष्ट्रिय र चारभन्जाङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मनसून नेपाल भित्र न ढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, आज कोशीका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। काठमाडौँको फोहोर पानी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी, नदीमा दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा। र नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि सञ्चालन। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445148।
2: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
3: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
3: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ। सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
5: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
6: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
5: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
6: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0664520209।

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0664250।

0: फलाम, आल्मुनियम, स्टील का संपूर्ण सामान सुपथ मूल्य में पाइन का साथ ही ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिशन र स्टील रेलिंग का कार्य दक्ष एवं अनुभवी कालीगर द्वारा प्रत्यक्ष निगरानी में जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माण का सामान होलसेल तथा खुद्रा मूल्य में पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेष नगरपालिका साथ यूनिवर्सल चोक लमसुङ। थप जानकारी का लागि सम्पर्क 0663-520-973, मोबाइल 97463-06-501।
2: तपाईको सन्तुष्टि हाम्रो चाहना।
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665-2019 0665-2370 वा 590-370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मङ्गलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्स बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856046662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California. Extreme energy drink.
1: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ रे साईली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
2: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
3: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
2: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
3: सम्पर्क मोबाइल 98460-9918, 98460-9918।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरे नि आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
8: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेट डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805067272।
9: बिस्तारै चलाउनुहोस् न भाइ, हतार गरेर कता पुग्नु छ र?
10: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
9: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
10: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8-13 लम्जुङ, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9855281186, फोन 0665220293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
12: एक्सट्रिम इनर्जी ड्रिंक टाइम टेक, अहिले ठीक 10 बजेको छ।
13: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 10 बजेको मर्स्याङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: रासोपा गण्डकी प्रदेश सभापतिमा त्रिपाठी निर्वाचित, वायु सेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, मनसून नेपालभित्र नढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखाको भनाई, र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजय शुरूआत, पाराग्वे 4-1 गोलले पराजित।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 0665909999, 98477969229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
5: ए साइली, घर बनाएर त लगभग 17-18 सौ त
6: के सकिन्थ्यो दिदी? अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
5: हाम्रै बेसीसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
7: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51-901।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएको छ। त्रिपाठीले अन्य 3 जना उम्मेद्वारलाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। यसअघि उहाँ प्रदेशसभाको महामन्त्री हुनुभएको थियो। उहाँसँगै यसअघि प्रदेश सभापति एवं सांसद रहेका राजन गौतम, माधव कडेल र हरिबहादुर कार्कीले प्रतिस्पर्धा गर्नुभएको थियो। त्रिपाठीले 234 मत ल्याएर विजयी हुँदा गौतमले 182 मत पाएका थिए। अर्का उम्मेद्वार माधव कडेलले 11 मत पाएका छन् भने हरिबहादुर कार्कीले जम्मा 2 मत मात्रै प्राप्त गर्नुभएको छ। राष्ट्रपतिको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको 51% मत पाउनुपर्ने व्यवस्था छ। त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएको निर्वाचन समितिका संयोजक डाक्टर राम गुरूङले जानकारी दिनुभयो। अधिवेशनमा कुल 780 प्रतिनिधि रहे पनि 437 जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए। सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारको गएको वैशाख 31 गते 5 जना सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्यताका क्रमका आधारमा नगरी छानी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। हिजो यस रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजालसले संयुक्त नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठा, रूपा लामिछाने र लीलाराज ढकाललाई नियुक्त गर्न निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यताका क्रमका अनुसार उम्मेद्वारहरूलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न परामर्श समेत दिएको छ। नेपालमा मनसून भित्रिने औसत मिति आज अर्थात जून 13 तारीक हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा आसपासमा छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रन ढिलाइ भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुडा सैनिक अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रिने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले मनसून भित्रिने अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रिएको आधिकारिक घोषणा गर्ने तयारी छ। पोहोर सरदर मिति भन्दा 15 दिन छिटो जेठ 16 मनसून नेपाल प्रवेश गरेको थियो, तर 15 दिन छिटो नेपाल भित्रे पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% वर्षा हुन्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि भनिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ। फिफा विश्वकप फुटबलमा आयोजक अमेरिकाले विजय शुरूआत गरेको छ। लस एन्जल स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीले पाराग्वेलाई 4-1 गोलले हराएको हो। खेलको पहिलो हाफमै अमेरिकाले 3 गोल गर्यो। खेलको 7 मिनटमा पाराग्वेका डेमियान बोबाडिल्लाको उपहार गोलबाट अमेरिकाले अग्रता लिएको थियो। त्यसपछि 31 मिनटमा फोलारिन बालोगुनले गोल थपे। पहिलो हाफको इन्जुरी समयमा फोलारिनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकाको अग्रतालाई तेब्बर बनाएका थिए। खेलको अन्तिम मिनटमा अमेरिकाका जियोभनी रियनले गोल थपे। पाराग्वेका लागि मौरिसियोले 73 मिनटमा गोल फर्काएका थिए। घरेलु भूमिमा 32 वर्षपछि विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजय शुरूआत गरेको हो। विश्वकप फुटबलमा आज मध्यराती 1:15 कतार र स्विजरल्याण्ड, 4:15 ब्राजिल र मोरक्को तथा भोलि बिहान 7:15 हाइटी र स्कटल्याण्ड खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनासँग 1-1 गोलको बराबरी खेलेको छ। अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप 2026 बिहिबार मध्यरातीबाट शुरू भएको छ। तीन देशका 13-16 रंगशाला हुने विश्वकप फुटबलको रौनदेखि सुरक्षाका विषय भने त्यहाँ मात्रै सीमित छैन। संसारकै लोकप्रिय मानिएको विश्वकप फुटबलको अवसरमा नेपालमा पनि प्रोजेक्टर मार्फत सामूहिक रूपमा खेल हेर्ने चलन चल्दै आएको छ। तर खेल हेर्ने क्रममा भौतिक सुरक्षा चुनौतीदेखि डिजिटल स्क्यामसम्मका घटना हुन सक्ने जोखिम पनि उत्तिकै छ। प्रशासनको अनुमति नलिई आफू खुशी सामूहिक प्रदर्शन गरी फुटबल हेर्दा झैझगड़ा हुने, चोरी तथा लुटपाटका घटना हुन सक्ने जोखिम रहन्छ। प्रशासनको अनुमति बिना मध्यरातीमा प्रोजेक्टर मार्फत सामूहिक रूपमा खेल हेर्दा केही भइहालेमा प्रशासनलाई जानकारी नहुने र बेलैमा प्रहरी समेत पुग्न नसक्ने हुँदा सुरक्षाको जोखिम हुने प्रशासनले बताएको छ। लामो समयदेखि स्थानीय अवरोध र असन्तुष्टिका कारण प्रभावित हुँदै आएको मर्सेङ्गी करिडोर 220 केभी प्रसारण लाइन आयोजनामा अन्तत स्थानीय सरकारवालासँग 12 बुधे सहमति भएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको उपस्थितिमा भएको छलफलमा नेपाल विद्युत प्राधिकरणको मर्सेङ्गी करिडोर 220 केभी प्रसारण लाइन आयोजना र अधिकार मंच बीच सहमति भएको हो। सहमति पत्रमा प्राधिकरणको तर्फबाट आयोजना प्रमुख नारायण रेग्मी र अधिकार मंचका अध्यक्ष खेमजङ गुरूङले हस्ताक्षर गर्नुभएको छ। गुरूङको नेतृत्वमा एफपिक नामबाट स्थानीय बासिन्दा 1 दशकदेखि आन्दोलनमा थिए। सहमति अनुसार भविष्यमा निर्माण हुने आयोजनाहरूमा आदिवासी तथा जनजातिका हक अधिकार सम्बोधन गर्ने गरी स्वतन्त्र अग्रिम जानकारी सहितको अवधारणालाई आत्मसात गर्ने, मानव बस्ती, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थललाई न्यूनतम असर पर्ने गरी प्रसारण लाइन निर्माण गर्ने तथा प्रभावित जगधनीका समस्यालाई सम्बोधन गर्ने निर्णय गरिएको छ। टावर मुनिको जग्गामा 100% मुआब्जा उपलब्ध गराउने तथा तार मुनि पर्ने जग्गाको क्षतिपूर्तिका विषयमा स्थानीयको मागलाई समन्वय मार्फत सम्बोधन गर्ने सहमति भएको छ। साथै मुआब्जा तथा क्षतिपूर्ति वितरण गर्दा कानून अनुसार जग्गाधनीलाई अधिकतम सहज हुने व्यवस्था मिलाइने भएको छ। आयोजनाको सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम प्रभावित समुदायको सहभागितामा सञ्चालन गर्ने, बजेट तथा खर्च विवरण पारदर्शी रूपमा सार्वजनिक गर्ने तथा जोखिममा रहेका समुदायलाई विशेष प्राथमिकता दिइने निर्णय गरिएको छ। त्यस्तै प्रसारण लाइन लाइनबाट कुनै मानवीय पशुपंक्षी तथा वातावरणीय क्षति भए प्रचलित कानून तथा नेपाल विद्युत प्राधिकरणको क्षतिपूर्ति निर्धारण समितिको निर्णय अनुसार क्षतिपूर्ति उपलब्ध गराइने सहमति भएको छ। सहमतिसँगै स्थानीय पक्षले निर्माण कार्यमा सहयोग गर्ने र आयोजनाको काममा अवरोध पुग्ने गतिविधि नगर्ने प्रतिबद्धता जनाएको छ। सहमतिपछि हालसम्म अवरूद्ध रहेको आयोजनाको निर्माणमा सहज रूपमा अगाडि बढ़ने र सहमति कार्यान्वयनमा सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने अधिकार मंचका अध्यक्ष खेमजङ गुरूङले बताउनुभयो।
8: विश्वकै हाइटेन्सन लाइन जो लगजुङमाबाट बन्दै थियो, यो मनङदेखि लिएर भरतपुरसम्म जो बन्दै थियो, यसमा चाहिँ जनताको अधिकार या आदिवासी जनजाति र स्थानीय जनताको अधिकारको लागि यो अन्तर्राष्ट्रिय कानून प्रदत्त अधिकार यो एफपी भन्छ फ्री प्रायर इन्फर्म कन्सेन्ट स्वतन्त्र अग्रिम जानकारी सहितको मन्जुरीको लडाइँ मुद्दा लिएर लडाइँ आन्दोलन गरेको र आन्दोलनको क्रममा धेरै उता चढाव भयो। पुरा इन्टरनेसनल हाइलाइट पुरा युरोपियन युनियन जम्मा हाइलाइट भयो के यस्तै अन्तर्राष्ट्रियकरण भयो र अहिले आएर 10 वर्षको यो आन्दोलनपछि आज आएर बल्ल हाम्रो चाहिँ एउटा त्रिपक्षीय सहमतिको रूपमा चाहिँ परियोजना पक्ष हामी पीड़ित पक्ष र राज्य पक्षको एउटा सहमति भयो र यो चाहिँ एकदमै जेन्युन केस थियो र अब आउने भविष्यमा पनि चाहिँ आदिवासी जनजाति लगायतका स्थानीय जनताले उठाएको जो एफपीको कुराहरू छ त्यो चाहिँ अब अनिवार्य रूपमा लमजुङमा लागू हुने चाहिँ प्रतिबद्ध सही चाहिँ आज 11 बजेमा सही गरेर हस्तान्तर गर्यो।
0: यस सहमतिले ऐतिहासिक सफलता भएको र यसले लामो समयदेखि रोकिएको लमजुङ खण्डको प्रसारण लाइन निर्माण कार्य अब निर्वध रूपमा अघि बढ़ने आयोजना प्रमुख नारायण रिग्मीले बताउनुभयो।
9: विगत लामो समयदेखि चाहिँ यो लमजुङ जिल्लामा एफपी तथा अधिकार मञ्चको तर्फबाट विद्युत प्रसारण लाइनको चाहिँ निर्माणमा विभिन्न मागहरू राखेर चाहिँ उहाँहरूले भनेको चाहिँ यसमा चाहिँ अवरोध गर्नुभएको थियो। उहाँहरूका पनि मागहरू थिए अनि आज धेरै लामो समयको निरन्तर प्रयासपछि एउटा सहमतिमा पुगेका छौं। 12 बुँदे सहमति, त्यो 12 बुँदामा चाहिँ उहाँहरूका मागहरूलाई हामीले चाहिँ कसरी सम्बोधन गर्ने भन्ने विषयहरू राखिएको छ। हाम्रो नीति नियम ऐन कानूनको परिधिभित्र रहेर हामीले उहाँहरूलाई चाहिँ दिन सकिने कुराहरूलाई चाहिँ हामी सिडिओ साहबकै रोभरमा बसेर एउटा सहमति गरेका छौँ। यो सहमति कार्यान्वयन पनि गर्ने र यो लामो समयदेखि चाहिँ रोकिएको यो लमजुङ जिल्लाको यो प्रसारण लाइनको चाहिँ निर्माण कार्यलाई चाहिँ बिना अवरोध चाहिँ काम अगाडि बढाउने विषयमा सहमति भएको छ। यसले गर्दाखेरि चाहिँ यो विद्युत प्राधिकरणको चाहिँ यो मनाङदेखि भरतपुरसम्मको 112 किलोमिटर लामो प्रसारण लाइन चाहिँ बन्नेछ र 1600 मेगावाट क्षमता बोक्न सक्ने यो प्रसारण लाइनले गर्दाखेरि विभिन्न आइपिपीहरूले चाहिँ उत्पादन गरेको चाहिँ बिजुली खेर जाँदैन, समयमा प्रसारण लाइन सम्पन्न गर्यौं भने यो एकदम ऐतिहासिक कदम भएको छ। अब हामी कसरी अगाडि बढ्छौं भन्दाखेरि सिडिओ साहबले पनि निर्देश गर्नुभएको छ, त्यसलाई पनि हामीले चाहिँ फलो गर्दै उहाँहरूका कुराहरूलाई पनि हामीले चाहिँ समाधान गर्दै हामी अगाडि बढ्छौं। अब हाम्रो निर्माण काम अगाडि बढ्छ।
0: वर्षाङ्गी करिडोर अन्तर्गत मनाङदेखि लमजुङ तनहु गोर्खा हुँदै चितवन जिल्लामा 220 केभी राष्ट्रिय विद्युत प्रसारण लाइन निर्माणको क्रममा रहेको छ। कुल 112 किलोमिटर लामो सो आयोजनामा वर्षाङ्गी नदी र आसपासका निर्माण भएका र निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत जडान गरिने आयोजनाले जनाएको छ। लमजुङ सदरमुकाम बेसी शहरमा शुक्रबार ई कमर्स सम्बन्धी जनचेतनमूलक कार्यक्रम भएको छ। हुलाक सेवाको विस्तार, सेवाको आधुनिकीकरण तथा डिजिटल कारोबार बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले हुलाक सेवा विभागले जिल्ला हुलाक कार्यालय लमजुङको समन्वय तथा सहजीकरणमा कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा ई कमर्सको बढ़दो प्रयोग, अनलाइन कारोबारका अवसर तथा हुलाक सेवा मार्फत वस्तु तथा सामग्रीको सुरक्षित ढुवानी र वितरण प्रणालीबारे जानकारी प्रदान गरिएको थियो। जिल्ला हुलाक कार्यालयका प्रमुख श्याम विक्रम नेपानेले लमजुङ जिल्लामा हुलाक सेवा प्रवाह तथा हुलाकको इतिहासबारे संक्षिप्त जानकारी गराउनु भएको थियो भने हुलाक सेवा विभागका निर्देशक सपना कुमारी भट्टराईले नेपालमा हुलाक विभागको स्थापना, विभागमा तहतको संरचना, कानूनी र नीतिगत व्यवस्था, नेपाल व्यापार एकीकृत रणनीतिक लगायतका विषयमा प्रस्तुतिकरण राख्नु भएको थियो। कार्यक्रममा डिजिटल प्रविधिको प्रयोग मार्फत स्थानीय उत्पादनलाई अनलाइन बजारसँग जोड्न सकिने सम्भावना, हुलाक सेवाको प्रभावकारी उपयोग तथा आधुनिक सेवाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो। पछिल्लो समय ई कमर्सको दायरा तीव्र रूपमा विस्तार भइरहेको बेला ग्रामीण क्षेत्रका व्यवसायी तथा सेवाग्राहीलाई समेत डिजिटल कारोबारमा आबद्ध गराउने हुलाक कार्यालयका सेवा प्रभावबारे जानकारी गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो। हुलाक कार्यालयको सेवा तथा ई कमर्स सम्बन्धी सहभागीका जिज्ञासा सम्बोधन गर्दै हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले समय सापेक्ष ऐन नियममा परिवर्तन हुन नसक्दा केही समस्याहरू देखिएको बताउनुभयो। ई कमर्स जस्तो नयाँ विषयलाई कार्यान्वयन गर्न सबै पक्षको साथ सहयोगको आवश्यकता ओल्याउनुभयो। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालले हुलाक कार्यालयले प्रवाह गर्ने सेवाका बारेमा जनसमुदाय जानकार नहुँदा पनि जति सेवा पाउनुपर्ने हो सो उपलब्ध हुन नसकेको धारणा राख्नुभयो। यद्यपि भौगोलिक विकटता र जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या उत्पन्न हुने उहाँको भनाई थियो। कार्यक्रममा सरकारी कर्मचारी, स्थानीय सरकारवाला, व्यवसाय तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले डिजिटल कारोबारको विस्तारसँगै हुलाक सेवाको प्रभावकारी उपयोगले स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधि प्रवर्धनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन विभागका किशोर विश्वकर्माले गर्नुभएको थियो। बेसीसह नगरपालिका वडा नम्बर 11 आर्थिक वर्ष 2082-83 को वार्षिक समीक्षा तथा आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ। वार्षिक समीक्षा कार्यक्रममा वडाभित्र केही नयाँ तथा उदाहरणीय काम गर्ने संस्था, समूह र कृषि फार्महरू, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू, विद्यालयहरू, एसईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, राष्ट्र सेवक, कर्मचारी, सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरू तथा आमा समूहहरूलाई वडाले सम्मान गरेको छ। विभिन्न राजनैतिक दलका प्रमुख, आमा समूह, टोल सुधार समितिका प्रतिनिधि तथा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रम वडा अध्यक्ष शिवप्रसाद जोशीको अध्यक्षता एवं बेसीसह नगरपालिकाका कार्यवाहक प्रमुख पद्मा गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी र योजना अधिकृत मेघेन्द्र पोखरेल, वडा स्थित विभिन्न राजनैतिक दलका प्रतिनिधि, टोल सुधार समितिका संयोजक, आमा समूह तथा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्षले सीमित बजेटका बावजूद पनि वडाका सबै क्षेत्र र समुदायलाई समेटेर विकास तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन निरन्तर लागि परेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि सबै पक्षको सुझाव र सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ़ने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा सहभागी आमा समूहले विशेष गरी महिलाहरूलाई सिपमूलक तालिम उत्पादन मूलक कार्यक्रममा सहयोग, सामूहिक खेती मा सहयोग गर्नुपर्ने, ओडामा कोशीली घर निर्माणको माग गरेका छन्। 11 टोल रहेको उक्त ओडाका स्थानीयले सामुदायिक भवन, कुलो बाटो निर्माण, सड़क कालोपात्री गर्नुपर्ने लगायतका योजनाहरू माग गरेका छन्। कार्यक्रमको सञ्चालन वडा सचिव उषा खत्रीले गर्नुभएको थियो। स्थानीय विकास, सहभागितामूलक योजना निर्माण तथा उत्कृष्ट कार्य गर्ने व्यक्ति र संस्थाहरूलाई सम्मानले वडाको समग्र विकासमा सकारात्मक सन्देश दिनुका साथै स्थानीय सहभागिता वृद्धिमा सहयोग पुग्ने सहभागीहरूले बताएका छन्। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सेङ्गदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
10: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
11: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
10: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
12: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैची, जिम्बू, मसौरा, चियापत्ती, स्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
13: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
14: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
15: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
16: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
15: यसलाई शोक नमान्नु साथी। सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
16: ए हो र?
15: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
16: बाप्रे, यति धेरै जोखिम?
15: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
17: सुर्तिजन्य पदार्थ र मदिराको सेवन नगरौं। गुलियो नुनिलो तथा चिल्लो कम खाऊ। शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं। फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं। नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
18: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
19: डर लाग्नु, निद्रा नलाग्नु,
18: अनौठा विचार आउनु,
19: निराशा बढ्नु, खुसी नहुनु,
18: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
19: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
18: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
19: छटपटी हुनु, चिटचिट पसिना आउनु,
18: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
19: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
18: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
19: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊं।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
20: सुर्बी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
21: नमस्कार नानी। नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
20: धन्यवाद काका।
21: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
20: किन नहुनु नि काका? एक, क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
21: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
20: हो नि काका। विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा, वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा, वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
21: हजुर हजुर।
20: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
17: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: विश्रामपछि स्वागत छ बबाकी समाचार। नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटि लमसुङको बैठकले सीमा विपद जोखिम, सुकुम्बासी व्यवस्थापन र महँगी नियन्त्रण लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै चार बुँदे प्रस्ताव पारित गरेको छ। विशेषहरी स्थित एमाले जिल्ला कमिटि लमसुङको कार्यालयमा शुक्रबार बसेको बैठकले सुपर अल्निनोका कारण सम्भावित प्राकृतिक विपद, राष्ट्रिय सीमा सम्बन्धी विवाद, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या र मूल्य वृद्धिका विषयमा सरकारले आवश्यक कदम चाल्न आग्रह गरेको हो। मौसमविदहरूले यस वर्ष सुपर अलनिनोका कारण खडेरी अतिवृष्टि तथा हावाहुरी जस्ता विपद पर्न सक्ने पूर्वानुमान सार्वजनिक गरेको उल्लेख गर्दै बैठकले सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले प्रभावकारी पूर्व तयारी गर्नुपर्ने जनाएको छ। नागरिकले पनि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै प्रधानमन्त्रीले संसदमा देशको सीमा सम्बन्धी विषयमा गलत सूचना प्रस्तुत गरेको भन्दै बैठकले त्यसप्रति आपत्ति जनाएको छ। बैठकले सम्बन्धित अभिव्यक्तिप्रति आत्मआलोचना गर्दै संसदको अभिलेख सच्याउन प्रधानमन्त्रीसँग माग गरेको छ। बैठकले वर्षायामका बेला विस्थापित भएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई सुरक्षित र स्थायी आवासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। उनीहरूको पुनस्थापन र संरचनाका लागि तत्काल पहल आवश्यक रहेको प्रस्तावमा उल्लेख छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि उपभोग्य वस्तुको भाव बढ़दा आम नागरिक प्रभावित भएको भन्दै बैठकले मूल्य वृद्धि नियन्त्रण गर्न तथा राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ। बैठकले आर्थिक तथा सामाजिक चुनौती समाधानमा सरकार प्रभावकारी हुन नसकेको निष्कर्ष निकाल्दै जनताका पक्षमा निरन्तर आवाज उठाइरहने निर्णय पनि गरेको जनाएको छ। बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जमीन्द्र मानघलेले वर्तमान सरकार जनसरोकारका विषयमा संवेदनशील बन्न नसकेको आरोप लगाएका छन्। राष्ट्रिय र जनजीविकासँग जोड़िएका मुद्दामा पार्टीले सदन र सड़क दुवैबाट दबाव सिर्जना गर्नुपर्नेमा उनले जोड़ दिए। बैठकमा नेकपा केन्द्रीय सदस्य कृष्ण प्रसाद अधिकारी, गण्डकी प्रदेश सचिवालय सदस्य लक्ष्मी देवी अधिकारी, पार्टी गण्डकी प्रदेश कमिटी सदस्य महेन्द्र लाल श्रेष्ठ, जिल्ला कमिटी उपाध्यक्ष जित बहादुर गुरूङ लगायतले पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध विस्तारका विषयमा धारणा राखेका थिए। नेकपा एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी लमझुङका संयोजक सुभाष पौडेलको अध्यक्षतामा बसेको बैठकमा सह संयोजक जनकराज मिश्रले स्वागत मन्तव्य राखेका थिए। बैठकको सञ्चालन सचिव कृष्ण आचार्यले गरेका थिए। लमझुङको मर्सङ्गी गाउँपालिका सात अन्तर्गत गाँधी बजार क्षेत्रमा सार्वजनिक सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले आठवटा सीसी क्यामेरा जडान गरी सञ्चालनमा ल्याइएको छ। आधुनिक प्रविधिको प्रयोगले सामाजिक अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा, अभिवृद्धि तथा शान्ति सुव्यवस्था कायम गर्न सीसी क्यामेराले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष अर्जुन गुरूङको भनाइ छ। अध्यक्ष गुरूङका अनुसार सीसी क्यामेरा प्रणालीलाई सार्वजनिक सम्पत्तिको रूपमा संरक्षण गर्न तथा यसको प्रभावकारी सदुपयोगका लागि स्थानीय वासीहरूको सहयोग आवश्यक रहेको बताउनुभयो। समुदायको सक्रिय सहभागिताले मात्र सुरक्षित व्यवस्थित र सभ्य समाज निर्माण सम्भव हुने उहाँको भनाई थियो। होडा कार्यालय परिसर, बजार क्षेत्र, बस पार्क, मुख्य सड़क तथा भित्री सड़कहरूमा जडान गरिएका क्यामेरा मार्फत क्षेत्रका गतिविधिमाथि निगरानी राख्न सहज हुने अपेक्षा गरिएको पालिकाले जनाएको छ। यसबाट आपराधिक गतिविधि न्यूनीकरण, दुर्घटना नियन्त्रण तथा अन्य सुरक्षा चुनौतीहरूको व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास लिएको छ। स्थानीय तहले प्रविधि मैत्री तथा नागरिक मैत्री समाज निर्माण गर्ने सहित अघि बढ़ाइएको यस पहलले गाँधी बजार क्षेत्रलाई अझ सुरक्षित, व्यवस्थित र आधुनिक बनाउन महत्वपूर्ण योगदान पुग्ने प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले बताउनुभयो। बेसीसह नगरपालिका एघारका गर्भवती तथा सुत्केरी आमाहरूका लागि पोषण प्याकेज वितरण गरिएको छ। रामचोक, बुढ़ीकुवा र तिलाहार हेल्थ पोस्टमा 1,000 दिने गर्भवती तथा सुत्केरी आमाहरूका लागि पोषण प्याकेज वितरण गरिएको हो। बेसीसह नगरपालिकाको आर्थिक सहयोगमा वडाभित्रका 36 गर्भवती तथा सुत्केरी आमाहरूलाई पोषण प्याकेज वितरण गरिएको हो। सोही कार्यक्रममा नगरपालिकाले प्रदान गर्दै आएको सुत्केरी आमाहरूलाई प्रति व्यक्ति रू 3,000 आर्थिक सहयोग समेत प्रदान गरिएको थियो। चितिथल स्वास्थ्य चौकीको आयोजना गरेको उक्त कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकीका प्रमुख कालिका ढकाले गर्नुभएको थियो। वडा अध्यक्ष शिवप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य विजय सेडाई, स्वास्थ्य कर्मीहरू तथा महिला स्वास्थ्य स्वयंसेवकहरूको सहभागिता रहेको थियो। कार्यक्रम मार्फत लाभान्वित सम्पूर्ण आमाहरूलाई आफ्नो तथा शिशुको स्वास्थ्यप्रति सचेत रहन, सन्तुलित तथा पोषणयुक्त आहार सेवन गर्न र स्वास्थ्य जीवनशैली अपनाउन आग्रह गरिएको छ। स्वस्थ आमा र स्वस्थ शिशुको आधार परिवार र समुदायबाट नै शुरू हुने भएकोले पोषण र स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएको थियो। म खरसाङदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: राष्ट्रपा गण्डकी प्रदेश सभापतिमा त्रिपाठी निर्वाचित, वायुसेवा निगमको संचालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर, मनसून नेपालभित्र न ढिलाई, अवस्था अध्ययन गरिरहेको महाशाखको भनाई, र विश्वकप फुटबलमा आयोजक अमेरिकाको विजयी शुरूआत, पाराग्वे 4-1 गोलले पराजित। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: आया मरे नि आमा, आया नि आया।
7: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
2: सम्पर्क फोन 9849068924, 9850386780।
9: मर्संग एफएम 95 मेगाहर्ज।

0: अनुभव दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेषिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949932।
2: हाम्रो शाखा भेषिसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: नेपाल ऋण खप्पै बिमगान्छ, क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटे साडा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
7: तीन गुना लाना टुला
6: हुलास मुसम अर्कुतिल दमाइसे।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania.
1: Extreme energy drink.
2: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: अहिले बिहानको ठिक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
7: सम्पर्क मोबाइल नम्बर 98464 95 0 74 र 98 0 65 58 0 74।

0: Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059260।
3: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: Media Extreme Energy Drink.
1: Bulat jal balum in bunala na dula.
2: To Nepal rin khapai bhi mangacha. Kyal balum pravidhi se soba aluminium coating. Sadathin rangin jasta pata. Bulas pura color. Chhan banda tin guna badi viswasniya pratirodhatmak thin lanan tuba mila.
1: In bunala na dula.
2: Bulas musam arkutil damaise.
3: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साईली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
4: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
5: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
4: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा म्याट, तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
5: सम्पर्क मोबाइल 9846098 9846098।
7: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
8: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: रेडियो रेडियो मर्सेंगी एफएम 95 मेगाहर्ट्ज
1: संतोष जी तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
2: धन्यवाद संजय जी हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ अझै यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुस् न त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
3: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्यालडोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
4: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
5: बसलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
6: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 98463538
7: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
8: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
9: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा सल्लेखी

0: गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्समा राखिन्छ।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813094932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46244।
2: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
3: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
2: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
0: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 98560-46662।
4: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0660 40 21 23, 40 21 24, मोबाइल 98 41 45 14 48।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
1: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
1: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
0: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
1: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675201900 0675203070 वा 590370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
5: नेपाल ऋण खप्पै बिमगाछ क्यालभोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमिला
6: तीन गुना लाना टुला
5: हुलास मुसाम अर्कुतिल दमाइसे।

0: Heliconia. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो विकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।
8: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
11: नेपाल सरकार विज्ञापन बोर्ड। आधार मज

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ। सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेटौनु हरि ल अब दुलाले दुलाले सिन्दुर हाल्ने
1: ओ अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801677246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसहर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Mania.
1: Extreme energy drink.
2: ए साईले, घर बनाएर त लगभग 17-18 सौ त
3: के सकिन्थ्यो दिदी? अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
2: हाम्रै बेचेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार अल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त अल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
4: हजुर, अल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
5: 3-स्टार अल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
7: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारी लागि सम्पर्क 0665-99-99-94-77-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
8: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
9: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
8: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
9: ल भइहाल्छ नि नानी।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
11: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
10: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक। फोन 0665-20-120, मोबाइल 98460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
12: मर्सङ्गदेव 95 मेगाहर्ज।

0: Ayah, modern ya ma. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98490-68924 98450-36780
4: अब सुन्नुहोस् पूरा समाचार
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
5: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
5: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
4: मद्यपान र धूम्रपान सेवन नगरौं
5: स्वस्थ रहौं सुख

0: नयाँ जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ब्याङ्किङ खैमत बिले चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषय न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषय ब्याङ्दे निल पर्दिमो न्यो ताने सतर्क तना ठजरे क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
4: सुरबी काका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
5: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
4: धन्यवाद काका।
5: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन् धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
4: किन नहुनु नि काका? ए, क्यान्सरको जोखिम बढाउने तत्त्वहरू भनेको धुम्रपान तथा सुर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्त्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
5: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
4: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाँठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
5: हजुर हजुर,
4: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
6: सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: यो मोबाइलले पनि तनावै दियो भने?
8: हैन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
11: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787।

0: थ्याङ्क्स।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460054
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
4: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065267272

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: हेलो हाई गुड आफ्टरनून नमस्ते एवरीवन. आज चाहिँ तपाईहरुको कार्यक्रम प्रस्तुतता म दिलु रहेको छु भने आज चाहिँ हामीलाई प्राविधिकमा साथ दिदै हुनुहुन्छ दिपेशले. आज चाहिँ कार्यक्रम प्रस्तुतता म दिलु भएर आएको छु. आफ्टर लङ टाइम पछि तपाईको माझ प्रस्तुत हुन पाउँदा मलाई एकदम खुशी लागेको छ. आज चाहिँ शनिबार रहेको छ र हाम्रो मर्स्याङ्गदी कल टाइम चाहिँ सातै दिन सातै बार एकदेखि दुई बजीसम्म रहनेछ. तपाईहरूले चाहिँ कल गरेर मसँग जोडिन सक्नुहुनेछ. आजको बसाई चाहिँ शनिबार रहेको छ. शनिबारको बसाई चाहिँ तपाईले खुल्ला गीत गाउन सक्नुहुनेछ. यति भन्दै हाम्रो फर्स्ट कलर जोडिनु भएको छ. हेलो नमस्ते.
1: हेलो गुड आफ्टरनून छाजलो नमस्कार.
0: छाजलो होइन है, म चाहिँ लस्तो फ्याफुल्ला हो कृष्णजी.
1: ओ फ्याफुल्ला
0: लस्तो फ्याफुल्ला के गर्दै हुनुहुन्छ?
1: बसी बसाई हो.
0: ए बसी बसाई, धेरै पछि आए है म त.
1: अन्त
0: स्वागत गर्नु हुँदैन मेरो?
1: वेलकम.
0: अनि खाजा खानुभयो त?
1: हजुर, खाने बेला भएको छैन, दुई बजीतिर हो.
0: ए कतिको गर्मी छ कृष्णजी त्यता?
1: ठिक ठिकै छ भनौँ, घाम लागेर छ, साह्रै गर्मी नि छैन, हावा नि चलिरहेछ. बेसरतिर घाम लाग्दै होला?
0: होइन यहाँ पनि ठिक्कको छ, त्यति घाम पनि लागेको छैन, साह्रै चिसो पनि भएको छैन. अनि खाजा खानु भएको छैन है?
1: खाएको छैन, दुई बजीतिर खाने हो.
0: के खानुहुन्छ त नि?
1: अब खै के हुन्छ, अब विचार गर्नु पर्ला.
0: यता रेडियोतिर नि आउनुहोस् होला कोसीले लिएर.
1: ओहो घाममा कहाँ आइरहनु अहिले.
0: हजुर आउनुहोस् न है.
1: ल ल हुन्छ ल.
0: अनि आमा के गर्दै हुनुहुन्छ?
1: घरमै घुमिरहेछ.
0: घुम्दै हो र?
1: अब बाहिर जाउँ भन्ने घाम लाग्छ के रे.
0: कसरी घुम्दै, फनाना घुम्दै हुनुहुन्छ कि बजारतिर डुल्दै हुनुहुन्छ?
1: बजारतिर कहाँ डुल्न जाने घाममा, कहिले माथिल्लो तलमा चढ्छ, कहिले चढ्छ.
0: भनेपछि यताउति गर्दै हुनुहुन्छ. अनि कृष्णजी
1: हजुर
0: कस्तो लागिरहेको छ त नि मसँग फेरि पनि बोल्न पाउँदा कल टाइममा?
1: एकदम बाप तर घिउ खाएको त्यही लाग्छ.
0: घिउ खाएको जति भनेपछि मिठो भयो होला आजको बसाई. थाहा छ कि थाहा छैन?
1: 100% थाहा छ कि रे, तर अब ढङ्ग नभए पनि अब जिताउनै पर्ने हो कि रे. है
0: परिहाल्यो नि, ढङ्ग त छ होला हो.
1: ढङ्ग त छैन, तै पनि
0: छ, किन छैन,
1: नियमको पालन त गर्नै पर्यो कि रे. है
0: परिहाल्यो नि.
1: ल त जानी नजानी दुई टुक्क गाइदिन्छ नि त है.
0: कुन छ गाउनुहोस्?
1: यो मायाले के भन्यो.

0: यति भन्न चाहे।
1: ओहो कृष्णजी, धेरै मिठो गाउनु भयो त गीत।
0: हो र
1: हो नि, आउँदैन भन्दा भन्दा यति मिठो गाइदिनु भयो।
0: बेसरै आइपुग्यो है?
1: आएको छैन, बेसर त आएको छैन कि।
0: मान्छे नआए नि अवस्था आइपुग्यो नि।
1: आयो आयो, मनमा लाग्यो तपाईँको गीतले, फुलमा भमरा होइन त?
0: हो
1: हजुर। अनि अरू भन्नुहोस्, के छ हालखबर कृष्णजीको?
0: हजुर ठिकै छ, सबै
1: ठिकै छ र?
0: हजुर
1: साँच्चै हो?
0: हो
1: भन्छ, ठिकै हुनु पर्यो है जहिले।
0: हजुर
1: ल, अब चाहिँ छुट्टिनु पर्छ ल।
0: हस्,
1: आजको कार्यक्रमको बसाइबाट कसलाई सम्झिने?
0: अब सम्झिनै पर्छ सबभन्दा पहिला तपाईँलाई
1: धन्यवाद।
0: अब दुईजना जीबाट रहेछ, अनि यहाँ प्राविधिक साथ दिने दिपेशजीलाई,
1: हजुर,
0: अनि मर्स्याङले होल टिमलाई,
1: हजुर,
0: अनि साथीहरू कृष्ण गुरुङ, चन्द्र लामा, गायक याम तारु मगर, केगु छेत्री, लक्ष्मी रतन मिश्रा, शङ्कर श्याम, राम देव, सुषमा दिदी, कामना शोभा सरस्वती, गायिका मिठु, आइतश्री मुना सलिना, नाम लिएको नलिएको सबैलाई सम्झिँदै, रेडियो सुनिरहनुहुने सबैलाई सम्झिँदै बिदा हुन्छु। हस् त, बाबाई।
1: हुन्छ, बाई बाई। हजुर, हामीसँग जोडिनु भएको भर्खरै मात्रमा कृष्णजी, उहाँले चाहिँ मिठो गीत गाएर जानुभयो। तपाईँ पनि जोडेर मिठो मिठो गीत गाउन सक्नुहुनेछ, जसको लागि हजुरले 0665202020 डायल गरेर मसँग जोडिन सक्नुहुनेछ। र म चाहिँ तपाईँको प्रतीक्षामा बसिरहेको छु। हामीसँग चाहिँ कृष्णजी जोडेर पनि गइसक्नु भएको छ, उहाँले चाहिँ आफ्नो साथी तथा मित्र सबैलाई सम्झेर गइसक्नु भएको छ। तपाईँ पनि गीत गाएर सम्झिन सक्नुहुनेछ। यति भन्दै तपाईँको माझमा मिठो साङ्गीतिकको सिली राख्न चाहन्छु, सुनेर साथ दिनुहोला।

हेलो वेलकम छ फेरि पनि तपाईलाई रेडियो मर्सिङ लीमा फेरि पनि म स्वागत गर्दछु फेरि पनि हामीसँग कोही साथी जोडिनु भएको छ हजुर नमस्ते हेलो

0: हेलो दोस्तों, नमस्ते हजुर।
1: हेलो, यति सुरिलो मिठो गीत गाएर
0: हजुर गीतै बिर्सिरहे।
1: यति मिठो गीत गाउनु भए त को हुनुहुन्छ?
0: हजुर, म खुदी बजारदेखि मुना गुरुङ।
1: हेलो मुनाजी।
0: हजुर
1: सन्चै हुनुहुन्छ?
0: हजुर सन्चै छु। अनि तपाईँहरू सन्चै हुनुहुन्छ? धेरै दिनपछि जोडेको, कस्तो गीतै बिर्स्यो हौ।
1: होइन, राम्रो सुनेको थियो, राम्रै थियो।
0: कार्यक्रम नसुनेको पनि, व्यस्त व्यस्त नि बस्यो, अनि त्यही भएर कार्यक्रम सुन्न नपाएको। आज यसो सुनेको, कार्यक्रम आएर यसो जोड दिउँ न त भनेर फोन गरेको त गीतै बिर्सिएर।
1: हजुर मुनाजी, म पनि धेरै पछि जोडेको ल।
0: ए हजुर
1: हजुर, अनि के गर्दै हुनुहुन्छ?
0: म यतिकै घरतिर नै छु।
1: घरतिर नै हुनुहुन्छ?
0: हजुर।
1: कतिको गर्मी भएको छ खुदीतिर?
0: यतातिर ठिकै छ, अब खोलाको छेउतिर छ, अलिअलि गर्मी पनि भइरहेछ, शीतल पनि भइरहेछ।
1: ए भनेपछि आज गजबको दिन छ है।
0: हजुर
1: हजुर। मुनाजी खाजा खानुभयो?
0: खाजा छैन, अब खाने एकछिनमा।
1: यति मिठो गीत गाउनु भयो त आज त, धेरै दिन पछि जोडियो यता पनि।
0: हजुर।
1: अनि मुनाजी?
0: हजुर।
1: अरू के छ हालखबर?
0: अरू सबै ठिकै छ, यस्तै हो, ठिकै छ। तपाईँको सुनाउनुहोस्।
1: हजुर मेरो पनि एकदमै ठिक छ। अनि कति दिन पछि जोडिनु भयो यता कल टाइममा?
0: धेरै पो भयो होला हौ।
1: म पनि धेरै पछि जोडिएको, अब साथीहरू सबै बिर्सिसके मैले पनि।
0: ए
1: हुन त प्राविधिकमा चाहिँ हुन्थे हुन त।
0: ए हजुर
1: हजुर, म को होला यसो विचार गर्नुहोस् त।
0: बिर्स्यो होला। सुधा हो?
1: होइन, सुधा त पक्कै होइन।
0: मलाई धेरै भयो कि फोन पनि नगरेर हुनाल।
1: हजुर
0: कस्तो मनमा आएछ मुखमा नाम के
1: सोच्नु सोच्नु उसको होला।
0: बिर्से भन्नु त
1: म चाहिँ दिलु।
0: ए प्राविधिकमा आएर छ नि, कार्यक्रममा नआएर पनि होला दिदी।
1: हजुर हजुर, धेरै पछि जोडिनु भयो है हजुर पनि।
0: हजुर हजुर
1: हजुर। मिठो गीत गाउनु भयो, हजुरको मिठो गीतबाट कसलाई सम्झिन चाहनुहुन्छ आजको बसाइबाट?
0: फर्स्ट अफ अल त तपाईँकै लागि, अनि टेक्निसियन भाइको लागि,
1: हजुर,
0: अनि रेडियो मर्सनी होल टिमको लागि, अनि मेरो घर परिवारको लागि, अनि मेरो सम्पूर्ण साथीहरूको लागि, मलाई मुनानेर चिन्ने नचिने, माया गर्ने घृणा गर्ने सम्पूर्णको लागि भन्दै छुट्टिन्छु। नमस्ते, बाई बाई।
1: नमस्ते, बाई बाई मुनाजी। हजुर हामीसँग मुनाजी जोडेर गइसक्नु भएको छ। उहाँले चाहिँ सुरिलो आवाजमा गीत गाउनु भएको छ, तपाईँ पनि गाउन सक्नुहुनेछ। हामीलाई चाहिँ धेरैजनाले कमेन्ट गर्नुभएको छ, हामी चाहिँ कमेन्ट तर्फ लाग्नेछौ। हामीलाई चाहिँ धर्मराजजीले कमेन्ट गर्नुभएको छ, नमस्ते शुभ दिन, अनि हात जोडेको स्टिकर पठाउनु भएको छ। नमस्ते धर्मराजजी, सन्चै आरामै हुनुहुन्छ होला। म ढकाल धर्मराज, वृत्त मोड झाप घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा, आज जेठ 30 गते जन्मदिन मनाउने धनकुटा भिरगाउँका मेरो भाइ, मेरो भान्जे भाइ आदर्श बस्नेत, ह्याप्पी बर्थडे आदर्श बस्नेतजी, सन्चै हुनुहुन्छ होला उहाँ पनि। आशा छ उहाँको जन्मदिनको दिन शुभ रहोस्। 5 तारिकी साथी निनम निश्चल र पोखराकी अञ्जना पौडेललाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछु। ह्याप्पी बर्थडे अञ्जनाजी र निनमजी, तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना। र मेरो आफन्तजन, घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना, मायाको साथमा शुभ दिनको कामना गर्न चाहन्छु भन्नुभएको छ धर्मराजजीले। यति भन्दै हामीसँग फेरि पनि कोही जोडिनु भएको छ। हेलो नमस्ते।
2: हजुर नमस्ते, नमस्कार।
1: नमस्ते, को बोल्दै हुनुहुन्छ?
2: हजुर म उदयपुरबाट टेक बहादुर कुमार राई, सञ्चालिका ज्यू।
1: टेक बहादुर कुमार
2: राई,
1: टेक बहादुर भन्नुभयो है?
2: हजुर म टेक बहादुर पुमा राई, सञ्चालिका ज्यू।
1: हजुर, अनि हजुरको घर चाहिँ कहाँ पर्यो?
2: मेरो चाहिँ नि उदयपुर चौदण्डी गढी नगरपालिका नम्बर बेलटार पर्यो सञ्चालिका दु
1: उदयपुर भन्नुभयो
2: हजुर चौदण्डी गढी नगरपालिका आठ नम्बर बेलटार
1: हजुर टेक बहादुरजी टेकजी
2: हजुर
1: सन्चै हुनुहुन्छ
2: हजुर आराम कुशलै सन्चै छु सञ्चालिका दु
1: हजुर सन्चै हुनु पर्यो नि है
2: हजुर हो नि सञ्चालिका दु
1: हजुर अनि कस्तो छ मौसम त्यता
2: आज मौसम चाहिँ गर्मी मौसम पो छ हो सञ्चालिका ज्यू यता हाम्रो चाहिँ उदयपुर चौदण्डी गढी नगरपालिका आठ नम्बर यता बेलटारतिर त
1: ए त्यतातिर भनेपछि गर्मी छ
2: हजुर हाम्रो पनि यहाँ उदयपुरमा त आज साकेला आज अन्तिम साकेला छ को अनि साकेला पनि जानु हजुर साकेला पनि जानु लागेको अनि लो आज छिटै जानुपर्ने हो नि त सञ्चालिका ज्यू
1: हजुर हो टेकजी गाउन सक्नुहुनेछ है हजुरले ल मिठो गीतबाट सुरुवात गर्नुहोस् है त
2: हजुर हुन्छ सञ्चालिका ज्यू
1: हुन्छ

0: ए जिंदगानी मा लहरै बरै मा आउला घरै मा नतान मायाले हुन्न करैमा तिम्रो नै मायाको परे भरैमा पञ्चालिका ज्यू मेरो गाना त यति नै पो
1: ओहो टेक्जी
0: हजुर सञ्चालिका ज्यू
1: गीत गाउन एकदम रहर लाग्छ क्या हो हजुरलाई
0: हो नि सञ्चालिका ज्यू के गर्नु अब
1: हजुर राम्रो गाउनु भयो
0: हजुर हुन्छ हजुरलाई धन्यवाद
1: सधैँ गाउनुहोस् होला है
0: हजुर हुन्छ सञ्चालिका ज्यू
1: प्र्याक्टिस गर्दै गर्नुहोस् होला के थाहा फ्युचरमा के हुन्छ होइन सिङ्गिङ लेभलमा तपाईँको स्तर अझै बढ्न पनि सक्छ
0: हजुर सञ्चालिका ज्यू
1: हजुर आजको बसाइबाट कसलाई सम्झिने टेक्जी
0: आजको बसाइबाट चाहिँ सर्वप्रथम हाम्रो चाहिने यति मिठो चोरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिने आदरणीय सञ्चालिका ज्यूलाई नै यो बत्ने गीतमा सम्झन चाहन्छु अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने हाम्रो चाहिने पारिविधिक मित्र ज्यूलाई अनि त्यसपछि धरान सुनसरी विष्णु पादुकामा हुनुहुन्छ आदरणीय निवासी कमलावनी लिम्बू त्यसपछि धनकुटा निवासी जेनुबाटबाट सञ्चालिका निर्मला कुँवर त्यसपछि हुनुहुन्छ उदयपुर चौ दण्डीगढी नगरपालिका नौ आदरणीय दाजु शम्भु कटुवाल दाजुलाई पनि पत्नी गीतमा सम्झँदै हजुरको बसेबाट म ठिक भद्र कुमारै अहिलेलाई छुट्टिन्छु ओके बाई बाई
1: हुन्छ बाई बाई टेक्जी धेरैलाई सम्झिनु भयो हामीसँग जोडिनु भएको छ टेक्जी उहाँले आफ्नो साथी सम्पूर्णलाई सम्झेर गइसक्नु भएको छ तपाईँ पनि जोडिन सक्नुहुनेछ अब चाहिँ म फेरि पनि कमेन्ट पढ्न चाहन्छु धेरैजनाले कमेन्ट गर्नुभएको छ मिलन घायल मुटुबाट आएको छ गुड आफ्टरनुन सिस्टर अपकमिङ सङ डेडिकेट टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ गुड आफ्टरनुन मिलन घायलजी सन्चै हुनुहुन्छ होला आशा छ तपाईँ मिलन घायलजी र उहाँले चाहिँ जुनै पनि अब बज्ने गीतलाई चाहिँ आफ्नो साथीलाई डेडिकेट गर्छु भन्नुभएको छ मुनाजी ले कमेन्ट गर्नुभएको छ हाई सी सन्चै हुनुहुन्छ सबैजनालाई हजुर सुन्दैछु ल म मुना खुदीदेखि मिस्यु अल भन्नुभएको छ हामीसँग मुनाजी भर्खरै पनि जोडेर गइसक्नु भएको छ मुनाजी तपाईँलाई फेरि पनि नमस्ते भन्न चाहन्छु हाम्रो मनको साथी जीवन कार्कीले कमेन्ट गर्नुभएको छ हजुर पोखरेली नमस्कार सन्चै हुनुहुन्छ हजुर सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी कार्यक्रम एकदम राम्रो लाग्छ म चाहिँ बिरामी छु हजुर रुगा खोकीले सताइरहेको छ रेडियो परिवारलाई आजको दिन शुभ रहोस् कार्यक्रम एकदमै राम्रो लाग्छ नेपाली गीत संगीतलाई माया गर्नुहोला सम्पूर्ण साथीलाई सम्झेको छु सबैको भलो चाहने मान्छे शुभ दिन भन्नुभएको छ धन्यवाद मनको साथी हजुरले मिठो कमेन्ट छोड्नुभयो र सबैको भलो चाहनु भएकोमा हजुरलाई पनि धेरै धेरै शुभ दिन भन्न चाहन्छु धर्मराजजीले कमेन्ट गर्नुभएको थियो जुन हामीले पढिसक्यौँ फेरि पनि जेनी लिम्बुले कमेन्ट गर्नुभएको छ अब बज्ने गीत सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ हाई जेनीजी सन्चै हुनुहुन्छ तपाईँलाई कार्यक्रममा जोडिन मन छ भने हजुरले सम्पर्क गर्न सक्नुहुनेछ टेक बहादुर पुमाजी नि भर्खरै पनि जोडेर गइसक्नु भएको छ उहाँको कमेन्ट पढ्नेछौ सञ्चालिका ज्यू नमस्कार सुन्दैछु उदयपुर सोनापा आठ बेल्टा राई टोल चोकबाट फेसबुक लाइभमा हजुरको प्रोग्राम भन्नुभएको छ हाई टेकजी धन्यवाद तपाईँले लाइभबाट प्रोग्राम सुनिदिनु भएकोमा हजुर जोडेर पनि गइसक्नु भएको छ टिकाराम जीको कमेन्ट पढ्नेछौ दर्शन नमस्कार हात जोडीको स्टिकर पठाउनु भएको छ म टिकराम सुनुवार तीन जुरे मिडिया ग्रुपको मेम्बर रामेछाप घर भई हाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दा साथीहरू सोना कन्दङवा मिडिया प्रेमी निर्मला भने मिडिया प्रेमी मगनी आयुषा जीवन सुब्बा शिखा वाइबा तामाङ देव बास्कोटा शर्मिला सारु मगर लक्ष्मण मगर घायल अभिमान सुनुवार राज घले मगर लक्ष्मण किवराती प्रेमकला आचार्य मुना मुखिया सरी अभागिनी राई युनिसा रामलाल सुमन टीका आईडीओ भूमिका राय, श्रीतलाभ चौधरी, मीनू लम्तरी मगर, विनीता थामी, जमीनदार टाउको इमानदार छोर, जमीनदार सरी जमीनदार बाउको इमानदार छोर, ओ माई गड कस्तो बबाल नाम हो त नि हजुरको त, दिल दुखी रिया, बुद्धिवीर तामाङ, सम्झना माझी, सजना माझी सजना, ओ माई गड सरी ल, मैले नाम पढ्नमा धेरै मिस्टेक गरेको छु, सरस्वती खत्री, कोपिला चामलिङ राई, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूको लागि भन्दै छुटिन्छु भन्नुभएको छ। बाई बाई टिगरामजी, उहाँले चाहिँ आफ्नो सम्पूर्ण साथीहरूलाई सम्झेर गइसक्नु भएको छ। तपाईँ पनि जोडेर सम्झिन सक्नुहुन्छ, नत्र तपाईँले कमेन्ट मार्फत पनि सम्झिन सक्नुहुनेछ। सरी होला मैले तपाईँहरूको नाम राम्रोसँग लिन सकिनँ होला, त्यसको लागि क्षमा प्राप्ति छु। सौरभ केसीले कमेन्ट गर्नुभएको छ, हेलो सिस, गुड आफ्टरनुन, म बागचौर नगरपालिका आठको मान्छे है, भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। हेलो सौरभजी, के गर्दै हुनुहुन्छ? यसो लाएर कहिलेकाहीँ प्रोग्राममा पनि जोडिनु होला, कल गरेर सधैँ कमेन्ट मार्फत पनि जोडेर भएन नि, कहिलेकाहीँ कल पनि गर्नुहोला भन्नुभएको छ। उहाँले चाहिँ आफ्नो बुढी छोरालाई सम्झिनु भएको छ। किसान पौडेलको कमेन्ट पढ्नेछौ, हेलो दिदी सन्चै हुनुहुन्छ? म पोखराबाट किसान पौडेल हो है, सुन्दैछु, दिदी मिल्छ भने साथी बनाउनको लागि मेरो नम्बर भनिदिनु है, मलाई असल साथी बनाउन धेरै मनपर्छ भन्नुभएको छ। कृष्णजीले चाहिँ किसानजीले चाहिँ उहाँलाई चाहिँ धेरै साथी बनाउन मन छ भन्नुभएको छ, उहाँले चाहिँ आफ्नो सम्पर्क नम्बर छोड्नु भएको छ, जुन चाहिँ म भन्नेछु, एनटीसी नम्बर अर्थात नमस्तीको नम्बर रहेको छ 98, सरी म नेपालीमा नै भन्नेछु, 98 4 31 72 25 4 रहेको छ उहाँको सम्पर्क नम्बर चाहिँ, र एनसलको रहेको छ 97 09 87 8 4 4 7 रहेको छ। बाई दिदी भन्नुभएको छ, बाई बाई, कल टाइममा पनि जोडिनु होला यसो लाएर किसानजी। कर्णप्रिया केसी संगीतले कमेन्ट गर्नुभएको छ, नमस्ते दर्शन हजुर, म नि आए है मनको भारी बिसाउने कार्यक्रम, एकछिन होला, कार्यक्रम मार्फत सन्चै त हुनुहुन्छ होला होइन, म यता भारतको हिमाञ्चलबाट कर्णप्रिय केसी, संगीत घरदाङ तुलसीपुर राम्रो अनि हाम्रो कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ। हेलो कर्णप्रिय केसीजी, हजुरलाई पनि मिठो मिठो सम्झना रहेको छ, नेपाल आउनुहोस् होला चाँडैभन्दा चाँडै, आफ्नो स्वदेशमा जति प्यारो कतै हुँदैन। जति पनि साथीहरूले कमेन्ट गर्नुभयो उहाँहरूलाई धेरै धेरै धन्यवाद। अब भने हामी कार्यक्रमको आधा आधीमा आइसकेका छौ, हामी चाहिँ मिठो सांगीतिक कोसिलीसँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: पाइन्छ
1: हजुर, नेपाल सरकार नापतोल इजाजत प्राप्त डिजिटल ढक काटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
4: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
3: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
4: मलाई त एकदमै मन पर्यो।
3: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535 4475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ। बेसीसहर नगरपालिका लमजुङ।
8: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
9: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
10: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
9: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसहर नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
10: सम्पर्क मोबाइल 9846019018 9846019018।
7: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
12: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
12: साथै सिजन सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि

0: ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
0: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ, सम्पर्क 98560 46244।

0: Hello everyone, स्वागत छ फेरि पनि तपाईलाई मर्सेङ्गी कॉल टाइममा। हामीसँग फेरि पनि एकजना साथी जोडिनु भएको छ, आउनुहोस् उहाँको मिठो गीतसँगै कुराकानी गरौँ होला। हेलो, नमस्ते
1: नानी हजुर। नमस्ते, नमस्कार। श्रेष्ठ व्यस्त एवं आरामको कामनाको साथ यही समयपछि अनिहरमा हजुरसँग बोल्न पाउँदा म धेरै खुसी र आभारी भएको छु। म हजुरको साथमा टेकु छेत्री तनहुँबाट।
0: हेलो टेकुजी, आरामै हुनुहुन्छ
1: हजुर? नानी आरामै, र हजुरलाई पनि र रेडियो होल युनिट सम्पूर्णलाई स्वस्थ व्यस्त आरामना छु। गर्मी पर्याप्त छ, पानी पनि पर्याप्त पिउनु होला भन्ने भन्छ हजुरलाई।
0: हजुर धन्यवाद टेकुजी, हजुर पनि धेरै मात्रामा पिउनुहोस् होला पानी।
1: हजुर नानी, मैले त पिएको पिए हुन्छ नानी।
0: पिउनु पर्यो नि, हेल्दी हुनु पर्यो, स्वास्थ्य हुनु पर्यो, होइन?
1: हजुर हजुर
0: टेकुजी, अनि आजको बसेको बारेमा पक्कै थाहा छ हजुरलाई?
1: थाहा त छ हजुर, पनि यसरी समय समयमा यसरी अनिहरूमा झुल्किदियो अझ धेरै रमाइलो हुन्थ्यो भन्ने लाग्छ मलाई।
0: हजुर हुन्छ, म प्रयास गर्नेछु सकभर सधैँ नभए पनि एक दुई दिन आउने। अनि टेकुजी खाजा खानुभयो?
1: नै नानी, अब कार्यक्रम सकाउने अनि हजुर उता म यता सँगै खाने।
0: हजुर के खानुहुन्छ होला आज?
1: आज खाजा घरतिर के बनाउँछन् म बाहिर छु, मलाई थाहा छैन।
0: ए भनेपछि कता बाहिर हुनुहुन्छ?
1: थोरै बाहिर शीतल छारीमा बसेछु नानी, म त गर्मी।
0: ए भनेपछि कति रमाइलो हो हजुरलाई।
1: के गर्नु त नि, गर्मी छ अब यस्तै यस्तै भन्नुपर्छ।
0: गर्मी छ त नि, कहाँ जाम के गरम हुन्छ गर्मीमा त है?
1: हजुर हजुर, गर्मी झन् बढ्दै बेसी बढ्दो छ भन्ने छ वैज्ञानिक अनुसार।
0: हजुर अँ त नि, एकदम गाह्रो हुन्छ अब हामीलाई। टेकुजी अनि आज के को तरकारी खानुभयो?
1: अब सारा कुरो के भन्ने नानी, पछि बिस्तारो भनौँ होला है।
0: ए हुन्छ, आजको बसाइमा गीत गाउनु पर्ने हुन्छ, गाउनुहोस् न त है।
1: हुन्छ, अब घाम पनि तर्कै लागेको छ, यसै गर्छु है त।
0: हुन्छ।
1: कोही बेला घाम त कोही बेला झरी बादलु, संसारी लीला यस्तै छ मायालु, जे हुनु भएको छ आज त बाहिर नानी माया तर्क घाम लागेको छ। कोही बेला घाम त कोही बेला झरी बादलु, संसारी लीला यस्तै छ मायालु, जे हुनु भएको छ आज त बाहिर नानी सुख माया तर्क घाम लागेको छ, आज त बाहिर नानी सुख माया तर्क घाम लागेको छ। कोही बेला चिसो कोही बेला गर्मी, आत्यासै लाग्छ माया के गर्ने के गर्ने, जे हुनु भएको छ आज त बाहिर नानी सुख माया तर्क घाम लागेको छ। कोही बेला चिसो कोही बेला गर्मी, अत्यासै लाग्छ माया के गर्ने के गर्ने, जे हुनु भएको छ आज त बाहिर नानी सुख माया तर्क घाम लागेको छ, अत्यासै लाग्छ छ माया के गर्ने के गर्ने, जे हुनु भएको छ आज त बाहिर नानी सुख माया तर्क घाम लागेको छ, आज त बाहिर नानी सुख माया तर्क घाम लागेको छ, तर्क घाम लागेको छ हजुर।
0: टेकुजी
1: हजुर,
0: गीत हजुरले नै बनाउनु भएको हो?
1: हजुर नानी, म यसो सम्झिन मन लाग्छ र मिडिया मार्फत प्रस्तुत गर्न मन लाग्छ भन्छ हजुरलाई।
0: भनेपछि हजुरले त निकै राम्रो प्रस्तुत गर्नुभयो त।
1: अब ठिकै छ नानी, हजुरले राम्रो भनिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरलाई।
0: हजुर अरू अरू गीत पनि बनाउनुहुन्छ र हजुरले?
1: हजुर नानी, म यसो बनाउँछु र सुनाउँछु भन्छु है।
0: ए भनेपछि आफै बनाउने आफै सुनाउने हो?
1: हजुर, म अर्ग्यानिक सुनाउँछु नि त।
0: हजुर एकदम राम्रो, जुन चाहिँ ओ माई गड, यस्तो राम्रो बनाउनु हुँदो रहेछ, आफै सोचेर बनाउनु हुँदो रहेछ, मलाई चाहिँ राम्रो लाग्यो है टेकुजी।
1: ल हस् नानी, धन्यवाद,
0: धेरै मेहनत गर्दै जानु होला।
1: भइहाल्छ नि।
0: अनि टेकुजी आजको बसाइबाट कसलाई सम्झिनुहुन्छ?
1: अब फर्स्ट अफ अल म स्पेसली रूपमा आज अनेरमा रहेर हजुरसित बोल्न पाउँदा हजुरलाई नै सबभन्दा धेरै सम्झिन चाहे।
0: धन्यवाद।
1: प्रविधि कक्षबाट साथ सपोर्ट गर्ने हुने सरलाई, रेडियो मर्चेन्टी होलीलाई, मेरो घर फ्यामिलीलाई, जति पनि साथीहरू आउनुभयो, सम्पूर्ण साथीहरूलाई र जहाँ जुन माध्यमबाट भए पनि हाम्रो यस कल टाइम सुन्नुहुने सबैलाई मिठो मायाका साथ सम्झाउँदै छुटिन्छु। नमस्कार भाइ, हाव अ गुड डे।
0: हुन्छ भाइ भाइ, टेकुजी हाव अ गुड डे। हामीसँग भर्खरै टेकुजी जोडेर गइसक्नु भएको छ। उहाँले चाहिँ आफ्नै रचनामा मिठो गीत गाएर पनि गइसक्नु भएको छ। अब भने हामी चाहिँ कसैको पनि कल लिने अवस्थामा छैनौ, हामी चाहिँ कार्यक्रमको अन्तिममा आइसकेका छौ। हामी चाहिँ कमेन्ट पढ्नेछौ। पीताम्बर अधिकारी लमजुङले गर्नुभएको छ, नमस्कार बहिनी, म वर्षाङ्गी नौ लामा गाउँबाट सम्पूर्ण साथीहरूमा मिठो सम्झना छ र हजुरलाई पनि भन्नुभएको छ धेरै धेरै धन्यवाद। पीताम्बरजी, हजुरले हामी तथा सम्पूर्ण साथीहरूलाई सम्झिनु भएकोमा हजुरलाई पनि धेरै धेरै सम्झना छ भन्न चाहन्छु म। बोकीदारीबाट कमेन्ट आएको छ, ओ माई गड, हजुरको नाम त निकै राम्रो रहेछ त। नमस्ते हजुर, सुन्दैछु इटहरी दसबाट, म इतोराम चौधरी, सबैजनामा सबै सबैमा सम्झना भन्नुभएको छ। नमस्ते इतरामजी, इतरामजी सरी, मैले यदि तपाईँको नामलाई गलत उच्चारण गरेको छ भने हजुरलाई धेरै धेरै सम्झना बोकेदारीजी, यही भन्न चाहन्छु म। देवेन किशोर अन्जानबाट आएको छ, छोरा मान्छेले कमाउने, छोरी मान्छेले जनाउने अनि छोरा छोरी रमाउने, यही नै त हो सुन्दर जीवनको कल्पना भन्नुभएको छ उहाँले चाहिँ। हजुर हो हो देवेनजी, हजुरले ठिक कुरा गर्नुभयो। नमस्कार हजुर लगायत होल युनिट परिवारलाई साथै सम्पूर्ण मिडिया प्रेमी साथीहरूलाई मुटु फुट्ने गरी सम्झना। देवेन किशोर अन्जान प्रवासी भन्नुभएको छ, मुटु फुट्ने गरी त गर्नु भएन नि, गाह्रो पर्छ देवेनजी। हजुरलाई पनि धेरै धेरै सम्झना, कहिले काहीँ यस्तो लागेर कल टाइममा पनि कल गरेर जोडिनु होला भन्ने मेरो सो अनुरोध छ है। अब भने चाहिँ हामी हाम्रो मर्सङ्गी कल टाइमको अन्तिममा आएका कारण अब छुट्नु पर्ने हुन्छ। तपाईँहरू धेरैले कमेन्ट मार्फत साथ दिनुभएको छ र आज हामीलाई कल गरेर कृष्ण रामजी, मुनाजी, टेक बहादुरजी तथा टेकुजीले कल गरेर आज हाम्रो बसाइमा सुगन्ध छरेर गइसक्नु भएको छ। अब भने हामी छुटिनु पर्ने हुन्छ। हाम्रो रेडियो मर्सङ्गी कल टाइम लाई साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै माया तथा सम्झना भन्न चाहन्छु। रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना पसल
0: रेडीमेड एवं अर्डर अनुसार का आधुनिक
2: रेडीमेड एवं अर्डर अनुसार 625 1
1: मोबाइल 97460044
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
3: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
4: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ
3: जान त जाने बरु कहाँ जाने होला खै
4: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
5: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272
6: समिच्यौ चौदा क्यामे बौधे लोटी पर्दिरो बैंकैने विवरण पि बिहा मुइ खाता लिखै हाम्रो
7: खै खै बौ कोही लोटी भर्दिलुवा
8: आङी समिच्यौ लोटी पर्दिउ छाम्तै गुदी
7: भर्दि आ भर्दि बा लोटी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खै मै विश्वास आनन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थै के पासवर्ड पिन खै मै आरि सुमि बैंक आफै बने आरि
9: सतर्क तन 26 देख्या बसेन
10: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
12: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
13: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
12: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
13: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
12: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्
13: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

नमस्कार, दिउँसो 2 बजेको मर्सिङदी बुलेटिनमा म खुशीको स्वागत छ। अब समाचार विस्तारमा। भारतीय पर्यटकको आगमनसँगै पर्यटकीय राजधानी पोखरा यति बेला भरिभाव बनेको छ। लेकसाइड क्षेत्रमा पर्यटकको चहल पहल बढ्दा ढुंगा सेयरदेखि ट्रेकिङ गतिविधिसम्म चलायमान बनेको छ। फेवातालमा एकै दिन 5,000 भन्दा धेरै पर्यटकले डुंगा सवार गरेको डुंगा व्यवसायीले बताएका छन्। त्यस्तै अन्नपूर्ण क्षेत्र लगायत आसपासका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेखनीय उपस्थिति देखिएको छ। पर्यटकको बढ़दो चापसँगै पोखराका धेरै जसो होटल भरिभाव भएका छन्। पर्यटकले होटल भरिएपछि व्यवसायीहरू खुशी छन्। अफ सिजन मान्ने यो बेला पनि पोखरामा भारतीय पर्यटकको संख्या बढ़ेको ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल टान गण्डकी अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनुभयो। यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रूपमा लिन सकिने उहाँको भनाइ छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुविदीका अनुसार विगत 32 वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएका छन्। नेपाल वैशाख नयाँ वर्ष यता बढ़ेको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको संचालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गएको वैशाख 31 गते 5 जना सदस्य नियुक्त गरेकोमा छनौट समितिले गरेको सिफारिशका योग्य क्रममा आधार मानि नगरी छानी गरेको भन्दै पहिलो नम्बरमा सिफारिश उपेन्द्र बहादुर कार्कीले रिट दायर गर्नुभएको थियो। यसै गरी रिटमा सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेक प्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो। सरकारले डाक्टर दीपक प्रसाद बास्तोला, प्रवीण भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रूपा लामिछाने र लीला राज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको थियो। सर्वोच्चले अब छनौट समितिको सिफारिशमा परेको योग्यता क्रम अनुसारका उम्मेद्वारहरूलाई सुशासनको मूल्य एवं मान्यताको प्रतिकूल नहुने गरी आधार र कारणसहित पुनः निर्णय गर्न र परामर्श समेत दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकतामा 8 सदस्यीय समिति गठन गरेको हो। हिजोको मन्त्री परिषद बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्री परिषदको बैठकको निर्देशन लगतै मन्त्री स्तरीय निर्णय अनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो। गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय, दिल्ली बजारका प्रमुख, सामान्य प्रशासन मन्त्रालय, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहने गरी समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसंघ हस्तक्षेपपछि 18 वर्ष जेल जीवन बिताएका 2 भूटानी राजनीतिक बन्दी रिहा भएका छन्। भूटानको राष्ट्रिय सुरक्षा कानून अन्तर्गत आजीवन कारावासको सजाय भोगिरहेका चतुर्मान तामाङ र हस्तबहादुर राई रिहा हुनुभएको हो। राष्ट्रसंघले उनीहरूको हिरासतलाई मनमानी तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्ड विपरीत भएको ठहर गरेपछि 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएका तामाङ र रायलाई भूटान सरकारले रिहा गरेको थियो। राष्ट्रसंघका अनुसार तामाङ र रायलाई सन् 2008 फेब्रुअरीमा नेपाल स्थित भूटानी शरणार्थी शिविरमा भूटान फर्किएपछि पक्राउ गरेको थियो। भूटानमा राजनीतिक बन्दीहरूको रिहाईका लागि अभियान चलाइरहेको मानवाधिकार सम्बन्धी संस्था ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भूटानले भूटानका विभिन्न जेलमा रहेका 28 जना राजबन्दीलाई अविलम्ब रिहा गर्न भूटान सरकारसँग माग गरेको थियो। दुई पूर्वबन्दीको रिहाई खुशीको विषय भएको र बाँकी 28 राजनीतिक बन्दी रिहा नभएसम्म र उनीहरूको अधिकार पूर्ण रूपमा पुनर्स्थापना नभएसम्म न्यायको यात्रा पूरा भएको मान्न नसकिने डीसीआर पीपीबीका विश्व संयोजक राम कार्कीले बताउनुभयो। अमेरिकाले युरोपमा उत्तर
सन्धि संगठन नेटोमा खटिने आफ्नो सैन्य स्रोतमा कटौती गर्ने तयारी गरेको छ। लड़ाकू तथा निगरानी विमान ट्याङ्कर युद्धपोत र अन्य महत्वपूर्ण सैन्य उपकरणको संख्या घटाउने उसको प्रस्ताव रहेको समाचार संस्था एपी एएफपीले जनाएको छ। अमेरिकाले युरोपीय तथा देश र क्यानाडालाई महादेशको सुरक्षामा बढ़ी जिम्मेवारी लिन प्रोत्साहन गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ। प्रस्तावित कटौती अन्तर्गत एफ 16 र एफ 15 यी लड़ाकू विमानको संख्या 150 घटाएर 100 सीमित गरिनेछ। स्वतन्त्र ऊर्जा उत्पादनको संस्था नेपाल इम्पानको 24 वार्षिक साधारण सभाबाट अध्यक्षमा मोहन डाङ्गी चयन भएका छन्। झापा इम्पानको विधानको धारा 15 को उपधारा 12 व्यवस्था भए अनुसार डाङ्गी सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्। वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत रूपमा उत्तम ब्लोन लामा चुनिएका छन्। आकांक्षी बलराम खतिवड़ाले उम्मेद्वारी फिर्ता लिएका हुन्। उपाध्यक्षमा सुशासन कर्मचार्य विक्रम विष्ट, हिमप्रसाद पाठक, उत्तर कुमार श्रेष्ठ र नरेन्द्र वल्लभ पन्त सर्वसम्मत चयन भएका हुन्। दिउँसो 2 बजेको मर्सिङ्गी बुलेटिन अहिलेलाई सक्यो। साँझ 6:35 बजेको मर्सिङ्गी समाचारमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177746।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662520497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0662520279।

0: Stefania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
9: बेसी सहरी खोली रेडियो मर्सिङ दुर्ले यो भाषा कतै छाबा पुगे खैमु खोजिन्ती अल्छ्यो
10: ए 26 पिसा घरी बालोटी र रेडियो मर्सिङ अल्छ्यो
11: आफै रेडियो मर्साङ्गी FM 95 मेगाहर्ज।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरिकाश मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा, आया नि आया।
8: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया, खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850386780।
7: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुशी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेचिसर साथ, भीमसेन थान्चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: सुवर्ण अवसर सुवर्ण अवसर
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 दिन 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 98461093152 र 98461283317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस 20R सेरा फिल्म हल चोक लमजुङ
4: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल

0: Mania.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9461626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोभाइडर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
4: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
5: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
4: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
5: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
4: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
5: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
4: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
5: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
4: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
5: मासिक एकाइ परीक्षाको व्यवस्था,
4: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
5: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
4: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
5: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
4: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
5: थप जानकारीका लागि
4: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ, सम्पर्क फोन 9864074553, 9565475, 9864085791 र 9864083862।
6: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
7: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
6: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
7: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9556046662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: you?
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वास्थ्य।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665254497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ। फोन नम्बर 0665-2183।
6: सम्पर्क मोबाइल नम्बर 98573375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
8: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
7: यही बानीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
8: अब यो फोहोर के गर्ने त?
7: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
8: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ, अबदेखि म सचेत भएँ।
6: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
9: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप इलाका कार्यालय भुजुङ।
10: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
10: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
11: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
12: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
12: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: सामाजिक सञ्जाल जी छ्यानली झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना यूआरएल चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिम नुए तोए तारी शङ्ख लैदी भिसा बैङ्गरी याइमरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: सुवर्ण अवसर सुवर्ण अवसर
5: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने यात्रा अवधि 8 देखि 9 दिन साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317 नोट भाडा खाना चिया पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र मुन्ना गुप्ता चार धाम तीर्थ यात्रा सर्भिस 20R सेना फिल्म हल चोक लमजुङ
6: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
8: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
6: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ थप जानकारीका लागि सम्पर्क 0665-520-973 मोबाइल 97463-06501
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: sip on ya. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
1: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
1: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
1: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
4: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-5220-209।
2: कक्षा 11 भर्ना सम्बन्धी सूचना
3: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: संकायहरू विज्ञान व्यवस्थापन शिक्षा मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन
2: शिक्षातर्फ अंग्रेजी गणित नेपाली स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने
3: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था
2: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन
3: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था
2: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
3: पुस्तकालय ई लाइब्रेरी कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था
2: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था
3: मासिक एकाइ परीक्षाको व्यवस्था
2: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन
3: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
2: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति
3: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट
2: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट
3: थप जानकारीका लागि
2: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 98460

0: गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
0: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसेसह नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
3: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
3: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
5: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
5: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
4: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
5: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
7: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ, कति राम्रा टिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता, होइन कहाँबाट ल्याएछ माइला?
8: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
5: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
9: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7, लमजुङ।
10: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
9: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0665252532, मोबाइल 98460903001, 98460074065।
11: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
12: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: फ्यान्सी घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन घान्सी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है?
4: ल दिदी, विशेषर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849968924, 9850386780।
8: अनि तारो कागज के मेची वा
9: झिल्काई
8: के पर्सनल नम्बर ब्लक लैबी
9: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिस तरी आएर ब्लक लैर खर्खाई
8: अनि ब्याङ्करी
9: ब्याङ्करी चढ चाहिँ तली लग पर्दी
8: चम्लल पति न आफै न मोबाइल नम्बर फेरिया बधेर ब्लक तयार विषय आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू नै योरी थोनी प्रज्ञा सचेत तल परिम
9: सतर्क तन ठगी तब्द क्या जोगिन
10: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: sip on your extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 066-5204-97।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: ya.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बैङ्क चोक लमजुङ सम्पर्क 9841626344 9841626344
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
10: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
9: थप जानकारी लागि सम्पर्क 066-590-999 9847-69-229 सेवा मोडल हस्पिटल प्राली बेसी सर स्वाद

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ रे साईली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
6: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
7: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
6: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तन्ना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
7: सम्पर्क मोबाइल 9846609018, 9846609018।
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
9: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको

0: लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
0: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
0: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
3: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, गर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसीसर नगरपालिका 8, आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो, कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोइ माध्यम क्यारे न्यौ देप्रे छली जानकारी री विषया न्यौ कल पर्जिमो समय न्यौ ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यौ देप्रे विवरण री विषया ब्याङ्क दे निल पर्जिमो न्यौ तने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
4: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665202009।

0: extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
4: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट

0: ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। नेपाल प्रहरीले काभ्रेको नमबुद्ध नगरपालिका वडा नम्बर 2 बुच्चाकोटमा हिजो भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ। प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, काभ्रेका प्रहरी वरिष्ठ उपाधीक्षक कमल थापाको समन्वयकत्वमा 6 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। हिजो बनेपाबाट रोशी खार्पा चोकतर्फ गुडिरहेको बस सड़कबाट झण्डै 300 मिटर तल खस्दा 8 जना यात्रुको ज्यान गएको थियो। दुर्घटनामा ज्यान गुमाएका 8 जनाको पहिचान खुलेको पनि प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रोशी गाउँपालिका 6 का 73 वर्षीय मेघबहादुर तामाङ, 55 वर्षका राजु तामाङ र 75 वर्षका इन्द्रबहादुर तामाङको ज्यान गएको छ। यस्तै रोशी 7 की 34 वर्षीय फूलमाया तामाङ र 60 वर्षीय माया तामाङ, रोशी 8 की 60 वर्षीय प्यारी माया तामाङ तथा दैलेख घर भई त्रिनेल दल गन भकुण्डेवेसीमा कार्यरत नेपाली सेनाका 30 वर्षीय अमलदार बम बहादुर भण्डारी र सिन्धुलीको घ्याङलेक गाउँपालिका 4 की 22 वर्षकी सुमी तामाङको पनि ज्यान गएको छ। दुर्घटनामा घाइते भएका 16 जनाको धुलखेल अस्पतालमा उपचार भइरहेको छ।
5: दाङमा एक्सावेटरले फालेको बालुवामा पुरिएर 1 जना मजदूरको ज्यान गएको छ। देउखिरी कालाकाटे सिक्टा हुलाकी सड़क निर्माण स्थलमा काम गरिरहेका गडवा गाउँपालिकाका 45 वर्षीय लालमणि यादवको एक्सावेटरले फालेको बालुवामा पुरिएर ज्यान गएको इलाका प्रहरी कार्यालय गढ़वालले जनाएको छ। बिटुमिन तयार गर्ने ठाउँमा एक्सावेटर चालक अनिल कुमार थारूले बालुवा फालेका थिए। यस्तै हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थागडामा कर्णाली करिडोर माथिबाट खसेको ढुंगाले लागेर 1 किशोरीको ज्यान गएको छ। बिहान जंगलमा गाई बाख्रा चराउन गएको बेला ढुंगाले लागेर सर्खेगाड गाउँपालिका 4 गैरी सायाकी 15 वर्षीय पवित्र साउदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो।
4: सरकारले काठमाडौँ उपत्यकाबाट हटाएका मध्ये झण्डै 6% सुकुम्बासी मात्रै होल्डिङ सेन्टरमा रहेका एउटा प्रतिवेदनले देखाएको छ। नेपाल बसोबास बस्ती समाज, नेपाल महिला एकता समाज र जेएनजी अलायन्सले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै स्मिता आचार्यले काठमाडौँ उपत्यकाका 27 वटा सुकुम्बासी बस्तीमा डोजर लगाइँदा 2,869 घरधुरी भत्किएका र 5,706 परिवारका 16,843 विस्थापित भएका तर सरकारसँग यो तथ्याङ्क नभएको बताउनुभयो। सरकारको सूचीमा मनोहरा जस्ता ठूला बस्ती समेत समेटिएका छैनन्। विस्थापित मध्ये 2,606 परिवार मात्रै सुकुम्बासीका रूपमा दर्ता भएका छन् भने 3,100 परिवार दर्ता प्रक्रियाबाट बाहिरी छन्। उहाँका अनुसार सरकारले समय अगावै दर्ता बन्द गरेकाले धेरै परिवार दर्ता हुनबाट छुटेका हुन्। दर्ता भएका 10,424 मध्ये जम्मा 718 जना अर्थात 6% मात्रै होल्डिङ सेन्टरमा रहेका र बाँकी कहाँ छन् भन्ने सरकारलाई जानकारी नभएको आचार्यको आरोप छ। जेएनजी अलायन्सकी असुन्दा पौडेलले विस्थापनका कारण विस्थापितहरूमा गम्भीर स्वास्थ्य र मनोसामाजिक संकट देखिएको बताउनुभयो। नेपाल महिला एकता समाजकी भगवती अधिकारीका अनुसार जीविकोपार्जनमा पनि गम्भीर असर देखिएको छ।
5: जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले देशमा स्थापित हुन खोजेका वैकल्पिक राजनैतिक शक्तिहरू विचार शून्य र तर्कहीन बन्दै गएको आरोप लगाउनु भएको छ। नयाँ शक्ति स्थापना दिवसको कार्यक्रममा बोल्दै उहाँले नयाँ पुस्तामा विचार र सिद्धान्त भन्दा सेलिब्रेटी प्रवृत्ति र विध्वंसप्रति आकर्षण बढ़ेको टिप्पणी गर्नुभयो। उहाँले अहिलेको अवस्थालाई विचार शून्य युग भन्दै सामाजिक सञ्जालको गाली गलौज र तर्कहीन बहसले लोकतन्त्र कमजोर बनाइरहेको उहाँको तर्क छ। प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्तलाई सर्वसाधारणले अनावश्यक ठान्ने परिस्थिति दुखद भएको उहाँ ले बताउनुभयो। यस्तै कार्यक्रममा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पुराना दलहरू आफ्नै कमजोरीको कारण पतनको मार्गमा रहेको र नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको दावी गर्नुभयो। अर्थशास्त्रको रचनात्मक थुम्छ नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अत्यन्त आवश्यक रहेको छ। यस्तै नियम झै नयाँ पद्धतिका लागि पुराना शक्तिको अन्त्य आवश्यक रहेको उहाँको भनाई छ। राष्ट्रपालले विज्ञान प्रविधि र मध्यम वर्गको भावना बुझेकोले सफलता पाएको तर वैचारिक धार दक्षिणपन्थी ढल्काईमा रहेको उहाँको टिप्पणी छ। पुराना शक्तिको विकल्पमा कम्तीमा दुई प्रमुख वैकल्पिक शक्ति एउटा राष्ट्रपा जस्तै दक्षिणपन्थी र अर्को प्रगतिशील मध्य वामपन्थी हुनुपर्ने उहाँको धारणा छ।
4: नेपालमा मनसून भित्रने औसत मिति आज अर्थात जून 13 तारीख हो। यस वर्षको मनसूनी वायु नेपालको सीमा क्षेत्र आसपासमा छ। पूर्वी वायु अर्थात मनसूनी वायुको आंशिक प्रभाव शुरू भएको केही दिन भए पनि मनसून भित्रन भने ढिलाइ भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद सरोज पुरासैनीका अनुसार तोकिएको सरदर मिति आज भए पनि मनसून भित्रने सम्भावना कम छ। उहाँका अनुसार महाशाखाले अवस्थाबारे अध्ययन गरिरहेको छ। मनसूनी वायुको मापदण्ड पूरा भएपछि मात्र मनसून भित्रेको आधिकारिक घोषणा गर्ने महाशाखाको तयारी छ। पोहोर सरदर मिति भन्दा 15 दिन छिटो जेठ 16 गते नै मनसून नेपाल प्रवेश गरेको थियो तर 15 दिन छिटो नेपाल भित्रिए पनि लामो समय मनसून पूर्वी भागमै बसेको थियो। नेपालमा मनसून अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसून भित्रिएपछि बाहिरिने असोज मध्यसम्मको अवधिलाई मनसून अवधि भनिन्छ। यस वर्ष मनसूनमा कम वर्षा हुन सक्ने प्रक्षेपण छ। यसैबीच आज सुदूरपश्चिम र कर्णाली बाहेक सबै प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा धेरै दोलखाको जिरीमा 23 मिलिमिटर वर्षा मापन भएको छ।
5: काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रमा डुबान जोखिम भएका 128 ठाउँ पहिचान गरेको छ। यसबाट झण्डै 8,315 परिवार प्रभावित हुने महानगरको अनुमान छ। महानगरका विपद व्यवस्थापन प्रमुख अनिरूद्ध नेपालका अनुसार वडा नम्बर 14 सबैभन्दा बढ़ी जोखिममा छ। वडा नम्बर 13, 15, 29, 10, 16, 26, 32 र 12 पनि उच्च जोखिममा छन्। प्रभावितको संख्याका आधारमा वडा नम्बर 16 सबैभन्दा बढ़ी प्रभावित हुने देखिएको छ, जहाँ झण्डै 1600 परिवार जोखिममा छन्। महानगरले विपद पूर्व तयारी तथा प्रतिकारीय योजना तयार पारेको छ। यस अन्तर्गत 11 विभागलाई जिम्मेवारी तोकिएको छ। महानगरले विपदका बेला प्रयोग हुने 51 पार्क, 28 खुला क्षेत्र र 87 विद्यालय पहिचान गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलले पूर्वाधार र सरसफाई कार्य नियमित गर्न विपद व्यवस्थापन विभागलाई निर्देशन दिनुभएको छ। नदी तथा ढल सरसफाईका लागि दैनिकै 30 जना जनशक्ति परिचालन भइरहेको महानगरले जनाएको छ।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
7: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
8: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्म 2083 साल आषाढ़ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो, काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, वैकल्पिक भनिएका शक्तिहरू विचार शून्य देखेका जनमतका अध्यक्ष सिके राउतको टिप्पणी, देशमा कम्तीमा 2 प्रमुख वैकल्पिक शक्ति चाहिने बाबुराम भट्टराईको भनाई, आज जुन 13 तारीख अर्थात नेपालमा मनसुन भित्रले औसत मिति, अझै केही दिन लाग्ने लगायतका खबर प्रस्तुत गरे।
5: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले बढ़दो वायु प्रदूषण नियन्त्रण गर्न झण्डै 9.5 अर्ब रूपियाँ बराबरको नेपाल स्वच्छ हावा तथा समृद्धि परियोजना सञ्चालन गर्ने भएको छ। विश्व बैंकको 5 करोड़ 20 लाख डलर सहुलियत ऋण र 50 लाख डलर अनुदान रहेको यो परियोजना आउँदो आर्थिक वर्षदेखि कार्यान्वयनमा आउनेछ। वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार यसले उद्योग क्षेत्रलाई स्वच्छ ऊर्जामा रूपान्तरण गर्न मदद गर्नेछ। परियोजना अन्तर्गत कोइला र जीवाश्म इन्धनबाट चल्ने बोइलर तथा फर्नेसलाई विद्युतीय वा बायोमासमा रूपान्तरण गरिनेछ। विद्युतीय फर्नेसमा जानेलाई पूँजीगत खर्चको 20% र बायोमासमा जानेलाई 10% अनुदान दिइनेछ। बाँकी रकममा 15 वर्षसम्मको सहुलियत ऋणबाट उपलब्ध हुनेछ। यसबाट 400 उद्योगले सहुलियत वित्तीय पहुँच पाउने, 300 उद्योगमा स्वच्छ प्रविधि जडान हुने र वार्षिक 500 मेट्रिक टन PM2.5 तथा 1,10,000 टन हरित गृह ग्यास उत्सर्जन घट्ने लक्ष्य छ। यसबाट झण्डै 60,000 श्रमिक र 1,80,00,000 नागरिक लाभान्वित हुने अपेक्षा छ।
4: सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत उत्पादन क्षमता 5,335 मेगावाट पुर्याउने लक्ष्य लिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप 1,040 मेगावाट जलविद्युत उत्पादन क्षमता थपिने उल्लेख छ। यस्तै वार्षिक कार्यक्रम अनुसार 66 केवी प्रसारण लाइन 7,048 सर्किट किलोमिटरबाट बढ़ाएर 7,808 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। यसैगरी 33 केवी प्रसारण लाइन 8,325 सर्किट किलोमिटरबाट बढ़ाएर 8,429 सर्किट किलोमिटर पुर्याउने लक्ष्य छ। आउँदो आर्थिक वर्षमा प्रति व्यक्ति विद्युत खपत 511 किलोवाट घण्टा पुर्याउने तथा विद्युत चुहावट 12.03% सीमित गर्ने सरकारको लक्ष्य छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 43 मेगावाट तथा सौर्य ऊर्जाबाट 99 मेगावाट विद्युत उत्पादन गर्ने क्षमता थप गर्ने कार्यक्रम रहेको छ। आउँदो आर्थिक वर्षमा 12 प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य छ।
5: जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईवीएफ विशेषज्ञ डाक्टर रश्मि शिरीषका अनुसार विश्वभर निसन्तानपनको दर बढ़दै गएको छ र यो प्रमुख कारण जलवायु परिवर्तन र वातावरणीय असन्तुलन रहेको छ। चीनमा भएको अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको देखिएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिकको प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मेनोपज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी ल्याउने गरेको छ। विश्वमा हरेक 6 दम्पती मध्ये 1 निसन्तानपनबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीषले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्ने जोड़ दिनुभयो।
4: नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका विभिन्न पालिकामा करोड़ौं मूल्यका डायलिसिस मेसिन प्रयोगविहीन बनेका छन्। भौतिक संरचना र प्राविधिक अभाव हुँदा दात्री निकाय र नेपाल सरकारबाट प्राप्त मेसिन प्रयोगमा आउन सकेका छैनन्। नेपाल सरकारको समन्वयमा रोटरी क्लब धुलीखेलले बर्दघाट नगरपालिका वडा नम्बर 14 शहीद स्मृति अस्पताललाई 2081 सालमा उपलब्ध गराए आएको 1,20,00,000 रूपियाँ बराबरका 6 डायलासिस मेसिन प्रयोगविहीन छन्। आर्थिक अभाव र सञ्चालन संरचना नभएकोले मेसिन प्रयोगविहीन रहेका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डीबी बहादुर थापाले बताउनुभयो। यसैबीच बुटवल मुटु अस्पतालले केही महिना अघि सुनवल नगरपालिकालाई उपलब्ध गराएको 8.5 करोड़ रूपियाँ बराबरका 5 डायलासिस मेसिन पनि प्रयोगविहीन छन्। रामग्राममा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालका 5 डायलासिस मेसिनले दैनिक 17 बिरामीलाई सेवा दिँदै आएका छन्। बिरामीको चाप बढ़ी भएकाले सेवा नपाउने बिरामीले जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।
5: सगरमाथा आरोही तथा संघीय सांसद मिङमा ग्याबु शेर्पा सहित नेपाल र चीनका गरी 53 जना सगरमाथा आरोही चीनमा सम्मानित हुनुभएको छ। 73 सगरमाथा दिवसका अवसरमा चीनमा रहेको नेपाली राजदूतावासले आयोजना गरेको नेपाल चीन सगरमाथा एडभेञ्चर फेस्टिभलमा आरोहीहरूलाई सम्मान गरेको नेपाली दूतावासले जनाएको छ। पूर्व उपसभामुख इन्दिरा राणा मगर र नेपाली राजदूतावासका कार्यवाहक राजदूत रोशन खनालले 29 चिनिया र 24 नेपाली आरोहीलाई सम्मान पत्र प्रदान गर्नुभएको छ। नेपालमा पर्वतीय पर्यटनको प्रवर्धन तथा नेपाली र चिनिया पर्वतारोहण तथा पर्यटन व्यवसायी बीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको चीनका लागि नेपालका कार्यवाहक राजदूत खनालले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
12: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
11: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
13: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले इरान र अमेरिका बीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनु भएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै शहबाजले शान्ति अहिलेसम्मकै नजिक आएको भन्दै सम्झौता हुने चरणमा पुग्ने बताउनु भएको हो। यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दावी गर्नुभएको थियो। इरानका विदेश मन्त्री अब्बास अरागचीले पनि शान्ति सम्झौता निकट रहेको बताउनु भएको छ। तर यही बेला इजरायलले दक्षिणी लेबनानमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमणमा परि 1 जनाको ज्यान गएको छ भने भौतिक संरचनामा ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ। आक्रमणका कारण दक्षिणी लेबनानको बिन्त जबेलमा कैयौं आवासीय घर र सरकारी भवनहरू ध्वस्त भएका छन्। इरानी संचार माध्यमहरूले नयाँ सम्झौता भएमा लेबनान सहित सबै मोर्चामा चलिरहेको युद्धको अन्त्य हुने बताएका छन्। तर इजरायलले लेबनानमा कब्जा गरेको भूमिबाट तत्काल पछि हट्ने आफ्नो कुनै योजना नरहेको बताएको छ। इजरायली सेनाले आज एक आदेश जारी गर्दै दक्षिणी लेबनानका 20 शहर र गाउँका बासिन्दाहरूलाई तत्काल घर छोडेर जहरानी नदीको उत्तरतर्फ जान चेतावनी दिएको छ।
4: भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा पायलट सहित 5 जनाको ज्यान गएको छ। बिहान असमको जोरहाटमा रहेको रौरिया भारतीय वायुसेना बेसमा अवतरण गर्ने क्रममा भएको दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, पायलट फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र सिंह, अग्निवीर वायु खेमा राम कुवावत र अग्निवीर वायु दानिश आलमको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ। एकजना सह पाइलट घाइते भएका छन्। भारतीय वायुसेवाले एक्समा लेख्दै N-32 विमान दुर्घटनामा परेको र पाँचजना कर्मचारीको मृत्युमा संवेदना व्यक्त गरेको छ। विमान एयरबेसमा अवतरण गर्ने प्रयास गर्दा खसेपछि दुई टुक्रा भएर आगलागी पनि भएको थियो। भारतीय वायुसेनाका सेना र सामान ढुवानीमा प्रयोग गर्दै आएको विमान नियमित उडानको क्रममा दुर्घटनामा परेको हो।
5: नेपाल दर्पणमा अब खेल खबर। नेपाल बास्केटबल संघको आयोजनामा 10 राष्ट्रिय खुला महिला बास्केटबल प्रतियोगिता असार 1 गतेदेखि हुने भएको छ। काठमाडौँको किर्तिपुर कबड हलमा हुने प्रतियोगितामा मोफसलका 3 सहित 8 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। मोफसलबाट सहभागी हुने टोलीमा अन्नपूर्ण बास्केटबल एसोसिएशन, कास्की सुनसरी बास्केटबल एसोसिएशन र लुम्बिनी प्रदेश रहेका छन्। बाँकी काठमाडौँ उपत्यका आईएएस नेपाल, लेट्स गो बास्केटबल एकाडेमी, ट्रेनिङ ग्राउण्ड, बुढा नीलकण्ठ नगरपालिका र ग्रान्डी स्टार्स छन्। उपाधि विजेताले 50,000 तथा उपविजेताले 30,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। यो प्रतियोगिताबाट राष्ट्रिय महिला टोलीको छनौट गरी साबा महिला च्याम्पियनशीपमा सहभागी गराइने संघले जनाएको छ। लीग कम नकआउट ढाँचामा हुने प्रतियोगिताको फाइनल खेल असार 6 गते हुनेछ।
4: र फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। बिहान पाउने 1 कतार र स्विजरल्याण्ड, पाउने 4 ब्राजिल र मोरक्को, पाउने 7 हाइटी र स्कटल्याण्ड तथा बिहान पाउने 10 अस्ट्रेलिया र टर्की खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोन भिनियासँग 1-1 गोलको बराबरी खेल्यो। आयोजक अमेरिकाले पाराग्वेलाई 4-1 गोलले हराएको छ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो।
5: आजको रंगदर्पण असारे भाकामा केन्द्रित छ।

0: भोलि जेठ मसान्त, पर्सिदेखि असार लाग्दैछ। मनसुन भित्रिने दिन पनि भरे भोलि हुँदैछ। गाउँठाउँमा पनि रोपाईको चटारोले छुन लागेको छ। जेठको टन्टलापुर घामले भत भती पोलेको यो धरती अब असारको पहिलो वर्षासँगै शीतल हुनेछ र शुरू हुनेछ नेपालीहरूको सबैभन्दा ठूलो कर्मको उत्सव अर्थात मान रोपेर मुरी उब्जाउने रोपाई।
1: मन परेको मान्छे भेटाको छ माया।
0: गाउँघरमा असार लाग्नु अघि नै रोपाईको तयारी भइसक्छ। हलो, जुवा र कोदालो मर्मत गरिन्छ। जेठमा राखेको ब्याडको हेरचाहमा किसान व्यस्त हुन्छन्। असार लाग्ने बित्तिकै त गाउँका पाटाहरू र बेसीका गराहरूमा रोपाईको रौनक छाउँछ। कोही हली बनेर गोरू धपाइरहेका हुन्छन्, कोही बाउसे बनेर आली र गरा सम्याउँछन्, कोही रोपाहा बनेर हरिया बिउका मुठाहरू हिलोमा रोप्दै अघि बढ्छन्। यसरी हेर्दा खेती जस्तो मात्र देखिए पनि यो चलन गाउँले समाजलाई एकै सूत्रमा बाँध्ने परमा प्रथाको सुन्दर नमूना पनि हो। आज कसैको खेतमा सबै मिलेर रोपेका छन् भने भोलि अर्काको पालो आउँछ। यसरी श्रम र पसिनाको साटासाथले गाउँमा आत्मीयताको नयाँ जरा गाड्छ।

असारे दबदबे हिलोमा छुकुमा छुपु रोपिने रोपाईलाई विशेष ऊर्जावान बनाउने काम भने असारे भाकाले गर्छ। पानी परेर रुजेको शरीर, हिलोमा गाडिएका खुट्टा र कम्मर दुख्ने गरी निहुरिएर बिउ रोप्नुको थकाईलाई भुलाइदिने अचूक औषधि हो असारे गीत। गाउँघरमा अझै पनि असारे भाका उति नै मिठो स्वरमा गाइन्छ। असारे भाका गुन्जिरहँदा हिलो छापाछाप गर्ने र जिस्किने क्रम पनि हुन्छ। यस्तै लोक धुनको एउटै लयमा रोपाई गर्दा थकान कता जान्छ।

दुःख सुख रोदन हाँसो माया प्रीतिका साथै सासु बुहारीका सम्बन्ध र परदेशीका श्रीमानको सम्झना यसका शब्द शब्दमा झल्किन्छन्। युवा युवतीहरू आफ्ना मनका कुरा गीतकै माध्यमबाट साटासाट गर्छन्। हिलोमा पसिना बगाउँदै गाइने यी गीतले प्रकृति र मानव बीचको अटुट सम्बन्धलाई झल्काउँछन्। रोपाईको दिन मध्यान्नतिर आइपुग्दा खेतको आलीमा बसेर खाजाका रूपमा खाइने दही चिउरा, मकै भटमास अनि अचारको स्वादले रोपाईको रौनकतालाई अझ थपिदिन्छ।

0: आधुनिकताको विस्तार र प्रविधिको विकाससँगै हिजो आज गाउँघरमा हाते ट्र्याक्टर चल्न थालेका छन्। रोपाईका तौर तरिकाहरू फेरिँदैछन्। तैपनि असार महिनाले बोकेर ल्याउने त्यो पुरानो सम्झना, माटोको सुवास र असारे भाकाको गुञ्जन बिना नेपालीपन अधुरो जस्तै लाग्छ। हिजो आज शहरमा धान दिवस मनाएर हिलो छ्याप्ने फेसन चलिरहँदा गाउँका ती वास्तविक गराहरूमा गुञ्जने रैथाने असारे भाकाले भने हाम्रो पहिचान र संस्कृतिलाई बचाइराखेका छन्। त्यसैले सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्छ भन्नुहुन्छ वरिष्ठ असारे लोक गायक शिवनारायण जोशी।
1: एक दिन गायो र मैले ओहो फलान त असारे गायो भन्ने त्यति छोडिदिने अनि राज्यले नै वास्ता नगर्ने अरूहरूलाई प्राथमिकता दिने र कृषिलाई प्राथमिकता दिने हो भने असारे गाउनु नै पर्छ। दिन काट्ने बाटो नै हो, हाम्रो परम्परा चलेर आएको पनि हो, त्यो राज्यकै हात हुन्छ यो।
2: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: काभ्रेमा भएको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन, ज्यान गुमाएका 8 जनाकै पहिचान खुल्यो।
2: काठमाडौँ उपत्यकाको सुकुम्बासी बस्तीबाट हटाएका मध्ये 6% मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनभिज्ञ।
0: असार शुरू हुनै लाग्दा गाउँघरमा रोपाईको चटारो, गुन्जिन थाले असारे भाका, कृषिमा जोड़ दिँदै लोकधुनको संरक्षण गर्न आग्रह।
2: अमेरिका र इरान बीच सम्झौताको अन्तिम तयारी भइरहेको पाकिस्तानी प्रधानमन्त्रीको दावी, लेबनानमा इजरायलको भीषण आक्रमण।
0: र राष्ट्रिय खुला महिला बास्केटबल असारको पहिलो हप्तादेखि हुने विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्त पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिने गरौं।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ डी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ट्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0663401123, 401124, मोबाइल 9841454448।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, म बसन्ता रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: बेसी शहरको वडा नम्बर 5 लाई बालमैत्री वडा घोषणा गर्ने तयारी, जिल्ला स्तरीय समितिबाट स्थलगत अनुगमन। लमजुङको मुख्य सड़क दुर्घटना जोखिम क्षेत्रमा ट्राफिक संकेत, मर्स्याङदीको छापा हरसिंह र दूधपोखरीमा एक्यापले राख्यो पर्यटन साइनबोर्ड। पाउँदी स्थित वृद्धाश्रममा ज्येष्ठ नागरिकप्रति दुर्व्यवहार विरूद्धको सचेतना दिवस मनाइयो, अन्तरपुस्ता सम्बन्ध बलियो बनाउनु पर्नेमा जोड़। र मर्स्याङदी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका युवा लक्षित, उद्यमशीलता तालिम शुरू।

अब समाचार विस्तारमा रेसिसर नगरपालिकावडा नम्बर पाँच साविक नालमालाई बालमैत्री वडा घोषणाको तयारी गरिएको छ। बालमैत्री स्थानीय शासन कार्यविधि 2079 बमोजिमका मापदण्ड पूरा गरेसँगै सो वडालाई चालू आर्थिक वर्षमै बालमैत्री घोषणाको तयारी भएको हो। निर्धारित मापदण्ड बमोजिम वडा स्तरीय समितिले गरेको सिफारिशको आधारमा सो वडालाई बालमैत्री घोषणाको लागि जिल्ला स्तरीय समितिले अनुगमन समेत गरेको छ। जिल्ला समन्वय समिति लमसुङका प्रमुख प्रणबहादुर गुरूङको नेतृत्वमा सरकारवाला सहितको समितिले शुक्रबार स्थलगत अनुगमन गरेको हो। अनुगमन पश्चात जिल्ला स्तरीय अनुगमन समितिको बैठक बसे औपचारिक घोषणा गर्ने तयारी भएको छ। जिल्ला स्तरीय अनुगमन तथा सिफारिश समितिले बालमैत्री वडा घोषणाको लागि आवश्यक मापदण्ड पूरा भए नभएको स्थलगत निरीक्षण गरेको हो। अनुगमन टोलीले सो वडामा बाल बालिकाको अवस्था, शिक्षा, स्वास्थ्य, बाल विभागको स्थिति लगायत विभिन्न मापदण्डहरूमा कार्यविधिमा तोकिएका सूचकहरूका बारेमा सरकारवालाहरूसँग छलफल समेत गरेको थियो। अनुगमनमा विशेषर नगरपालिकाका उपप्रमुख पद्मा गुरूङ, जिल्ला समन्वय अधिकारी महेश सुवेदी, विशेषर नगरपालिकाका कार्यक्रम अधिकृत नगेन्द्र पोखरेल, विश्वर पाँचका वडाध्यक्ष इन्द्रबहादुर गुरूङ, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, जिल्ला प्रहरीकारले लमजुङका प्रतिनिधि एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्री, बालमैत्री स्थानीय शासन घोषणामा सहयोगी संस्था ओल्ड भिजन र आरसीडीसीका कर्मचारीहरू, विश्वर नगरपालिका विशेषका शाखाका कर्मचारी लगायतको सहभागिता थियो। बालमैत्री स्थानीय शासन घोषणा कार्यविधिले बालमैत्री वडा घोषणाका लागि 51 सूचक तोकिएको छ। तोकिएको सूचकहरूमा न्यूनतम 80% हुनुपर्ने मापदण्ड रहेकोमा उडाले करिब 98% मापदण्ड पूरा गरेको दावी गरेको छ। सोही अनुसार बालमैत्री वडा घोषणाका लागि सिफारिश गरिदिन जिल्ला स्तरीय अनुगमन तथा सिफारिश समितिलाई यस अघि नै पत्रचार भइसकेको छ। 11 वडा रहेको विश्व नगरपालिकामा हालसम्म 7 वडाहरू लाई स्थानीय शासनयुक्त घोषणा गरिसकिएको छ। ओल्ड भिजन तथा ग्रामीण सामुदायिक विकास केन्द्रको सहयोगमा वडा नम्बर 1, 2, 3, 4, 6, 10 र 11 नम्बर वडालाई बालमैत्री वडा घोषणा भइसकेको विशेषर नगरपालिकाले जनाएको छ।

0: सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो। उहाँले नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम तथा बजेट व्यवस्था गरेको उल्लेख गर्दै उपचार, सामाजिक सुरक्षा भत्ता, स्याहार सुसार तथा स्थानीय तहमा ज्येष्ठ नागरिक समिति गठन गरी आफ्ना हकहितका लागि आवाज उठाउनुपर्ने बताउनुभयो। प्रशिक्षक तथा सर्वदेश सेवा आश्रमका अध्यक्ष कृष्णराज ओलियाले राज्यले संविधानमै ज्येष्ठ नागरिकका अधिकार सुनिश्चित गरेको भए पनि पछिल्लो समय अन्तर्पुस्ता ज्ञान हस्तान्तरण कमजोर बन्दै गएको बताउनुभयो। र शिक्षाका कारण युवा पुस्ता गाउँबाट शहर तथा विदेश जाने क्रम बढ्दा हजुर बा हजुर आमा र नाति नातिना बीचको सम्बन्ध कमजोर बन्दै गएको र यसले अनुभव र संस्कार हस्तान्तरणमा असर पुगेको बताउनुभयो। यसै गरी प्रशिक्षक अंगराज घिमिरेले ज्येष्ठ नागरिकहरूको स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान स्वास्थ्य खानपान र खानपानको महत्वबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो। उहाँले नियमित योग अभ्यास र सन्तुलित जीवनशैली अपनाउन आग्रह गर्नुभयो। कार्यक्रममा भानुभक्त थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने लेखा प्रमुख उत्तम गुरूङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। ज्येष्ठ नागरिकको सम्मान संरक्षण र अधिकार सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा धमिलीकुवा ज्येष्ठ नागरिक समितिका अध्यक्ष राजु शर्मा सिलवा, सेवा आश्रमका संचार प्रमुख, आश्रमका आमा बाबा, विभिन्न समितिका पदाधिकारी तथा सदस्य, सेवाकर्मी, कर्मचारी र रूद्र माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता थियो। लमसुङमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले दुर्घटनाको जोखिम रहेका ब्ल्याक स्पट क्षेत्रहरू पहिचान गरी नाइट भिजन रिफ्लेक्टिभ ट्राफिक संकेत बोर्ड स्थापना गरिएको छ। जिल्ला ट्राफिक कार्यालय लमसुङले नेशनल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड लमसुङ शाखासँग समन्वय तथा सहकारी गरी रातिको समयमा समेत स्पष्ट देखिने चारवटा ट्राफिक संकेत बोर्ड जडान गरेको हो। डुम्री विशेषर चामे सड़क खण्ड अन्तर्गत विशेषर नगरपालिका एक उदिपुर, विशेषर नगरपालिका एक गाईखुरी झरना, विशेषर नगरपालिका भीमसेन स्थान र सुन्दर बजार नगरपालिका नौ सेउलीबार क्षेत्रमा दुर्घटनाको उच्च जोखिम रहेको पहिचान गरी संकेत बोर्ड राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। चालकलाई दुर्घटनाको जोखिमबारे समयमै सचेत गराई सवारी साधनको गति नियन्त्रण गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले संकेत बोर्ड स्थापना गरिएको हो। रिफ्लेक्टिभ प्रविधियुक्त बोर्ड रातिको समयमा पनि सजिलै देखिने भएकाले चालकलाई आवश्यक सूचना प्राप्त गर्न थप सहज हुने विश्वास गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमसुङका प्रमुख प्रहरी नायक निरीक्षक गौतम बहादुर खत्रीले दुर्घटना बढ़ी हुने स्थानमा सूचनामूलक पूर्वाधार विस्तार गर्दै सुरक्षित सड़क यातायातको वातावरण निर्माण गर्ने अभियान अन्तर्गत संकेत बोर्ड स्थापना गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा पनि आवश्यकता अनुसार अन्य जोखिमुक्त क्षेत्रमा यस्तो ट्राफिक संकेत बोर्ड जडान गर्ने योजना रहेको बताउनु भएको छ। ट्राफिक प्रहरीले सड़क सुरक्षामा प्रविधि मैत्री उपायहरूको प्रयोग गर्दै दुर्घटना न्यूनीकरण र सुरक्षित यात्राको वातावरण निर्माणमा जोड़ दिएको जनाएको छ। विश्व हिन्दू महासंघ नेपाल लमसुङको चौथो जिल्ला अधिवेशन शनिबार बेसी शर्मा भएको छ। अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री रामचन्द्र अधिकारीले गर्नुभएको हो। महासंघका जिल्ला अध्यक्ष सालेग्राम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दू महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रवीण घिमिरे, गण्डकी प्रदेश अध्यक्ष मुक्तिराम अधिकारी, बागमती प्रदेश अध्यक्ष अर्जुन प्रसाद सापकोटाले सम्बोधन गर्नुभएको थियो। वक्ताहरूले सनातन हिन्दू धर्म, संस्कृति र परम्पराको जगेर्नाका लागि सबै एकजुट हुनुपर्ने बताएका थिए। धार्मिक पर्यटन प्रवर्धन र धार्मिक सम्पदा को प्रचार प्रसार र संरक्षणमा महासंघ योजनाबद्ध रूपमा अघि बढ़नुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा जिल्ला भरका प्रतिनिधि, पदाधिकारी तथा आजीवन सदस्यहरू, नगर समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा जिल्ला समितिले उत्कृष्ट कार्य गर्ने समिति तर्फ महासंघको सुन्दर बजार नगर समितिलाई सम्मान गरेको छ भने समितिमा रहेर सक्रिय भूमिका निर्वाह गर्ने कार्य सम्पादन कमिटी सहसचिव मधुविलास पौडेललाई सम्मान गरेको छ। अधिवेशनको बन्द सत्रले संगठनलाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ नेतृत्व चयन गर्ने तथा विभिन्न प्रस्तावहरू पारित गर्ने भएको छ। उद्घाटन सत्रको सहजीकरण महासंघ जिल्ला समिति महासचिव कमल अधिकारीले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष रमाराज खनियाले स्वागत मन्तव्य राख्नुभएको थियो। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: कक्षा 11 मा भर्ना सम्बन्धी सूचना। लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न संकायमा कक्षा 11 मा भर्ना खुले

0: को सहर्ष जानकारी गराउँदछौ।
1: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
0: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
1: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
0: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
1: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
0: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
1: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
0: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
1: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
0: मासिक एकाइ परीक्षाको व्यवस्था,
1: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
0: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
1: जीपीए 3.604 सम्म 100% छात्रवृत्ति,
0: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट,
1: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
0: थप जानकारीका लागि
1: जनविकास माध्यमिक विद्यालय बेसीसहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9846074553, 9855475, 9846085791 र 9846083862।

डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: मर्चेंग एफएम 95 मेगाहर्ट्ज।
1: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ सदरमुकाम बेसी शर्मा स्टेशन रहेको संचार गृह संचालक संस्था हिमाल सूचना तथा संचार सहकारीको 12 साधारण सभा एवं 5 अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष किसान बहादुर गौतमको अध्यक्षता एवं संविधान सभा सदस्य जमीन्द्रमान घलीको प्रमुख आतिथ्यतामा साधारण सभा एवं अधिवेशनको औपचारिक उद्घाटन भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि घलीले प्रविधिको विकाससँगै पछिल्लो समय रेडियो संचालन र व्यवस्थापनमा चुनौती थपिएको उल्लेख गर्नुभयो। विगतमा सामुदायिक हित सचेतना, राजनैतिक आन्दोलन, मनोरञ्जन लगायत शिक्षा स्वास्थ्य क्षेत्रमा सामुदायिक रेडियोको भूमिका बिर्सन नहुने उल्लेख गर्दै संविधान सभा सदस्य घलीले रेडियोहरूले समयको मागसँगै आफूलाई पनि परिमार्जित गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा कोलासुथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरूङ, नेकपा एमाले केन्द्रीय सदस्य एवं जिल्ला बार इकाई अध्यक्ष कृष्ण प्रसाद अधिकारी, सोही संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र बोहरा, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, संस्थाका पूर्व अध्यक्षहरू सुभाष पौडेल, ईश्वर बाबु पाण्डे, प्रेस चौतारी गण्डकी महासचिव बास गुरूङ, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष राम कुमार श्रेष्ठ, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग समिति लमजुङका अध्यक्ष श्रीकृष्ण लामिछानी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। संस्थाले साधारण सभाको अवसरमा रेडियोमा कार्यरत उत्कृष्ट कर्मचारीको रूपमा रेडियो संस्थापक रेडियो व्यवस्थापक सुमित्रा भुजेललाई सम्मान गरेको थियो। सोही अवसरमा दुईजना वार्षिक विज्ञापनदाताहरूलाई पनि सम्मान पत्र प्रदान गरिएको छ। संस्थाका उपाध्यक्ष विवश बुढा थुकुले स्वागत मन्तव्य राख्नु भएको छ। कार्यक्रममा संस्थाका सचिव सावित्री तामाङले सहजीकरण गर्नुभएको थियो। साधारण सभा एवं अधिवेशनको उद्घाटन सत्र सकिएसँगै बन्द सत्र र नयाँ नेतृत्वका लागि आवश्यक प्रक्रिया शुरू भएको संस्थाले जनाएको छ। लमसुङको मर्स्याङदी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई लक्षित गर्दै दुई दिने उद्यमशीलता विकास प्रवर्तन तालिम भएको छ। राष्ट्रिय रोजगार प्रवर्तन कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी प्रवर्तन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो। तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले वैदेशिक रोजगारीका क्रममा हासिल गरेका सिप अनुभव र ज्ञानलाई स्वदेशमै सदुपयोग गरी आत्मनिर्भर बन्न तथा स्थानीय स्तरमै रोजगारी र उद्यम सृजना गर्न युवाहरूलाई आग्रह गर्नुभयो। उहाँले गाउँपालिकाले उद्यमशीलता विकास, रोजगार प्रबन्धन तथा उद्यमी युवाहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष जनमाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, जनप्रतिनिधि, कर्मचारी तथा तालिममा सहभागी युवाहरूको उपस्थिति रहेको थियो। रोजगार संयोजक नन्दराज गुरूङले सहजीकरण गर्नुभएको कार्यक्रममा बेसर नगरपालिकाका उद्यम विकास सहजकर्ता अञ्जुर कुमारी राणा तथा मर्स्याङदी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख दिपेन्द्र कुमार भण्डारीले उद्यमशीलता विकास, व्यवसाय योजना निर्माण, वित्तीय व्यवस्थापन, बजार व्यवस्थापन तथा स्वरोजगारका अवसर सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उद्यम सञ्चालन, व्यवसाय व्यवस्थापन तथा रोजगारीका अवसरबारे व्यावहारिक ज्ञान र सिप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम दुई दिनसम्म सञ्चालन हुनेछ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका संरक्षण कार्यालय भुजुङले आर्थिक वर्ष 2082-83 स्वीकृत कार्यक्रम अन्तर्गत दुधपोखरी, छापा र अर्सिङ डाँडामा साइन पोस्ट स्थापना गरेको छ। पर्यटक तथा स्थानीयवासीलाई गन्तव्य, पदमार्ग तथा क्षेत्र सम्बन्धी आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले विभिन्न उपयुक्त स्थानमा साइन पोस्ट राखिएको एक्याप भुजुङका प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो। उहाँका अनुसार साइन पोस्ट स्थापनासँगै पर्यटकीय पदमार्गको पहिचान थप स्पष्ट भएको छ भने आन्तरिक तथा बाह्य पर्यटकलाई गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। यसले पर्यटन प्रवर्धन, आन्तरिक प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र समग्र क्षेत्रको व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। रेग्मीले संरक्षण र दिगो पर्यटन विकासलाई प्राथमिकता राख्दै एक्यापले विभिन्न पूर्वाधार निर्माण र संरक्षणमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। सोही कार्यक्रम अन्तर्गत दुधपोखरी, छापा र हर्सिङ डाँडामा साइन पोस्ट स्थापना गरिएको उहाँको भनाई छ। यस्ता पूर्वाधार मार्फत पर्यटकको यात्रा थप सुरक्षित, व्यवस्थित र जानकारीमूलक बनाउन सहयोग पुग्ने एक्यापले जनाएको छ। जलवायु परिवर्तनले मानव प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ। प्रजनन तथा आईभीएफ विशेषज्ञ डाक्टर रश्मि श्रीसका अनुसार विश्वभर निसन्तानपनको दर बढ़दै गएको छ र यसको प्रमुख कारण जलवायु परिवर्तन र वातावरणीय असन्तुलन रहेको छ। चीनमा भएको एक अध्ययनले प्रजनन समस्याका कुल घटनामध्ये 20% जलवायु परिवर्तनको प्रत्यक्ष र अप्रत्यक्ष भूमिका रहेको देखाएको छ। बढ़दो तापक्रम, वायु प्रदूषण, रासायनिक पदार्थ र प्लास्टिकको प्रयोगले महिलामा अनियमित महिनावारी र छिटो मेनोपज तथा पुरूषमा शुक्रकीटको संख्या र गुणस्तरमा कमी ल्याउने गरेको छ। विश्वमा हरेक 6 दम्पती मध्ये एक निसन्तानपनबाट प्रभावित छन्। नेपालमा पनि उस्तै अनुपात रहेको अनुमान छ। डाक्टर श्रीसले यसलाई व्यक्तिगत समस्या नभई सार्वजनिक स्वास्थ्य मुद्दाका रूपमा हेर्नुपर्ने र सरकारले एकीकृत अध्ययन तथा नीति निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। फिफा विश्वकप फुटबलमा भोलि बिहान 4 खेल हुँदैछन्। भोलि बिहान पाउने 1 कतार र स्विजरल्याण्ड, पाउने 4 ब्राजिल र मोरक्को, पाउने 7 हाइटी र स्कटल्याण्ड तथा पाउने 10 अस्ट्रेलिया र टर्कीले खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएको खेलमा सह आयोजक क्यानाडाले बोस्निया एण्ड हर्ज गोविनासँग 1-1 गोलको बराबरी खेलेको छ। आयोजक अमेरिकाले भने विजयी शुरूआत गरेको छ। लस एन्जल्स स्टेडियममा आज बिहान भएको खेलमा घरेलु टोलीलाई पारोगीलाई 4-1 गोलले हराएको छ। घरेलु भूमिमा 32 विश्वकपको पहिलो खेल खेलेको अमेरिकाले विजयी शुरूआत गरेको हो। वर्षाङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
2: मुख्य समाचारका प्रायोजक
3: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
1: बेसी सहरको वडा नम्बर 5 बालमैत्री वडा घोषणा गर्ने तयारी, जिल्ला स्तरीय समितिबाट स्थलगत अनुगमन। लमजुङको मुख्य सड़क दुर्घटना जोखिम क्षेत्रमा ट्राफिक संकेत। वर्षाङदीको छापा, हरसिंह र दुधपोखरीमा एकापले राख्यो पर्यटन साइन बोर्ड। पाउँदी स्थित वृद्ध आश्रममा ज्येष्ठ नागरिकहरूप्रति दुर्व्यवहार विरूद्धको सचेतना दिवस मनाइयो। अन्तर्पुस्ता सम्बन्ध बलियो बनाउनु पर्नेमा जोड़। र मर्साङदी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई उद्यमशीलता तालिम शुरू। साँझ 6:35 मर्साङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्साङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्साङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला चौनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्समा राखिन्छ।
4: सामाजिक सञ्जाल जी छ्यानले जाँचीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आफै लागि समय समय री आफै न पासपोर्ट फेरदिन परिमो नै तोय तारी शङ्ख लैदी विषया बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
8: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVTबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, YHA, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
9: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
8: थप जानकारीको लागि सम्पर्क
9: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0556595911, 98452111, 98457078769।
8: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BA LLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
7: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
8: लमजुङ सदरमुकाम बेसी शहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
8: हाम्रा विशेषताहरू व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
7: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
8: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
7: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
8: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
7: योग्य दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
8: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
7: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
8: मासिक एकाई परीक्षाको व्यवस्था,
7: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
8: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
7: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
8: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
7: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
8: थप जानकारीका लागि
7: जनविकास माध्यमिक विद्यालय बेसी शहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 9460 74553, 9560 45875, 9460 85791 र 9460 83862।
9: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: सुर्बिकाका नमस्कार, के गर्दै हुनुहुन्छ चौतारामा बसेर?
5: नमस्कार नानी, नानी डाक्टर भएर आउनुभयो, हाम्रो गाउँको इज्जतै बढेको छ।
4: धन्यवाद काका।
5: अनि डाक्टर नानी, अहिले जो पनि क्यान्सर भएछ भन्छन्, धेरैको मृत्यु यसैबाट भयो भनेको सुन्छु, यसबाट बच्ने कुनै उपाय छैन?
4: किन नहुनु नि काका? एक क्यान्सरको जोखिम बढाउने तत्वहरू भनेको धुम्रपान तथा स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन, अस्वस्थ खाना, शारीरिक व्यायामको कमीले गर्दा हो। त्यसैले यस्ता जोखिम तत्वहरूलाई त्याग्न सक्यो भने 30-50% क्यान्सरबाट मृत्यु हुने जोखिम घट्छ।
5: भनेपछि रक्सी चुरोट भनेको त छुनै नहुने चिज रहेछ नि, होइन नानी?
4: हो नि काका, विशेष गरी महिलाहरूको हकमा स्तनमा सारो गिर्खा, गाठा गुठी, घाउ आएमा, योनिबाट धेरै रगत वा सेतो पानी जस्तो बगेमा वा यौन सम्पर्क पछि रगत देखेमा पनि क्यान्सरको जोखिम हुन्छ। लामो समयसम्म खोकी लागेमा, खकारमा रगत आएमा, छाती दुखेमा, धोत्रो स्वर भएमा, मुखभित्र सेतो वा रातो दाग वा घाउ देखेमा, बिना कारण दुब्लाउँदै गएमा, शरीरमा कोठी मुसाहरू छिटो बढ्ने वा अचानक परिवर्तन आएमा, दिशामा रगत देखेमा वा दिशा गर्ने बानीमा अचानक परिवर्तन आएमा पनि क्यान्सर रोगको लक्षण हुन सक्छन्।
5: हजुर हजुर,
4: यस्ता लक्षण तथा चिन्हहरू देखेमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वास्थ्य कर्मीसँग परामर्श लिई परीक्षण गराइहाल्नुपर्छ।
6: स्फूर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं। स्वस्थ र सन्तुलित खाना, ताजा हरियो साग सब्जी, फलफूल प्रशस्त मात्रामा खाऊ र दैनिक कम्तीमा 30 मिनट हल्का पसिना आउने गरी व्यायाम गरौं। क्यान्सर रोगको जोखिमबाट बचौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
7: यो मोबाइलले पनि तनावै दियो भने?
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942।
11: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California Extreme Energy Drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: शिला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन। बाजुराको धुलाचोर सड़क खण्ड 3 दिनपछि सञ्चालनमा। रेसुङ्गामा खुला रूपमा माछा मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कार्यवाही हुने।
2: अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौं।
1: 11 वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार। औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप। माग पूरा नभए उद्योग बन्दको चेतावनी।
3: सरकारले हामी छुन्छौ कार्यवाही गर्छौ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानूनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
1: कांग्रेसमा देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद गर्न शीर्ष नेताहरूलाई उपसभापति शर्माको आग्रह। एमाले पुनर्गठन अभियानमा प्रदेश स्तरबाट सुझाव संकलन शुरू।
4: अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो यो।
1: र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड, भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदै।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: कृत्रिम बुद्धिमत्ता एआई को प्रयोग तीव्र रूपमा बढ़दै जाँदा यसले जीवनलाई सहज बनाएको छ, तर साथसाथै गोपनीयता, रोजगारी र गलत सूचना जस्ता चुनौती पनि बढ़िरहेका छन्। डीप फेक र साइबर अपराध जस्ता जोखिमले समाजमा नयाँ समस्या थपेका छन्। त्यसैले एआई को जिम्मेवार र सुरक्षित प्रयोगका लागि स्पष्ट कानूनी तथा नैतिक नियमन आवश्यक छ। प्रविधिको विकाससँगै मानव हितलाई प्राथमिकतामा राख्दै सन्तुलित नीति निर्माण आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट।
6: गुल्मीको रेसुङ्गा नगरपालिकाले माछा मासु दूध दही लगायत खाद्य तथा दुग्धजन्य पदार्थ खुला रूपमा ढुवानी गर्न रोक लगाएको छ। नगरपालिकाले सूचना जारी गर्दै वत्सालादेखि बिक्री स्थलसम्म तथा एक स्थानबाट अर्को स्थानमा खाद्यजन्य वस्तुहरू सामान्य प्लास्टिकमा राखी झुण्डाई र खुल्ला रूपमा अस्वस्थकर तरिकाले ओसार पसार गर्ने गरिएको गुनासो बढ़ेकाले यस्ता गतिविधि नगर्न निर्देशन दिएको जनाएको छ। सीआईएनसँग कुरा गर्दै नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालले सूचनाको अभिज्ञा गर्दै खुला, असुरक्षित वा अस्वस्थकर ढंगले खाद्य सामग्री ओसार पसार गरेको पाइएमा आवश्यक अनुगमन गरी प्रचलित कानून बमोजिम जरिवाना वस्तु जफत तथा अन्य कानूनी कार्यवाही गरिने चेतावनी दिनुभयो।
2: नागरिकहरूको व्यापक जनगुनासो पनि थियो यो विषयमा। वत्सालादेखि अब जहाँ मासु काटिन्छ त्यहाँदेखि बिक्री केन्द्रसम्म मासु ढुवानी गर्ने क्रममा चाहिँ व्यापारीहरूले सामान्य प्लास्टिक जन्य त्यो झोलामा मासु देखाउँदै तपाईँको त्यो रगत पनि चुहाउँदै अनि बाइकमा झुन्ड्याएर लिएर गएको अवस्था छ। अहिले खाद्य स्वच्छतामा पनि गम्भीर असर गर्ने कुरा रह्यो भन्ने खालको गुनासो प्राप्त भइसकेपछि हामी स्थलगत अनुगमन पनि गएका थियौं। त्यो यता कता त्यस्तो गुनासो चाहिँ सही हो भन्ने खालको पनि पुष्टि हुन आएको हुँदा हामीले चाहिँ एउटा सूचना प्रकाशन गरेरै यसरी सचेत गराउनु पर्छ।
6: नगरपालिकाले अब यस्ता सामग्री ढुवानी गर्दा अनिवार्य रूपमा सफा, सुरक्षित, चुहावट नहुने र पूर्ण रूपमा ढाकिएको कन्टेनर वा उपयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्ने जनाएको छ। काभ्रे प्लान्चोको नवबुद्ध नगरपालिकामा भएको बस दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरीले 6 सदस्यीय छानबिन समिति गठन गरेको छ। बनेपाबाट रोशीतर्फ जाँदै गरेको बस अनियन्त्रित भई करिब 300 मिटर तल खस्दा 8 जनाको घटनास्थलमै घटनास्थलमै मृत्यु भएको थियो भने 16 जना घाइते भएका छन्। घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा गठन गरिएको समितिलाई दुर्घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने निर्देशन दिएको छ। प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबै 8 जनाको पहिचान खुलिसकेको छ र थप घटनाबारे अनुसन्धान जारी रहेको छ। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रको भाडा 700% सम्म बढ़ाइएको भन्दै सरकार र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयप्रति आपत्ति जनाएको छ। महासंघका अध्यक्ष एजाज अलामले भाडा वृद्धि र बक्यौता रकम तिर्न दिएको 7 दिने सूचनाले देशभरका करिब 700 उद्योग संकटमा पर्ने र हजारौं श्रमिकको रोजगारी जोखिममा पर्ने बताउनुभयो। उद्योगहरूका अनुसार भाडा वृद्धि सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा उद्योगहरूको नाम सार्वजनिक गर्दै रकम असुल्न खोजिरहेको छ। महासंघले दुवै पक्षले दायर गरेको पुनरावलोकनका मुद्दा फिर्ता लिएर अदालतको पुरानो फैसला कार्यान्वयन गर्न आग्रह गरेको छ। माग अनुसार नभए देशभरका उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी महासंघले दिएको सीआईएनसँग कुरा गर्दै एजाज आलमले भन्नुभयो,
3: हामीले पहिलाको तिरिसकेका छौँ, पछिको भाडा हामी तिर्न तयार छौँ, त्यो अनुरूपले जाउँ। तर उहाँहरूको भनाइ के भने 75% बढेको भाडा तिर्नुहोस् भन्नुहुन्छ। अब सर्वोच्चले गरिसकेको फैसला पनि नमान्ने हो भने कानूनी राज्यमा के मान्ने त? त्यसले गर्दा कानूनको विज्ञहरूको भनाइ अनुसार अन्तिम फैसला आइसकेपछि त्यसलाई यदि तपाईँले अथवा कसैले पनि चित्त नबुझेर फेरि पनि पुनरावलोकनको लागि गए तापनि त्यो निर्णय तत्काललाई मानेर जानुपर्ने हुन्छ र पछि यदि अर्को निर्णय आयो भने त्यसलाई पनि फेरि मान्नुपर्ने हुन्छ भनाइयो। हामीले त्यति मात्र अहिले भनिरहेका छौँ। र अर्को पाटो औद्योगिक क्षेत्रको व्यवस्थापनको भाडाको पैसा बाँकी हो, सरकारको कुनै कर अथवा अन्य भ्याटको कुनै पैसा बाँकी होइन। र सरकारले हामी छुन्छौँ कार्यवाही गर्छौँ भनेर जुन तरिकाले अगाडि बढ्नुभएको छ त्यो गैर कानुनी हो। त्यो तरिकाले यदि उहाँहरू अगाडि बढ्न खोज्नुभयो भने हामी सम्पूर्ण उद्योगहरू बन्द गरिदिन्छौँ।
6: नेपालमा 11 वर्षदेखि रोकिएका औषधिको मूल्य समायोजन फेरि चर्चामा आएको छ। औषधि उत्पादकहरूले उत्पादन लागत, कच्चा पदार्थ, ढुवानी खर्च र डलर विनिमय दर बढ़ेकाले मूल्य पुनरावलोकन आवश्यक भएको बताएका छन्। उपभोक्ताहरूले भने मूल्य वृद्धिले उपचार खर्च बढ़ने चिन्ता व्यक्त गरेको छ। नेपालमा औषधिको मूल्य निर्धारण र नियमनको जिम्मेवारी औषधि व्यवस्था विभाग अन्तर्गत रहेको छ। विज्ञहरूको सुझाव अनुसार औषधिको मूल्य प्रत्येक 2 वर्षमा पुनरावलोकन गर्नुपर्ने, छुट्टै मूल्य निर्धारण षड्यन्त्र बनाउनुपर्ने र अत्यावश्यक औषधिमा विशेष मूल्य नियन्त्रण लागू गर्नुपर्ने आवश्यकता औंलाइएको छ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद आवश्यक रहेको भन्दै 5 शीर्ष नेतालाई ध्यान आकर्षण पत्र पठाउनु भएको छ। शर्माले शीर्ष नेताहरू शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला र शशांक कोइरालालाई सम्बोधन गर्दै आफूले अघि सारेको 7 बजे प्रस्तावमाथि छलफल गर्न आग्रह गर्नुभएको छ। उहाँका अनुसार जेठ 16 गते प्रस्तुत गरिएको प्रस्तावमाथि हालसम्म कुनै औपचारिक छलफल नभएको भन्दै चाँडै बैठक आयोजना गरी संवाद अघि बढ़ाउनुपर्ने आवश्यकता रहेको छ। शर्माले पार्टीभित्रको मतभेद समाधानको लोकतान्त्रिक उपाय भेटघाट संवाद र सहमति भएको उल्लेख गर्दै आवेगभन्दा माथि उठेर प्रस्तावको अध्ययन र छलफल गर्न शीर्ष नेताहरूलाई आग्रह गर्नुभएको हो। कांग्रेसभित्र आन्तरिक एकता र संवादलाई बलियो बनाउन उनले सकारात्मक जवाबको अपेक्षा गरेको बताएका छन्। नेकपा एमाले पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि प्रदेश स्तरबाट सुझाव संकलन अभियान शुरू गरेको छ। पार्टीका अनुसार प्रतिनिधि सभा निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा 15 सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलले आज बागमती प्रदेशबाट सुझाव संकलन अभियान शुरू गरेको छ। आगामी असार महिनाभर विभिन्न प्रदेशमा भेला आयोजना गरी केन्द्रीय प्रदेश र जिल्ला तहका नेताहरूबाट सुझाव लिइने नेता भानुभक्त ढकालले सीआईएन बताउनुभयो।
4: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी राय परामर्श सुन्नलाई हो। यो प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म, प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको, त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
6: कार्यदलले जनसंगठन विभाग प्रमुख तथा पार्टीका विभिन्न निकायसँग पनि छलफल गरी सुझाव संकलन गर्ने जनाएको छ। संकलित सुझावका आधारमा पार्टी पुनर्गठन र रूपान्तरणका योजना तयार गरिने एमाले जनाएको छ। कर्णाली करिडोर अन्तर्गतको बाजुरा दुलाचौर सड़क खण्ड तीन दिनपछि सञ्चालनमा आएको छ। हुम्ला र बाजुराका बासिन्दा बीच रानीसेन क्षेत्रको सीमा स्वामित्वलाई लिएर विवाद भएपछि बाजुराको हिमाली युवा क्लबले बुधबार राति 10 बजेदेखि सड़क अवरूद्ध गरेको थियो। सड़क बन्द भएपछि हुम्लाबाट बाहिरिने र भित्रिने बस ट्रक लगायत साना सवारी साधन गरी झण्डै 80 वटा गाड़ी बीच बाटोमै रोकिएका थिए भने झण्डै 300 यात्रु अलपत्र परेका थिए। जिल्लाको स्थानीय प्रशासनको सक्रियतामा सड़क खुलाइएको बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुरासैनीले जानकारी दिनुभयो।

0: अनि यसलाई हटाउन धेरै आग्रह गर्यौं, धेरै अनुरोध गर्यौं, पहल गर्यौं, राइन दलका विद्यार्थीसँग बैठकमा छलफल गर्यौं। अनि अहिले चाहिँ उहाँहरूले त्यहाँका जस्तै अब हुम्लाका बासिन्दा त्यही बाटो हिँड्ने, अनि अब दैनिक जनजीवन असर परेको, अनि त्यसपछिबाट चाहिँ मानवीय संवेदनशीलतालाई ख्याल गर्दै अब दुई गतेसम्मको लागि चाहिँ अहिले खुल्ला गरेका छौ।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 छनौट अन्तर्गत आज राति र भोलि बिहान दुई रोमाञ्चक खेल हुँदैछन्। समूह बी अन्तर्गत कतार र स्विजरल्याण्ड बीचको खेल नेपाली समय अनुसार राति पौने एक बजे शुरू हुनेछ। दुवै टोली जित निकाल्दै समूहमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छन्। यस्तै समूह सी अन्तर्गत फुटबलको महाशक्ति मानिएको ब्राजिल र मोरक्को बीचको प्रतिस्पर्धा भोलि बिहान पौने चार बजे हुनेछ।
2: सन्तोषी रावल। दाङमा अपाङ्गता भएका महिला अचार बनाउँदै व्यवसायतर्फ उन्मुख।
3: के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
2: तालिमले सीप आत्मविश्वास र रोजगारीको अवसर दिँदै रिपोर्ट सँगै युवाको रोजाई बन्दै सुगम संगीत तर कलाकारको जीविका कति सुरक्षित। विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बागेश्वर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामन एक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको, 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नेपालमा अपाङ्गता भएका व्यक्तिहरूमध्ये महिलाहरू अझै पनि शिक्षा, रोजगारी र आर्थिक अवसरबाट तुलनात्मक रूपमा बढ़ी वञ्चित हुने गरेका छन्। यस्तै चुनौतीबीच दाङको घोराहीमा सञ्चालन भइरहेको अचार बनाउने तालिमले अपाङ्गता भएका महिलाहरूलाई आत्मनिर्भर बन्ने नयाँ सम्भावना देखाएको छ।
8: कोराही उपमहानगरपालिका चौधकी 35 वर्षीय सुमन चौधरी शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ। दैनिक जीवनका धेरै चुनौतीका बीच उहाँ अहिले कोराही 15 स्थित अमृत टोलमा सञ्चालन भइरहेको 15 दिने अचार बनाउने तालिममा सहभागी हुनुभएको छ। सिप सिकेर आफ्नै खुट्टामा उभिने अवसर पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
9: अचार बनाउने तालिम भन्दाखेरि अब हामी घरमा त बनाउँछौ हुन त, तर यहाँ आउँदाखेरि म अलि छुट्टै किसिमको अनुभव पाए भनौँ होइन। अनि कसरी बनाउनु पर्ने रहेछ, कतिजनाको सहभागी हुनुपर्छ, के सामग्रीहरू चाहिन्छ भन्ने कुराहरू थाहा पाए, धेरै खुसी लाग्यो भनौँ है। शारीरिक अपाङ्गता भए पनि मैले पनि गर्न सक्ने रहेछु भन्ने मलाई महसुस भयो है।
8: कोराही 15K 27 वर्षीय कृष्ण केसीका अनुसार तालिमले अचार बनाउने विधि, सरसफाई, गुणस्तर कायम गर्ने तरिका तथा बजार व्यवस्थापन बारे जानकारी दिएको छ। सिप सँगै व्यवसाय सञ्चालनको आधार सिक्न पाउँदा उहाँ उत्साहित हुनुहुन्छ।
10: बाहिर देख्नेले यसले के गरी खान सक्छ र भन्ने एउटा त्यो देख्ने व्यक्तिलाई भन्दा हामी भोग्नेले चाहिँ यो गरेर खान सक्छौ है भन्ने वातावरण एउटा मिलाइदिनु भएको छ। साङ्गलाई त एउटा तालिम दिँदा पछि सिकलाई धेरै गाह्रो हुन्छ। यो समयमा हाम्रो सुशीला म्यामले लगनशीलता लिएर आफ्नो सिकाइलाई, आफ्नो शिक्षालाई हामीलाई दिनु भएको छ।
8: तालिमको अर्को विशेषता भनेको समावेशी सहभागिता।

0: हो। बोल्न र सुन्न नसक्ने महिलाहरूले पनि दोभाषीको सहयोग र प्रत्यक्ष अभ्यास मार्फत अचार बनाउने सिप सिकिरहेका छन्। कोराही सत्रकी सीताकुमारी चौधरी अवसर पाए अपाङ्गता भएका व्यक्तिले पनि सफल व्यवसाय सञ्चालन गर्न सक्ने बताउनुहुन्छ।
1: घर बनाउनु र म्यामले सिकाइदिएकोमा धेरै फरक छ, राम्रो सकिन्छ। अब एक्लै त होइन, अब साथीहरू एक्लै त सम्भव, पछि एक्लै पनि गर्न सकिएला। सरकारले त अब हामी व्यवसाय गर्दाखेरि बिक्री पनि गरिदिन पर्यो, सहयोग पनि गर्न पर्यो। अब हामीसँग त अब धेरै पैसा पनि त हुँदैन नि त।
0: तालिमका प्रशिक्षक सुशीला थापाका अनुसार सहभागीहरू निकै सक्रिय र उत्साहित छन्। अपाङ्गता भएका महिलालाई आय आर्जनसँग जोड्न सकिए उनीहरूको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको विश्वास छ।
2: अपाङ्गता भएका व्यक्तिहरूले पनि सिक्न पाउनु भएको छ, मैले सिकाउन पाए, खुसी लाग्यो छ। उहाँहरूलाई चाहिँ साथ सपोर्ट हजुरहरूको सबैबाट सबैपछिले चाहिँ गरिदिनु होला र गरिदिनु पनि पर्छ भन्ने चाहिँ मेरो पनि सोच विचार चाहिँ रहेको छ। उहाँहरूले पनि यतिसम्म जिज्ञासा राख्नु गर्नु भनेको धेरै राम्रो।
0: विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्रको आयोजनामा तथा अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङको समन्वयमा सञ्चालन भइरहेको तालिममा विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरूको सहभागिता रहेको छ। अपाङ्ग मानवाधिकार एवं सरकार मञ्च नेपाल दाङका अध्यक्ष देवका खनालले अपाङ्गता भएका महिलालाई राहत होइन सिप र उत्पादनसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो।
3: अपाङ्गता भएका महिला दिदीबहिनीहरू पछाडि परेको हुनाले सिप सिकौं आत्मनिर्भर बनाऊ भन्ने मूल नाराका साथ हामी अगाडि बढ्नेछौं भनेर, एउटा हामीले सिप सिकेर ओरेर भोलि यही सिपलाई प्रयोगमा ल्यायौं भनेर भनेपछि भोलि रोजी रोटी यहीबाट नै हुन्छ, कतिपय कुराहरू अचार बनाउन त थाहा छ हामीलाई भनेर भन्ने कुरामा यो अचारको तालिम ल्याइसके पछाडि हो अचार भन्ने कुरो यस्तरी बन्दो रहेछ भन्ने सिक्नु भएको छ उहाँहरूले।
0: नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सहभागिता अझै न्यून रहेको अवस्थामा तालिमले उनीहरूलाई सिप आत्मविश्वास र रोजगारीको अवसर प्रदान गरिरहेका छन्। तर सिप सिकाएर मात्र पर्याप्त हुँदैन, उत्पादन बजारीकरण सहुलियत ऋण तथा व्यवसाय विस्तारका कार्यक्रमसँग जोड्न सके यस्ता प्रयास अझ प्रभावकारी बन्न सक्ने सहभागीहरू बताउँछन्। सुशीला ओली, सीआईएन रेडियो मध्यपश्चिम दाङ।
4: साझा खबरमा अब बाँकी खबर। पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष 2083-84 एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि 67,01,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ। हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रम अन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निर्माणाधीन सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि 50,00,00,000 बजेट विनियोजन गरिएको छ। ग्वार्को सातदो बाटो एकान्तकुना फ्लाइ ओभरका लागि 12,67,00,000 छुट्याइएको वार्षिक विकास कार्यक्रममा उल्लेख गरिएको छ। त्यसै गरी सुरुङ मार्ग विकास कार्यक्रमका लागि 3,77,80,000 बजेट छुट्याइएको छ। मन्त्रालयले टोखा छहरे गुर्जु भन्ज्याङ सुरुङ मार्गका लागि 11,48,000 बजेट विनियोजन गरेको छ। यस्तै विभिन्न प्रस्तावित सुरुङ मार्गहरूको सम्भाव्यता अध्ययनका लागि 1,90,000 बजेट छुट्याइएको छ। यस्तै सुर्खेतको भेरी नदीको वर्दियाको दानुवा तालसम्म सुरुङ मार्ग अध्ययनका लागि 5,60,000 बजेट विनियोजन गरिएको छ। दोलालघाट चरनावती सुरुङ मार्गका लागि 18,90,000 विनियोजन गरिएको छ भने हात्तीसार बबई सुरुङ मार्गका लागि 7,56,000 छुट्याइएको छ। आउने हप्ता देशका पहाड़ी र तराई भेगमा हल्का गर्मी बढ़ने सम्भावना रहेको मौसमविदले बताएका छन्। आउँदो बुधबार र बिहिबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा गर्मी बढ़ेर तातो दिन हुने सम्भावना समेत रहेको मौसमविदले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार कोशी प्रदेशमा बिहिबारसम्मै केही ठाउँमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ। तराईको हकमा मधेस बागमती र गण्डकी प्रदेशमा मंगलबारभित्र थोरै ठाउँमा तथा बुधबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा मध्यम पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो। यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शुक्रबार र शनिबार थोरै ठाउँमा तथा आइतबारदेखि बिहिबारसम्म एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ। तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। युवाको मन जित्दै नेपाली सुगम संगीत
5: जिन्दगी सागर बीच बीचैमा डुबेछ।
2: धेरैले मन पराउनु भयो, त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छरेको
5: अहिले।
4: श्रष्टा र गायक आत्मनिर्भर बन्ने बाटोमा विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब अनिवार्य विशेष। नेपाली सुगम संगीतप्रति युवा पुस्ताको आकर्षण तीव्र रूपमा बढ़दै गएको छ। आधुनिक प्रविधि, सामाजिक सञ्जाल र नयाँ पुस्ताका स्रष्टाहरूको आगमनले सुगम संगीतलाई नयाँ उचाइमा पुर्याएको छ। प्रेम, समाज र जीवनका यथार्थ भावनालाई सरल शैलीमा प्रस्तुत गर्ने भएकाले युवाहरू यस विधातर्फ बढ़ी आकर्षित भएका छन्। तर गायक र स्रष्टालाई आत्मनिर्भर बनाउन सकेको छ? साथी सन्तोष गन्धर्वले गायिका बुनु श्रेष्ठसँग यसै विषयमा कुराकानी गर्नुभएको छ।

0: 2054 सालमा रेडियो नेपालमा यहाँले गीत गाउनुभयो, यही गीत चाहिँ है शुभारम्भ यहाँको चाहिँ लोकगीतबाट भयो, तर अहिले चाहिँ यहाँको जनरा चाहिँ ठ्याक्कै फरक छ। अहिले आधुनिक गीतमा अलिक बढी चाहिँ तपाईँको आवाज सुन्न पाइन्छ। यहाँले अहिले पछिल्लो समय यहाँको सोसियल मिडियामा हेर्यो भने पनि यहाँले आधुनिक गीतमा अलिक बढी चाहिँ आफ्नो आवाज दिएको पाइन्छ होइन। पछिल्लो समय चाहिँ यहाँले जुन धार समाइरहनु भएको छ आधुनिक गीतको होइन, कसरी आयो यो?
1: जब त्यो रेडियो नेपालको स्टेजबाट प्रोग्राममा गाइसकेर ओर्ले त्यो बेलामा मलाई यति धेरै गाउनको लागि अफर आएको थियो। नर्मल्ली मैले त्यो बेलामा 50-60 लोक दोहोरी गीतहरू गाएको छु, मलाई अहिले सम्झनामा पनि छैन यति धेरै गाएको छु कि गीतहरू। त्यसपछि चाहिँ यतिमै सीमित हुनु हुँदैन, अलिकति फराकिलो हुनुपर्छ होइन, नलेज भनेको सबै कुराको लिनुपर्छ भनेर ट्राई गरेको थिएँ कि मैले। अनि त्यसपछि सेकेन्ड चाहिँ मैले जिन्दगी सागर बीच भन्ने गाएँ कि, त्यो चाहिँ फेरि बिल्कुलै फरक, यता त्यो रातो माटो लोक भयो अनि जिन्दगी सागर बीच भन्ने त्यो बेलामा धेरै चर्चित गीत पनि हो, मेरो फर्स्ट आधुनिक फर्स्ट गीत हो त्यो मेरो। अनि त्यसपछि थिएन मेरो कोही भने हाम्रो गोपालिन्दन सरको पनि गाएँ मैले, र त्यो गीत अलिकति रिलिज चाहिँ भएको छैन, अहिले आएर अलिकति त्यसमा समस्याहरू भइराखेको छ, सायद पछि त्यो मिल्यो भने मेरो भोइसमा पनि म रिलिज गर्छु होला। त्यो गाउनु अगाडि, लोकगीत गाउनु अगाडि चाहिँ लोकगीतहरू खासै सुन्दिनँ थिएँ कि म, प्राय अब गजलहरू नै सुन्थेँ, अनि जस्तै अरुण लामा दिजुको, गोपालञ्जन सरको भयो, अनि मनपर्ने अब नारायण गोपाल सरको त भइ नै हाल्यो होइन, अरुण थापा दाईको मेरो फेभरेट सिङ्गरहरू हुनुहुन्थ्यो, उहाँहरूको गीतहरू धेरै सुन्ने, धेरै आउँथ्यो पनि कि गाउनलाई, कहीँ साथीभाइ बस्दाखेरि लगाउन भन्दाखेरि फ्याटक गाउने पनि। त्यो हिसाबले मलाई जिन्दगी सागर बीच गाउन त्यस्तो कुनै गाह्रो नै भएन, जति बरु त्यो लोकदोहोरीमा मैले मेहनत गर्नु पर्यो, मलाई अलिकति त्यो भाकाहरू टिप्न गाह्रो भयो, त्यो आधुनिकमा त्यस्तो गाह्रो भयो।
0: कस्तो भन्दाखेरि अहिले चल्छ कि चल्दैन, या दर्शक श्रोताहरूले मन पराइदिनुहुन्छ कि पराइदिनुहुन्न भन्ने खालको एउटा मनमा त्रास बढ्दै जाँदा यहाँले त्यो गीत रेकर्ड गर्नुभयो होइन, त्यस पछाडिको प्रतिक्रिया सुनाउन कस्तो भयो?
1: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो। अनि सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो के धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले पनि।
0: एक टुक्रा सुनौ न त्यो गीत, पहिलो गीत चाहिँ।

0: एकदमै धेरै मञ्चले आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौ न?
1: सर्जकहरूको गीतहरू त अनगिन्ती छन् धेरै। फ्याक्ट भन्नुपर्दाखेरि मलाई हाम्रो अर्ण लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ। कहिलेकाहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु होइन, यति छुन्छ कि त्यो गीतले।
0: सुन्न सक्छौ हामी?
1: हुन्छ हुन्छ, सानो टुक्रा हुन्छ।

बोनु श्रेष्ठ भनेर चिनिएको मेरो आफ्नै शब्द रचना र हाम्रो स्वर्गीय सुनिल बरदेवा दाईको कम्पोजमा एउटा गीत सुनाउनु मन लाग्छ।

0: झिम परली मा, ए झिम झिम परली मा।
1: काभ्रे बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। बाजुरा धुलाचोर सड़क खण्ड तीन दिनपछि संचालनमा आएको छ। रेसुङ्गामा खुल्ला रूपमा माछा मासु र दुग्धजन्य पदार्थ ढुवानी गरे कार्यवाही हुने भएको छ। 11 वर्षपछि औषधिको मूल्य समायोजनको बहस पुनः शुरू भएको छ। मूल्य समायोजनका लागि अध्ययन र नयाँ नीति निर्माण गर्दै सरकार औद्योगिक क्षेत्रको भाड़ा 700% बढ़ाएको उद्योगीको आरोप छ। माग पूरा नभए उद्योगको बन्दको चेतावनी दिइएको छ। र फिफा विश्वकप 2026 आज राति कतार र स्विजरल्याण्ड र भोलि बिहान ब्राजिल र मोरक्को खेल हुँदैछ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हैने खुशी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
8: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
7: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
8: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
7: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
8: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घात, खाली घात, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
7: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
8: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841454848।

0: बिस्तारै जानु
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-74-065
2: नोट फलसिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
4: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी
5: ए बाबु पो जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
4: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
6: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
7: प्रोप्राइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि थप जानकारीका लागि सम्पर्क 98560-74-486
8: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
9: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
9: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
8: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
10: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
11: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
10: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
11: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
10: सम्पर्क फोन 98490-68924 98450-86780
12: समिच्यो चौदा क्यामे बोधे लोटी पर्दिरो बहिले ने विवरण पी भिया मुई खाता लिखै हाम्रो
13: खै खै बहु कोही लोटी भर्दिलुवा
14: आङी समिच्यो लोटी पर्दिउ छाम्ताई गुदी
13: भर्दी आ भर्दी बल लोटी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खै मै विश्वास आलन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
15: सतर्क न ठगिस क्या बसेन
16: सिद्धार्थ ब्याङ्कर क्यारे जन हेजरी जारी सन्देश
17: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
18: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
2: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-520-209

0: लाइदिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9856013375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: शमसुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक, रोशन फ्रेश हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
1: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
0: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ कि त्यही सिलाए नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लक्जुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
3: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: यो मोबाइलले पनि तनावै दियो भने?
10: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल, बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9131943।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर साथ पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
11: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
4: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका साथ पुरानो बैङ्क चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

सामुदायिक रेडियोमा सिन्धी 95 मेगाहर्जको प्रस्तुति कार्यक्रम बुलबुल भोकर प्रत्येक हप्ताको शनिबार बेलुका 9:15 सुन्न सक्नुहुनेछ। यस कार्यक्रमको पुनः प्रसारण प्रत्येक हप्ताको दिउँसो मंगलबार 2:30 सुन्न सक्नुहुनेछ। यो कार्यक्रमलाई अनलाइन सेवा www.radiomersindhi.org मार्फत पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम बुलबुल माफकरमा कार्यक्रमको प्रस्तुतामा अशोक अधिकारीको तर्फबाट हार्दिक हार्दिक स्वागत एवं नमस्कार। श्रोता साथी, तपाईँले सुनिरहनु भएको छ रेडियो कार्यक्रम बुलबुल माफकर। यो कार्यक्रम रेडियो मर्सेन्टी 95 मेगाहर्जबाट प्रसारण भइरहेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँले जीवनमा जानेर अन्जानमा कुनै कारणवश कसैको मन दुखाउनु भएको छ वा तपाईँको बोलीले कसैको मुटुमा घाउ लागेको छ भने पनि तपाईँ साथी सामु माफ माग्न चाहनुहुन्छ भने कार्यक्रम बुलबुल माफकरमा पत्र मार्फत आफ्नो साथीसँग माफ माग्न सक्नुहुनेछ भन्ने उद्देश्यले यस कार्यक्रमलाई प्रस्तुत गरेका छौं। हाम्रो कार्यक्रमको उद्देश्य भनेको बिछोडिएको साथीहरूलाई यस कार्यक्रम मार्फत मिलन गराउने रहेको छ। तपाईँले यस कार्यक्रम मार्फत आफ्ना साथीसँग माफ माग्न वा आफ्ना भावना पोख्न चाहनुहुन्छ भने यो ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ। कार्यक्रम बुलबुल माफकर रेडियो मर्सेन्टी 95 मेगाहर्ज तमु संग्रहालय लमजुङ अथवा हाम्रो इमेल एड्रेस रहेको छ asap.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ भन्दै तपाईँको पत्रको प्रतीक्षामा रहने नै छौँ भन्दै कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु समुद्र सांगीतिक कोशेली। श्रोता साथी, यो समुद्र सांगीतिक कोशेलीपछि स्वागत गर्न चाहन्छु कार्यक्रम बुलबुल माफकरमा। कार्यक्रमको शुरूआतमा मेरो हातमा पत्र परेको छ समयको खेलसँगै बग्यो जिन्दगी। यो जिन्दगी खै के भनौँ, के भयो भयो, कसैको मायालु साथ आशै आशमा जीवन बित्यो। सायद मेरो भाग्यमा नै थिएन होला तिमी, तिम्रो माया पाउन यस्तै भयो। यो जुनी माता अर्को जुनी भएछ भने त मेरी सानो सधैँ तिम्रो साथ तिम्रो माया पाइरहँ। सानो के गल्ती भएर मबाट तिमीले मलाई खोलेको दुई किनार बनाएर गयो। आज विगतको यादलाई सम्झी सम्झी यो मनलाई रुवाई समय व्यतीत गरिरहेको छु। समयको खेल भनौँ वा भाग्यको खेल, आज म एक्लै जीवनको गोरेटोमा जीवन व्यतीत गराउन बाध्य छु। खै सानो कसरी भनौँ र कसरी सहौँ तिमीसँगको पिछडको पल, तिमीले बिताएका तिमीले विगतमा खाएका कसमसँगै बाँच्ने सँगै म सधैँ हुनेछु भन्ने ती कसमहरू आज कहाँ हराए। आज ती दिनहरू सम्झी एक्लो भई टोलाइरहेको छु। आफ्नो पाइलाहरूलाई गन्तव्यहीन पाइलाहरू चालिरहेको छु। मान्छेहरूको मन पनि त कति चाँडै बदलिँदो रहेछ है। तिम्रो मन मबाट कसरी बदलियो, खै कति खेर बदलियो मैले थाहा नै पाइन। तिमीले भन्थ्यौ नि तिमी मेरो राजा हो, तिमी बिनाको जीवन त काँडासरी हुन्छ। खै त सानो तिमीले विगतमा खाएका कसम आज सम्झिरहेको छु। आज म बिना पनि त तिमीले जीवन रमाइलोसँग कटाइरहेकी छौ। यो सब भन्ने कुरा मात्र रहेछ नि है। मेरो मायामा केही कमी भयो होला है, त्यही भएर त तिमीले मलाई आज बगरमा पानी बिनाको माछा सरी छटपटाई ढहानी बनाई छाडिगयो। तिमी बिनाको जीवन त के जीवन हो र जस्तो लाग्छ। यो स्वार्थी समाजमा मनमा जति छोट भए पनि बाहिरी हाँसो देखाएर बाँच्न विवश छु। कहिलेकाहीँ त यस्तो लाग्छ जीवनमा जीवन नै समाप्त गरिदिउँ कि जस्तो। तर पनि सानो तिम्रो मायाले गर्दा मलाई जिउनु न मर्नु बनाएको छ। मलाई कहिलेकाहीँ त आस लाग्छ मेरी सानी मलाई नै सम्झेर फर्की आउनेछिन्, तर मैले बाटो हेर्दै तिमी फर्की आउने
आसमा बसिरहेको छु, खै कहिलेसम्म हेर्ने हो तिम्रो बाटो? तिम्रो बाटो हेर्दा हेर्दै यी मेरा नयनहरू थाकिसकेका छन् सानो, म त तिमी फर्किदिने दिन्छौ कि भन्ने आश लाग्छ, तर पनि त तिमी आउँदो आउने आशमा यो जीवन बिताइरहेको छु सानो। तिम्रो यादले गर्दा म पनि पागलसरी भइरहेको छु, कहिले काहीँ कहिले हाँस्ने त कहिले रुने, मेरो जीवनको दिनचर्या नै यस्तै भएको छ। खै तिमी के कारणले मबाट टाढा भयो? मैले त केही गल्ती गरेको जस्तो त लाग्दैन थियो, सायद मेरो मायामा कम भयो अथवा मेरो माया धेरै भएर तिमी भगायौ कि त? एकचोटि तिमीलाई भेट्ने मन छ, कस्तो भयो होला है मेरी सानो? हर पल तिमीसँग बिताएको पलहरूको याद आइरहन्छ मेरी सानो, कस्ती भयो भयो होला है? एकपटक भेट्न पाए तिमीलाई सोध्ने मन छ, के कारणले तिमी मबाट टाढा भयो, के गल्ती गरेर सानो मैले? खै त्यो दिन कहिले आउँछ होला है? तिमी मबाट यति टाढा भयो कि सायद त्यो दिन कुदा कुदै म रहन्न होला है सानो। यो माया भन्ने चिज पनि कस्तो हुँदो रहेछ, जति आफूबाट टाढा भयो त्यति नै माया गाढा हुने रहेछ। मेरो भाग्य पनि त कस्तो रहेछ, मैले जुन मान्छेलाई मन पराए दिलमा राखे उही मान्छे मबाट टाढा भएको छ। जीवनसँग सँगै बिताउन पाइन, म कस्तो भागी रहेछु। मेरो भाग्यमा तिमी नै लेखेकी रहेनछौ सानो, मेरो मायालाई लत्ताएर गए तापनि तिमी सधैँ खुसी हुनु, तिम्रो जीवन फलोस् फुलोस्। मेरो जीवन यस्तै भए तापनि तिम्रो जीवन हर पल खुसीमय होस् यही कामना गर्छु। खुसी हुनु, कहिले दुखी नहुनु। तिमी दुखी भयो भने यो मन पनि त दुखी हुन्छ नि सानो। तिम्रो आफ्नो मान्छेलाई मलाई भन्दा धेरै माया गर्नु, यो जुनीमा त तिमीलाई बिर्सन सक्दिन। तिम्रो ठाउँमा अरू कसैलाई पनि त राख्न सक्दिन, तिमी खुसी हुनु, म आफै खुसी हुन्छु। अब त मैले पनि त तिमीलाई बिर्सने कोसिस गर्नुपर्छ, त्यो त असम्भव छ तर पनि सानो कोसिस गर्नेछु। त्यही यदि यी भावनाले तिम्रो मन दुख्यो भने मलाई माफ गरिदेऊ है, उही तिम्रो मात्र तिम्रो मान्छे हुन नसकेको मान्छे। श्रोतासाथी, तपाईँले भर्खरै मात्र रेडियो खोल्नुभएको छ भने तपाईँले सुनिरहनु भएको छ कार्यक्रम भुल भए माफ र यो कार्यक्रम रेडियो मसिन्ती 95 मेगाहर्जबाट प्रसारण भइरहेको छ। हामीले थोरै भए पनि तपाईँको भावना र मनको व्यथालाई समेट्ने प्रयास गरेका छौं। श्रोतासाथी, मानिसको जीवनमा जानी नजानी अज्ञानवश कसैले गल्ती गर्न सक्छ, गल्ती गरेको आधारमा तपाईँको जीवनमा पनि कुनै घटना घटेको छ भने तपाईँले कार्यक्रम बुलबाई माफ गर मार्फत आफ्ना भावनाहरू पत्र मार्फत लेखी पठाउनुहुनेछ भन्ने आशा राखेका छौं। यस कार्यक्रमको लागि तपाईँहरूकै मायाको खाँचो छ। श्रोता साथी, अब क्रममा मेरो हातमा पत्र परेको छ। आज फेरि तिम्रो माया यादले सताए के गर्नु, म त तिम्रो नजरबाट झरिसकेको मान्छे। अब त मैले विषय खाँदा नि तिमीलाई कुनै फरक पर्दैन र पर्ने पनि त छैन। कुशल, तिमी टाढा भयो जब तिमी मलाई
तिम्रो यात्रा शब्दहरूले आज पनि त मन रुवाउँछ, चिन्ता नगर कुशल म टाढै छु तिमीबाट, आशा छ मैले गर्दा हराएका तिम्रा खुसीहरू सबै फिर्ता हुनेछन्, कुशल सायद तिम्रो दिलमा अर्कै बसेको छ होला है, त्यही भएर त तिमीले मलाई दो बाटोमा छोडी हरायो, के लाग्छ कुशल तिमीलाई तिम्रो र मेरो सम्झन पहिलाको जस्तै हुन्छ होला, के लाग्छ तिमीलाई पहिलाको जस्तै भेट हुन्छ होला कुशल, समय भन्ने कति बलवान हुनु रहेछ है, जुन बेला तिमीलाई मैले आफूले भन्दा बढी तिमीलाई माया गर्थे त्यही बेला मेरो मायाको कदर गरेनौ, मेरो मायालाई बुझ्न सकेनौ, अब त मेरो मन कठोर बनाउनु पर्छ, माया त के तिम्रो त्यो मनमा, तर पहिलाको जस्तो चाहना छैन कुशल, सायद अब त तिमीलाई मेरो चाहना पनि त छैन होला है, मेरो आँखाबाट झर्ने आँसु केवल पानीको थोपा मात्र होइन, त्यो त हृदयको गहिराईबाट निस्किएको हो भाव हो, सरी कुशल मेरो कारणले तिम्रो मन दुख्यो होला, मैले गर्दा सायद तिम्रो आँखाबाट कतै आँसु खसाए तर दुखी बनाउने चाहना थिएन मबाट कुशल, तिमीले मलाई छोडेको कारणले कारण त थाहा भएन, तर तिम्रो व्यवहारहरू स्पष्ट थियो कि अब तिमीलाई मेरो कुनै आवश्यकता नै छैन, म अरूको दुःखमा पनि रुने मान्छे, अरूको पीडा पनि त रुने मान्छे, तर कुशल तिमीलाई मैले आफू जस्तै सम्झे तापनि तिमीले मलाई सस्तो सम्झेर फालिदियो कुशल, बरू पीडा मलाई नै होस् आँसु पनि मेरो नै झरोस्, तिमी खुसी हुनु सधैँ, तिमीलाई दुःख भएको कहिले पनि हेर्न नपरोस्, म भन्दा पनि धेरै माया गर्ने मान्छे तिमीले पायौ होला र त मैले भन्दा धेरै माया दियो होला उसले उनीले, तर तिमीले मलाई छोरी धोका दियो कुशल, यही कारणले तिम्रो मन दुखेको भए, यदि कुनै कारणले तिम्रो मन दुखेको भए कार्यक्रम बुलबाई मार्फत तिमीसम्म माफी मागिरहेकी छु, अब त केही गुनासो गर्दिन किनकि तिम्रो पनि त मन इच्छा रोजाइ र चाहना हुन्छ होला, म त केवल तिमीलाई खुसी देख्न चाहन्छु, चाहे यो म बिना नै किन नहोस्, धेरै दुखीहरू दुखी नहुन् अब त मेरो बानी तिमीलाई सम्झिने बानी परिसकेको छ, मेरो अनुहारको मुस्कान कहाँ हराएको छ सायद थाहा छैन, मलाई मुस्कुराउन पनि त डर लाग्छ अहिले किनभने तिमीले जीवनले मलाई जति हँसाउनु त्योभन्दा बढी तिम्रो मायाले मलाई रुवाएको छ कुशल, अब त अन्तमा यी मेरा भावनाले तिम्रो कोमल मन दुखेमा मलाई माफ गरिदेऊ है, उही तिम्री मात्र तिम्री कुसुम, कुशलजी तपाईँको साथी कुसुमजीले तपाईँसम्म माफ माग्नु भएको छ, हामी आशा गर्छौँ अवश्य माफ दिनु हुने नै छ, श्रोता साथी तपाईँले सुनिरहनु भएको छ कार्यक्रम बुलबाई मात्र, यो कार्यक्रम रेडियो मर्सिङ्गी 95 MHz प्रसारण भइरहेको छ, कार्यक्रममा तपाईँ पनि सहभागी हुन चाहनुहुन्छ भने कार्यक्रमको ठेगाना राख्न चाहन्छु, कार्यक्रम बुलबाई मात्र रेडियो मर्सिङ्गी 95 MHz विशेष तमु संग्रहालय लम्जिङ, अर्को हप्ता तपाईँहरूकै पत्र पाउने आशा राख्दछु, श्रोता साथी यो कार्यक्रममा तपाईँले जीवनमा कसैको मन दुखाउनु भएको छ भने पत्र मार्फत साथीसँग माफ माग्न सक्नुहुनेछ भने तपाईँको साथीले पनि तपाईँले माफ माग्नुभएको माफप्रति माफ दिनुहुनेछ भन्ने आशा राखेका छौं, यसबाट तपाईँहरूको मिलन हुनेछ भन्ने पनि आशा राखेका छौं, श्रोता साथी यो कार्यक्रममा तपाईँले जीवनमा कसैको मन दुखाउनु भएको छ भने पत्र मार्फत यस कार्यक्रममा सहभागी हुन चाहनुहुनेछ भन्ने आशा गर्दछौ, श्रोता साथी
अबको क्रममा मेरो हातमा अन्तिम पत्र परेको छ। कुनै दिन म एक छिन नबोल्दा पनि तिमी तड्पिने, तिमी आज किन यति सजिलै मबाट टाढा बस्न सक्यौ? तिमी अरूकै रोजाइमा अरू कसैसँग नजिक भएकी छौ। म अरू कसैसँग बोल्न खोज्दा पनि बोल्न नदिने तिमी, तिमी आज आफ्नै मेरो आवाज सुन्न नसकी टाढा भयो। तिमीले अरूकै मोबाइलबाट भए पनि आवाज सुन्न खोज्ने, तिमी आज आफ्नै मोबाइल भएर पनि त चुपचाप कसरी बस्न सक्छौ? माया निकै नै गाह्रो हुँदो रहेछ मलाई। आफूले मनमा सजाएर राखेको मान्छेले उसको मनमा सजाएको राखेको मान्छे देख्दाखेरि मलाई थाहा छ तिमीले मलाई इग्नोर गरिरहेकी छौ। मलाई यो पनि थाहा छ अब तिमी मेरो हुन सक्दिनौ, किनकि तिमी मदेखि मन भरिसकेको छौ। सायद तिमीले तिमीलाई थाहा छ यो सबै थाहा हुँदा हुँदा पनि त किन माया गरिरहेकी छौ? तिम्रो माया किन मलाई लागिरहेको छ? तिमीलाई मनदेखि माया गरेको मान्छे हुँ भुल्न गाह्रो हुँदो रहेछ। सायद एक दिन तिमीले मलाई बुझ्नेछौ। सुन, जुन दिन तिमीले बुझ्नेछौ नि त्यो तिमीले मलाई खोज्नेछौ, तर तिमीले पाउने छैनौ। बरु कहिले पाउन नसक्ने गरी तिमीले मलाई गुमाइसकेका छौ हुनेछौ। तिमीलाई थाहा छ मन कति बेला दुख्छ? जब तिम्रो मनमा मनको भाव पोख्ने ठाउँ हुँदैन, आफ्नो वरिपरि धेरै मान्छे हुन्छन् तर तिमी हुँदिनौ। प्रिय पीर नगर है, आफै आज तिमीबाट म धेरै टाढा भइदिन्छु। मलाई थाहा छ धेरै गाह्रो हुनेछ, तर पनि तिमीलाई भुल्ने प्रयास गरिरहेको छु। हो, अब तिमी र म एक अर्कालाई दोष दिएर केही हुँदैन। सायद म तिमीलाई धेरै माया गर्थेँ, गलत भयो होला, ती सबै ठिकै छ। अब म जस्तै गलत मान्छेको सङ्गत नगराए, अब म तिम्रो जिन्दगीमा फर्केर पनि आउने छैन। अब त पागल शरी कराउँदै तिमीसँगको माया भिख पनि माग्दिन। यति धेरै माया गरे तिमीलाई सायद संसारमा कसैले कसैलाई गर्दैनथ्यो होला। मलाई लाग्थ्यो तिमीले पनि त मलाई त्यति नै माया गर्छौ, तर म भन्दा म भ्रममा रहेछु। तिमीले त मेरो मायालाई खेलाउन सम्झेकी रहेछौ। तिम्रो जिन्दगीमा आएर चाहेको थिएँ तिमीलाई संसारको सबै खुसी दिन। तिमीलाई आफूलाई भन्दा पनि धेरै माया दिनेछु। सायद मैले गरेको माया तिमीलाई राम्रो लागेन होला। मलाई र मेरो मायालाई तिमीले बुझेनौ। आज जाँदैछु धेरै टाढा तिमीबाट, तिम्रो मायाबाट, सायद तिमीबाट धेरै टाढा, धेरै टाढा। अब त मलाई तिम्रो मायालाई अब त मैले तिम्रो मायालाई बिर्सने कोसिस गर्नुपर्छ। सायद अब त तिमीलाई मेरो मायाको पनि त आभास हुने छैन होला। अन्तमा तिमी जहाँ रहे पनि खुसी हुनु, कहिले दुखी नहुनु, यो दुखीको मायालाई सम्झेर नपछुताउनु। तिमीसँग बिताएका पलहरू सम्झेर म सधैँ बाँचिरहनेछु जीवन जुगसम्म। अन्तमा तिमी सधैँ खुसी हुनु है भन्दै तिमीबाट टाढा टाढा धेरै टाढा जाँदैछु। यही तिम्रो, मात्र तिम्रो। श्रोता साथी, अब पनि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ श्रोताहरू, प्रविधिमा बसेर साथ दिने मित्र मनोजलाई धन्यवाद दिँदै, उत्पादनको सहकर्मी मित्र अनु अधिकारीलाई पनि धन्यवाद दिँदै,
कार्यक्रममा तपाईको सहभागिताको लागि पत्रचार गर्ने हाम्रो ठेगाना रहेको छ। कार्यक्रम बुलबाई माग्र रेडियो मर्सिङ 95 मेगाहर्ज तमो संग्रहालय लमजिङ अथवा हाम्रो इमेल एड्रेस रहेको छ asep.adhikari2038@gmail.com पनि पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा राख्दछौ। साथै यस ठेगानामा पत्र पठाउन सक्नुहुनेछ भन्ने आशा गर्दछौ। श्रोता साथी, आजको कार्यक्रमबाट हामीले हाम्रो फेसबुक लाइभ मार्फत जोडिनुभएका साथीहरूले आफ्ना प्रतिक्रियाहरू पनि व्यक्त गर्नुभएको छ। आजबाट हामीले कार्यक्रममा पाएका सन्देशहरूलाई पनि प्रस्तुत गर्दै जानेछौँ। हामीलाई यस कार्यक्रममा सम्झनु भएको छ विष्णु खनालज्यूले तेह्रथुमबाट, त्यस्तै गरी निश्चल राई हुनुहुन्छ ओखलढुङ्गाबाट, त्यस्तै गरी टेक बहादुर पुमा उदयपुर चौर चयनपुर नगरपालिका बेलटार राई टोलबाट पनि हामीलाई कार्यक्रम सुनेर सम्झिरहनु भएको छ। त्यसै गरी कल्पना आम्पाङज्यू जो चाहिँ उहाँको घर भोजपुर रहेको छ र हाल काठमाडौँबाट पनि हामीलाई सम्झिरहनु भएको छ, यस कार्यक्रम सुनिरहनु भएको छ, उहाँलाई पनि सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ। यसै गरी तपाईँहरूको आगामी कार्यक्रममा पनि तपाईँहरूको मायाहरूको खाँचो छ र साथीहरू अझै जोडिनुहुनेछ र आफ्ना प्रतिक्रियाहरू पनि राख्न सक्नुहुनेछ भन्ने आशा राख्दै हामी क्रमशः अर्को कार्यक्रममा पनि तपाईँले पठाउनु भएको प्रतिक्रियाहरू पनि समेट्नेछौँ भन्ने वाचा गर्न चाहन्छु। भन्दै अर्को हप्ता भेट्ने वाचा गर्दै तपाईँहरूकै साथी अशोक अधिकारी बिदा चाहन्छु। हस्त, नमस्कार, शुभरात्री।

0: कृषि ज्ञान केन्द्र लमजुङ को अनुरोध।
1: अमेरिकन फौजी किरा मकै बालीमा लाग्ने पुतली वर्गको रात्रिचर किरा हो। यो किरा नेपालमा 2076 सालबाट देखिन थालेको हो। यो किराको वयस्का लार्भाको निधारमा दुईवटा आँखाको बीच भागमा अंग्रेजी अक्षरको उल्टो वाई आकारको चिन्ह र पेटको आठौं खण्डको माथितिर वर्गकार रूपमा मिलेर रहेका चारवटा कालो थोप्ला देखिन्छ र वयस्क भाले पुतलीको अघिल्लो पखेटाहरूको टुप्पोतिर ठूलो सेतो धब्बा र बीचतिर अण्डाकार हल्का खैरो धब्बा देखिन्छ।
2: यस किराको नियन्त्रणको लागि बिरुवालाई स्वस्थ र किराको क्षति सहन सक्ने बनाउन सिफारिश अनुसार सन्तुलित मलखादको प्रयोग गर्ने, मकै रोप्नु अघि इमिडाक्लोफेट 48% विषादी प्रति किलोग्राम बिउमा 4 मिलिलिटरका दरले बिउ उपचार गरेर रोप्दा शुरूको 3 हप्तासम्मको बिरुवाहरूलाई क्षति हुनबाट बचाउन सकिन्छ। निरीक्षणको क्रममा पातको तल्लो सतहमा झुण्डामा पारिएका अण्डाहरू संकलन गरी नष्ट गर्न सकिन्छ।
0: सार्वजनिक हितका लागि कृषि ज्ञान केन्द्र लमजुङ।
3: हैन खुशी के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
4: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
3: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
4: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
3: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
4: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
3: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
5: तपाईँ नै रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
4: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
6: आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 5990999 98477 69 229 सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसिसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 98460774745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ढिलाइ दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857133375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
7: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841445448।
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो, तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ। बेसीसहर नगरपालिका लमजुङ।
8: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
9: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
10: हाम्रा सेवाहरू MS पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
8: हिमालयन ब्रदर ग्रुप प्रालि विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
0: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: हेलो, यो भेटनरी अस्पताल हो?
12: हजुर, भन्नुहोस् त, के समस्या पर्यो?
11: डाक्टर साहब, हाम्रो घरमा सबै बाख्रा बिराम परे। बाख्राको पेट ढाडिने छेर्ने भएका छन्। लौ न, के गर्ने होला?
12: ए हो र, ल म आइहाल्छु है।
13: कलिलो घाँसहरूमा हुने केही हानिकारक तत्त्वहरूले गर्दा पशुहरूमा पेट फुल्ने छिर्ने जस्ता समस्याहरू आउन सक्छन्। त्यसकारण पशु पन्छीलाई कलिलो अवस्थाका घाँस खुवाउनु हुँदैन। खुवाउनै परेको खण्डमा ओइलाएर मात्र खुवाउनु पर्छ।
7: सार्वजनिक हितका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङ।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: आदरणीय श्रोता अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ हवस् त आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस् भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ शुभरात्री